0: भन्ने छ। गैर दलितहरूसँग त्यो हामी शासकको भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दास हौ भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु। यो मैले सरकारलाई मेरो आग्रह छ, सरकारले त्यो गर्नु पनि पर्छ। यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न।
1: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी लिनुभयो?
0: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट छुट्या जस्तो त लाग्छ मलाई, होइन? कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले, होइन? त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो। अरू त खासै केही छैन, अरू नियमित कार्यक्रमहरू पहिला पनि थिए, अहिले पनि छन् त्यहाँ।
1: अब तपाईँको चाहिँ चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय गएको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो, राजनीति यात्रा, होइन? अनि 58 सालमा भूमिगत हुनुभयो, सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो, होइन? जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरसर्ती हेर्दाखेरि, त्यसमा आफ्नै दुःख र पीड़ा, तपाईँको अभाव, तपाईँले भोग्नु भएको समस्या एकातिर त हो, यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा संक्षिप्तमा तपाईँलाई लाग्छ अहिले?
0: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो, होइन? मेरो गाउँ गएर जस्तो इतिहास हेर्नका लागि तर कहाँ हुनुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन, होइन? एउटा म त म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हो भन्छु म, होइन? त्यो जिम्मा मैले लिने अवसर नपाएको भए सायद म यति आफूलाई जहाँ जुनसुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सका साथ अगाडि बढाउने आत्मासँग हुन्न थिए। मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा, होइन? म सक्छु, तर त्यो कन्फिडेन्स मलाई जनयुद्धले दिएको हो। मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जो बाल्य अवस्थादेखि नै गरेँ कि यहाँसम्म आउँदाखेरि अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ, तर कहाँ हुनुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन, होइन? त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, हजारौं तिनी टोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ मलाई। तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला? म पनि त्यही एउटा बच्चा थिएँ, होइन? जहाँ जनयुद्धको सुरुवात भएको थियो त्यो भूमिमा जन्मे कि अन्यायका आवाजहरूले मेरो जोस चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागे। अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन्, तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ। थुप्रै एकदम वृद्धाहरू हुनुहुन्छ, होइन? उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने, होइन? उहाँहरूलाई कसरी हामीलाई राज्यले केही गरेको छ, हामीले राज्यका लागि केही गर्छौं भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ, होइन? थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर, होइन, दैनिक एयरपोर्टमा लाइन लागिन्छ, दैनिक हाम्रा सीमाहरूमा इन्डिया गएर कमाउनु परिराखेको छ, उहाँहरूलाई कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ मलाई धेरै कुरा गर्न लाग्छ।
1: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास, देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
0: राजनीति महत्वपूर्ण विषय हो, होइन? अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो। तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो, यो नहुन पर्थ्यो।
1: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन, कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा चाहिँ त्यो भयो, तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिन्नन् भन्नेमा सायद 100% शंकाको विषय हुन्छ होला उम्मेद्वारको रूपमा, नेताको रूपमा। जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेका छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
0: संसदले विकास नगरे कसले विकास गर्दो रहेछ भन्छु कि मैले?
1: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
0: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि। सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन होला। कन्डिसन यस्तो छ सर, तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेका हुन्छ क्या.
1: भनेको प्रणालीमा सुधारको लागि थुप्रै काम गर्नुपर्ने,
0: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ. अस्ति म एकजना सचिवसँग कुरा सहसचिवसँग कुरा गरेको होइन, उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना, मन्त्रीको यतिवटा योजना, त्यसपछि गएर फलानु उसको यतिवटा योजना, सांसदको यतिवटा योजना, कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ. यस्तो प्रणालीले विकास हुन्छ देशमा? अनि संसदलाई कानून बनाउने हुन् भनेर माथि तम्च्याइदिने, बोल्न नदिने, तपाईँहरूको काम कानून बनाउने हो भन्ने, त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन परि गर्नु, यसले त विकास होइन नि त, विनाश गराउँछ. हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ, विनाशतिर जान दिनु पनि हुँदैन. आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्थ्यो भने होइन, त्यो हुँदैन थियो नि त. सुनसरीको घटना आज यति पीडादायक अवस्था सिर्जना भएको छ, त्यो कसरी सम्हाल्छ सरकारले भने? अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो, त्यसलाई छिटो नियन्त्रण गर्नुपर्ने हो, आन्दोलनको मोड फरक खाली ढङ्गले अगाडि बढ़िराखेको छ. यसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्नु लिनुपर्ने त, यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त.
1: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यही छ, सड़कको कुरा छ, सड़क सिधै तपाईँ मानौ न रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्यपहाडी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने, तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
0: जाजरकोटको हकमा त यस्तो विकासको एउटा अवधारणा नभनेको होइन. होइन, हामी शान्ति प्रक्रियामा आउँदा जाजरकोटमा एउटा ट्याक्टर गएको थियो होइन, एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो. त्यो हेर्ने हो भने जाजरकोट अहिले धेरै विकास भएको, तर त्यसको फिनिसिङ छ नि होइन, त्यसको सजी सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन.
1: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ मानेजी.
0: धन्यवाद तपाईँलाई पनि.
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौं. विशेषतः संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं. हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले बिहानको ठीक 6 बज्यो.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 17 गते आइतबार, अगस्त 2 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको चतुर्थी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आज र भोलि देशभर पानी पर्ने सम्भावना, केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने, पाकिस्तानको ब्रड पीकमा नेपालले गुमायो कीर्तिमानी पुस्ता, सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ।
1: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा बस्ने, कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा, एमालेका 3 मुख्यमन्त्री सहमति।
0: फेरि ग्यास आपूर्ति असहज, अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने, ईपीएस भाषा आवेदन बढ़दा राहदानी विभागमा चाप।
1: मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आग्रह, ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा कड़ा प्रतिकार गर्ने इरानको चेतावनी, रूसद्वारा युक्रेन लक्षित मिसाइल आक्रमण।
0: र साफ च्याम्पियनशीप फुटबलको ड्र सार्वजनिक, नेपालको सहभागिता अन्यलमा, एसियाली खेलकुदमा सहभागिताका लागि सहजीकरण गरिदिन सरकारलाई ई स्पोर्ट्सका खेलाड़ीको माग।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने प्रसंग।
1: देशभर मनसूनी गतिविधि सक्रिय रहेकाले आज र भोलि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाड़ी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा मध्यम पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। राति भने वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेस तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाई छ। यसले गर्दा नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र गण्डकीका तराई क्षेत्रमा धेरै, बागमती, गण्डकी र केही तराई क्षेत्रमा वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्।
0: विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स दाईको पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा निधन भएको छ। कीर्तिमानी नेपाली पर्वतारोही उहाँको निधन भएको एलिट एक्सपर्टले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपर्टका संस्थापक पनि हुनुहुन्थ्यो। हिजो सार्वजनिक गरिएको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा गएको हिमपहिरोमा निर्मल निम्स दाई पूर्जाले दुःखद रूपमा ज्यान गुमाउनु परेको भन्दै पुष्टि गरिएको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिमपहिरोमा परेको थियो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याल्बु शेर्पाले हिमपहिरोपछि ट्रयाकिङ डेटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताउनुभएको थियो। तर उहाँ संस्थापक रहेको एलिट एक्सपर्टले हिजो अपराह पूर्जाको निधन भएको पुष्टि गरेको हो। नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्स दाईका नामले परिचित पूर्जा सन् 2019 पहिलो प्रोजेक्ट पसिबल अभियान मार्फत विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 7 महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आउनु भएको थियो। कोरियाली नागरिक किम चाङ होले बनाएको 7 वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि उहाँले तोड्नु भएको थियो। पूर्जाले आफ्नो जीवनको अधिकांश समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई पनि चुनौती दिँदै आउनु भएको थियो। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा पूर्जाको जन्म भएको थियो। पूर्जासँगै अन्य छ पूर्जा सहित अन्य छ नेपालीको पनि निधन भएको पुष्टि भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पूर्व पर्वत श्रृंखलामा अवस्थित विश्वको 12 अग्लो 8051 मिटर उचाइको ब्रोड पीक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही पूर्जा निम्सदाई सहित छ आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत हिमाल आरोहणका केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन र त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वास सर्वोच्च अभिव्यक्ति भएको बताउँदै हिम पहिरोमा ज्यान गुमाएका आरोहीका शोक सन्तप्त परिवार आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अंगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने धारणा पनि प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ।
1: नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले बजारमा 14.2 केजी एलपीजी ग्यासको अभाव नरहेको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र आवश्यक मौजदात नगर्न पनि आग्रह गरेको छ। निगमले 31 असारको निर्णय अनुसार 14.2 केजी ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको हिजो निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विभिन्न संचार माध्यममा बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको समय जनाएको हो। निश्चित केजी ग्यास सिलिण्डरको बिक्री शुरू भएपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्तिका लागि सुनिश्चित गर्न समेत निगमले निर्देशन दिएको हो। विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न समेत भनेको छ। काठमाडौँ उपत्यकामा बढ़दो मागलाई ध्यानमा राखेर निगमले हिजोदेखि टेकु स्थित कार्यालयबाट पनि ग्यास वितरण शुरू गरेको छ। यता 14.2 किलोग्राम ग्यास सहितको पूरा तौलको सिलिण्डर बजारमा पाउन थालेपछि आपूर्ति सहज बनेको निगमले जनाएको छ। निगमले 31 असारबाट पूरा तौलको सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको समेत बताएको हो। त्यस्तै बजारमा पूरा तौल भएका ग्यास सिलिण्डर प्रयोगमा आइसकेका छन्। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले दैनिक माग धान्न 93 95 बुलेट ग्यास आयात गर्दा हुने भएकाले आपूर्ति सहज भइरहेको भन्दै बजारमा अभाव नगर्न निर्देशन दिएको सीआईएनलाई बताउनुभयो।
3: अब यो अभाव भत्ताए पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जबसँग एउटा मात्रै सिलिण्डर निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिण्डर छ उहाँहरूको सिलिण्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइन जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस्, जुनसुकै दिन होस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
0: सिंहदरबारभित्र निर्माणाधीन संसदका सबै भवनको प्रगति 95% पुगेको पाइएको छ। सार्वजनिक खरिद नियमावलीको 15 संशोधनका आधारमा निर्माण कार्य सम्पन्न गर्न थप 6 महिनाको म्याद थप्ने प्रक्रिया अगाडि बढ़ाइएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागका अनुसार सार्वजनिक खरिद नियमावलीमा हालै भएको 15 संशोधनले बिना हर्जाना म्याद थप गर्ने बाटो खोलेपछि निर्माण व्यवसायीले 6 महिनाको म्याद थपका लागि बैंक ग्यारेन्टी सहित निवेदन दिएका हुन्। यसअघि ढिलाइका लागि हर्जाना अर्थात जरिवाना लगाउने तयारी गरिए पनि कानून संशोधनका कारण प्रक्रिया संशोधन गरी म्याद थपको निर्णय प्रक्रिया अगाडि बढ़ाइएको हो। नियमावलीको नयाँ व्यवस्था अनुसार अधिकतम 1 वर्षसम्म म्याद थप्न सक्ने प्रावधान रहे पनि थप 6 महिना मात्रै सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको छ। संसद भवन निर्माणको हालसम्मको अवस्था र प्रगतिमा प्रतिनिधि सभा भवनको सम्पूर्ण काम 100% सम्पन्न छ। गत बजेट भाषणकै क्रममा प्रयोग गर्ने तयारी गरिए पनि प्रविधि सञ्चालन, कन्फरेन्सिङ, माइक तथा भिडियो सिस्टम सम्बन्धी प्राविधिक तालिम र आत्मविश्वासको कमीका कारण सञ्चालनमा ल्याउन सकिएको थिएन। राष्ट्रिय सभामा फल्स सिलिङको काम अन्तिम चरणमा पुगेको छ। आउँदो साताभित्र खट निकालेर रातो रंगको एकोस्टिक वाल प्यानलिङ, कार्पोर्टिङ, त्यसै गरी फर्निचर तथा कन्फरेन्सिङ सिस्टम, माइक डिस्प्ले र स्पिकर जडानको काम तीव्र पारिने शहरी विकास विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले बताउनुभयो। छत डोमको बाहिरी कभरिङका लागि आवश्यक मेसिन तथा फ्याक्ट्री सेटअप नै निर्माण स्थल साइटमा गरेर गाह्रो लाइनिङ काट्ने र फिटिङ गर्ने काम पनि भइरहेको उहाँले बताउनुभयो। अगाडि र पछाडिको फाउन्टेन पोखरी निर्माण भइसकेको र पम्प जडान बाँकी छ। शौचालयमा फिक्स चर्च जडान, गार्डन, ल्याण्डस्केपिङ, पेभिङ र केबल मर्मतका कामहरू पनि चलिरहेको उहाँले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दलित समुदायको अधिकारका लागि सरकारको भूमिका।
4: गैर दलितहरू त्यो हामी साझाको भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु। यो मैले यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न।
0: ईपीएस भाषा आवेदन बढ़दा राहदानी विभागमा चाप, नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा बस्ने, कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा लगायतका खबर बाँकी नै छन्।

0: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
1: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
2: मतभेद भए संवादबाट समाधान खोजौं। सबै
3: फ्रुट लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
6: आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा शीर्षकमा खबर प्रकाशित छ। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेलामा दुवै मुलुकले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उपमहानिर्देशकको नेतृत्वमा सर्वेको तेह्रौं बैठक 27 र 29 साउनमा भारतको लखनऊमा आयोजना हुने भएको हो। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा 3 तहका संयन्त्र छन्, जसमा नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको एउटा समूह छ भने उपमहानिर्देशकको नेतृत्वमा अर्को समूह छ। त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्ड सर्वे टीम पनि रहेको छ। यी 3 वटै संयन्त्रले सीमा स्तम्भ निर्माण, मरमत, 10 गजा क्षेत्र व्यवस्थापन, जीपीएस आधिकारिक नक्साङ्कन तथा सीमा पार सम्पत्तिको विवरण संकलन लगायतका प्राविधिक कार्यमा काम गर्दै आएको छ। सुरक्षा रणनीति बदलेर संवादमा उत्रे गृहमन्त्री शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। गृह प्रशासनसँग जोड़िएको कुनै पनि घटना भए लगत्तै गृहमन्त्री सुदन गुरूङ आफ्नै आफै फिल्डमा पुग्नुहुन्थ्यो। उहाँले माइतीघर पुगेर पीड़ितका कुरा सुन्ने, न्याय माग्दै काठमाडौँतर्फ मार्च गरिरहेका मिटर ब्याज पीड़ितसँग बीच बाटोमै भेटेर सहमति गर्ने, तर आइतबार भनी आज राति सुनसरीमा गत आइतबार भनी सुनसरीमा 2 समुदाय बीच भएको झडपपछि भनी गृहमन्त्री गुरूङको यस्तो सक्रियता देखिएन। सुनसरीको देवाङगंज 4 मा 10 साउनको राति प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गयो। 9 स्थानीय घाइते भएका छन्। उपचारका क्रममा थप 1 जनाको मृत्यु भएको छ। गृहमन्त्री गुरूङ भनी सुरक्षाका लागि भन्दै मधेसमै रहनु भएको छ। त्यसै गरी भित्रपृष्ठमा भारतको प्रतिबन्धपछि नेपालमा 1.5 गुणाले बढ़्यो चीनी तस्करी शीर्षकमा पनि खबर प्रकाशित छ।
5: भारत निर्यात हुने आयोजनाको अनुमति सकिएको 1 महिना बित्दा पनि भएन नवीकरण शीर्षकमा अर्को खबर सीमा तामाङले लेख्नु भएको छ। भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत आयोजनाको अनुमति सकिएको 1 महिना बित्दा पनि नवीकरण हुन सकेको छैन। आयोजनाबाट उत्पादित 38.80 मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृति थियो, तर आयोजनाको स्वीकृति गत 31 जूनमै सकिए पनि अहिलेसम्म नवीकरण हुन नसकेको खबरमा उल्लेख गरिएको छ। सफ्टवेयर कम्पनीका लागि टाउको दुखाई बन्दै सोर्स कोड चोरी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर पनि छापिएको छ। शशांकले लिँदैछन् इतर पक्षको नेतृत्व शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्व महामन्त्री शशांक कोइरालालाई अघि सारेको छ। उहाँको नेतृत्वमा नै साउन 29 देखि 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला बोलाइएको छ। पूर्व सभापति शेरबहादुर देउबा समेतको साथ रहेको इतर समूहमा अधिकांश पूर्व पदाधिकारी सहभागी छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्रीहरू कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, मलेन्द्र निधि, प्रकाश शरण महत लगायतको प्रत्यक्ष सहभागिता रहेको उत्तर पक्षले कांग्रेसको वैधानिक विभाजनको बाटो रोजेको हो। यद्यपि संस्थापन पक्षसँग अनौपचारिक संवाद भइरहेको पनि नेताहरूले बताएका छन्। अब फर्किँदैनन् किली पेम्बा शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। 18 वर्षको उमेरमा भरियाका रूपमा हिमाल टेक्न शुरू गरेका दोलखा गौरीशंकर नौ बेदिङका विश्वकीर्तिमानी पर्वतारोही किली पेम्बा शेर्पा किलु अब कहिल्यै आफ्नो गाउँ फर्काउनुहुने छैन। पाकिस्तान स्थित 8,047 मिटर अग्लो ब्रोड पीक हिमाल आरोहणका क्रममा आएको हिम पहिरोमा परि उहाँको सदाका लागि विदा भएको छ। किली पेम्बाको शव शुक्रबार फेला परेको उहाँका काका तथा वरिष्ठ हिम आरोही दावा छिरी शेर्पाले जानकारी दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेस विभाजन औपचारिकतामा बाँकी शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ भने एमालेका तीन मुख्यमन्त्री तय भएको बारेमा अर्को खबर छ। कोशीमा हिक्मत कार्की र लुम्बिनीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइनेछ। बागमतीमा दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति भएको खबरमा उल्लेख छ। सहकारी पीड़ितको मुद्दा फर्सीवट गर्न 10 जिल्लामा समर्पित इजलास गठन गर्न माग शीर्षकमा अर्को खबर छ। सहकारी पीड़ितको समस्या यथाशक्य चाँडो समाधान गर्न सरकारले छुट्टै इजलासको माग गरिएको हो। बिल लिँदा अब सरकारी लटरी मार्फत नगद उपहार शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छ। अब 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिनु कर दायित्व मात्र नभई 1 लाखदेखि 10 लाख रूपियाँसम्म जित्ने अवसर पनि बनेको छ। 100 रूपियाँ भन्दा बढ़ीको वस्तु वा सेवा नगदमा खरिद गरी कर बीजक लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको वेबसाइटमा विवरण दर्ता गर्नुपर्नेछ। डिजिटल भुक्तानी गर्ने उपभोक्ता भने स्वत लटरीमा सहभागी हुने जानकारी दिइएको छ। भित्रीपन्नामा कोशी सरकारको प्राथमिकतामा छैन मानसिक स्वास्थ्य नीति शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको छ भने बागमतीको स्थायी प्रशासनिक केन्द्र बनाउन रूख कटान र टेण्डर सँगै अघि बढ़ने शीर्षकमा पोस्ट राज अधिकारीले हेटौडाबाट लेख्नु भएको छ। संकटसँग जुझ्न परिमार्जन हुँदै जलवायु नीति शीर्षकमा एम बम लेख्नुहुन्छ। सरकारले 7 वर्ष अघि ल्याएको राष्ट्रिय जलवायु परिवर्तन नीति परिमार्जन गर्दै जलवायु संकटसँग जुझ्न नयाँ रणनीति अघि सारेको छ। वायु परिवर्तनका असर तीव्र बन्दै गएपछि सरकारका नीति परिमार्जन गरेर संघ प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट बनाउने, निजी क्षेत्रलाई जलवायु वित्तमा जोड्ने र समुदाय केन्द्रित अनुकूलनलाई प्राथमिकता दिने तयारी गरिएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। बागमती प्रदेशमा मात्र 70% कम्पनी, 5 वटा सरकारले गर्न नसकेको किसानको सूचीकरण शीर्षकमा छुट्टा छुट्टै शीर्षकमा यो खबर छ भने बजार घट्दा पनि नाफा कमाउन सकिने सर्ट सेलिङ शीर्षकमा अर्को खबर छ। नेपाल धितोपत्र बोर्डले नेपाल धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा 2083 सार्वजनिक गरेको छ। गोर्खापत्र दैनिकमा सुपर फूड बन्दै कोदोको परिकार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। एक समय गरीबको खाना भनेर चिनिएको कोदो अहिले सुपर फूड र भविष्यको खाद्य सुरक्षाका रूपमा पनि पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ़दो चुनौती, खाद्यान्न आयातमा निर्भरता र पोषण संकटका बीच नेपालले आफ्नो पुरानो रैथाने बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो। दोस्रो राष्ट्रिय कोदो दिवसका अवसरमा सरकार, किसान र कृषि क्षेत्रका सरकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिए छन्। केही दशक अघि पौडेलले लेख्नु भएको छ। एक समय गरीबको खाना भनेर चिनिएको कोदो अहिले सुपर फूड र भविष्यको खाद्य सुरक्षाका रूपमा पनि पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ़दो

0: खोले नियमित परिकार थिए। खेतबारीका गरा र पाटामा लहलहाउने कोदो किसानको जीवनशैलीसँग प्रत्यक्ष जोडिएको थियो, तर आधुनिक खानपान, वैदेशिक रोजगारी र बदलिँदो कृषि प्रणालीका कारण गाउँका खेत बाँझिँदै गए र कोदो पनि विस्तारै मानिसको थालबाट हराउन थालेको छ। चौरे देउराली गाउँपालिकाका चित्रप्रसाद चौं लगाएका अनुसार पछिल्ला वर्षहरूमा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेसँगै कोदो उत्पादनमा समेत गिरावट आएको छ, तर अहिले स्वास्थ्यप्रति बढ़दो चासो र रैथाने बाली प्रतिको आकर्षणले कोदो पुनः चर्चामा आउन थालेको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मध्य पूर्वमा सबै क्षेत्रको तनावलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ। यस क्षेत्रमा युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र हर्मुज लगायतका जलमार्ग र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रतापूर्वक सञ्चालन हुनुपर्ने उहाँले बताउनु भएको हो। त्यसका लागि कूटनीतिक प्रयास जारी रहेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्ना रणनीतिक ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कड़ा प्रतिकार गर्ने चेतावनी दिएको छ। एक अधिकारीको वक्तव्यलाई जारी गर्दै इरानको युद्धकालीन सैन्य कमानका प्रमुखले पश्चिम एशिया क्षेत्रमा पूर्ण स्तरको युद्ध निम्त्याउने गरी आक्रमक कदम चालिएको समेत आरोप लगाउनु भएको छ। अमेरिकाले पश्चिम एशियाका क्षेत्रमा देशहरूको पुँजी स्रोत र पूर्वाधारलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको समेत उल्लेख गरिएको छ। अमेरिकाको स्वार्थपूर्तिका लागि कदम काम गर्ने पश्चिम एशियाका सबै देशमाथि इरानले आक्रमण गर्ने दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र रूसले युक्रेनको राजधानी किएवलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गर्दा भीषण आगलागी भई तीनजनाको मृत्यु भएको छ, दर्जनौ घाइते भएका छन्। मिसाइलका भग्नावशेष खस्दा पाँच तले आवासीय भवनमा क्षति पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। साफ च्याम्पियनशीप फुटबल 2026 ड्र सार्वजनिक भएको छ। बंगलादेशमा आगामी नोभेम्बर 4-देखि 17 आयोजना हुने प्रतियोगिताको लागि दक्षिण एसियाली फुटबल महासंघ साफले हिजो ड्र सार्वजनिक गर्यो। दक्षिण एसियाबाट 7 मध्ये 6 टीम मात्र ड्रमा समावेश छन् भने फिफाको निलम्बनमा परेको नेपाललाई ड्रमा समावेश गरिएको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ इन्फालाई निलम्बन गरेकाले नेपाल अहिले कुनै समूहमा छैन, तर प्रतियोगिता शुरू हुनु अघि फिफाको निलम्बन फुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। नेपालले साफ खेल्नका लागि सेप्टेम्बर 1 सम्म निलम्बन फुकुवा भइसक्नुपर्नेछ, अन्यथा यस पटक साफमा 6 टोलीले मात्र खेल्नेछन्। शनिबार ढाकामा सार्वजनिक गरिएको ड्र अनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भूटान छन्। भारत, मालदिव्स र पाकिस्तान समूह बीमा छन्। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाड़ीले विरोध जनाएका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुदमा स्थान बनाएको थियो, तर 15 जूनसम्म एसियाडमा नेपाली खेलाड़ी दर्ता गरिसक्नुपर्नेमा सरकारले यी स्पोर्ट्सका खेलाड़ीलाई दर्ता नै नगरेको पाइएको छ। भूटान फुटबल फेडरेशनले महिलासँगै पुरूष लीग पनि सँगै आयोजना गरिरहेको छ। भूटानको लीगमा पनि 4 खेलाड़ीहरू खेलिरहेका छन्। घरेलू लीग ठप्प हुँदा विदेशी लीग खेल्नको लागि नेपाली खेलाड़ीहरू बाध्य भएका छन्।
1: दलित समुदायमाथिको अधिकार र कार्यान्वयनका लागि सामाजिक र आर्थिक पक्षमा ध्यान दिनुपर्ने विषय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब दलित अधिकार र कार्यान्वयनका कुरा। दलित समुदायमाथिको विभेद अन्त्यका लागि सरकारले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेदेखि दलित समुदायसँग माफी पनि संसदबाट सत्तारूढ दलले मागिसकेको छ। विभेद अन्त्यका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले सांसद पार्वती विकसँग कुराकानी गरेका छौं।
4: शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि, होइन, शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ, हामी कहाँ छौं भन्ने छ। विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य

0: तर म बराबर अवस्थामा ल्याइदिनु पर्यो। त्यसले गर्दाखेरि त्यो मध्येका पनि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या। यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्। तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासक भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु। मैले यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न
1: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी लिनुभयो?
0: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट छुट्या जस्तो त लाग्छ मलाई होइन। कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले। त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, अरू त खासै केही छैन। अरू नियमित कार्यक्रमहरू पहिला पनि थिए, अहिले पनि छन्।
1: चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाईको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो, राजनीति यात्रा। अनि 58 सालमा भूमिगत हुनुभयो, सशस्त्र द्वन्दकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो होइन। जुन खालको तपाईँको आरोहण जस्तो देखिन्छ यो सरस्वती हेर्दाखेरि, यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा संशोधनमा तपाईँलाई लाग्छ? अहिले
0: तपाईँले त मेरो विगत सम्झाइदिनुभयो होइन, मेरो गाउँ गएर जस्तो छ इतिहास हेर्नका लागि। राजनीतिक सशक्तिकरण मात्र होइन, अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ। त्यो हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन।
1: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास, देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
0: राजनीति महत्वपूर्ण विषय हो होइन। अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो। कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढ़िराखेको छ के, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो।
1: हुन त सांसदले विकास निर्माणको काम होइन, कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त्यो भयो, तर म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
0: संसदले विकास नगरे कसले विकास गर्दो रहेछ भन्छु कि मैले।
1: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
0: सरकारको संरचना बनाउने पनि त्यही नीति बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि। सिस्टम सही ढंगले चलदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन नि होला। सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेका हुन्छ क्या।
2: सांसद पार्वती विकासंघको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: आज र भोलि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने। पाकिस्तानको ब्रड पीकमा नेपालले गुमायो कृतिमानी पुस्ता, सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ।
2: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा हुने, कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा, एमालेका 3 मुख्यमन्त्रीमा सहमति।
3: फेरि ग्यास आपूर्ति असहज, अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने, ईपीएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप।
2: मध्य पूर्वको द्वन्द अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आग्रह, ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा प्रतिकार गर्ने इरानको चेतावनी, रूसद्वारा युक्रेन लक्षित मिसाइल आक्रमण।
3: र साप च्याम्पियनशीप फुटबलको ड्र सार्वजनिक, नेपालको सहभागिता अन्यलमा, एसियाली खेलकुदमा सहभागिताका लागि सहजीकरण गरिदिन सरकारलाई ई स्पोर्टका खेलाड़ीको माग।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ सांसद र मन्त्री जो कतिपय अवस्थामा आफ्नो अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका छन्, उनीहरूबाट अपेक्षा गरिएको भन्दा फरक खालको अभिव्यक्ति भाषण आउने गरेको विषयमा यसमा व्यङ्ग गर्न खोजिएको छ। एउटा मंच जस्तो देखाइएको छ र मंचको अगाडिपट्टि एउटा कालो कपड़ा लगाएका व्यक्ति हात उठाएर भाषण गरिराखेका छन् र भाषण गर्दै भनेका छन् भाज दिन्छु, हान दिन्छु, जाग दिन्छु। अनि त्यही नजिकै रहेका प्रहरी तर्फबाट एकजनाले लट्ठी उठाउन खोजेको जस्तो देखिन्छ र ती लट्ठी उठाएका व्यक्तिलाई तान्दै गरेका छन्। पछाडिबाट अर्को प्रहरी अधिकारीले केही भन्दैछन्, तल यस्तो लेखिएको छ, ए पखपक पहिला एक फेरा राम्ररी हेर, भोलि सुन्दा लाठी होइन सलाम ठोक्नु पर्ने खालको मान्छे जस्तो पो छ त।
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: जस्तो अब यो सरकार आइसकेपछि भारतसँगको हाम्रो सम्बन्ध कस्तो छ, किनभने हिजो अस्ति एउटा हल्ला आएको छ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन तल्लो बाटोबाट दिल्ली प्रस्थान गरी दिल्ली गए, अजित डोभाल लगायतकासँग भेटघाट भयो भन्ने विषय आयो। कुनै बेला भारतीय विदेश मन्त्री विक्रम मिश्री नेपाल आउँदाखेरि भेट नदिने प्रोटोकलको कुरा गर्ने प्रधानमन्त्रीले, यदि उहाँका राजनीतिक सल्लाहकार यसरी जानुभएको हो, त्यसपछि उहाँको भ्रमण तय भएको हो, वा यी यावत कुराहरूलाई हेर्दाखेरि चाहिँ प्रधानमन्त्रीको पर्फर्मेन्स वा चाहिँ यो सरकारको पर्फर्मेन्स र भारतसँगको सम्बन्ध चाहिँ कस्तो छ अहिले?
1: सम्बन्ध एकदम बिग्रिहालेको पनि केही छैन, धेरै राम्रो सप्रेको एकअर्कालाई विश्वास गरिहाल्नेको अवस्थामा पनि छैन। त्यसकारणले अहिले सबै यो हामी रणभुल्लमै छौँ। अब प्रधान हाम्रो प्रधानमन्त्रीको कामलाई के देखिन्छ भने, पहिले अब त्यस्तो सम्मान गरेर भारतको प्रधानमन्त्रीले निम्ता दिँदाखेरि अब त्यति बेला चाहिँ केपीले वास्तव नगरिदिने, अब अहिले चाहिँ अब रवि लामिछानेजी रवि लामिछानेलाई चाहिँ भारत सरकारले एकदम त्यत्रो सम्मान गर्यो, उहाँलाई बोलाएर चाहिँ गर्यो, त्यो देखेपछि अहिले अब अहिले रवि लामिछानेको इमेज अलिकति अहिलेको यो चुनावपछि धेरै अलिकति राम्रो देखिन्छ, अलिक अलिकति परिपक्व नेताको रूपमा देखिएको हो कि जस्तो देखिन्छ सबैतिरबाट, अहिले यहाँ भित्र पनि बाहिर पनि। त्यो गर्दाखेरि अब बालेनजीलाई उहाँको पहिले यो उहाँको चिन्तन छैन क्या, राजनीतिमा चिन्तन हुनुपर्छ, पहिलाको नीति भनेको के बुझ्नुपर्छ, यो व्यवस्था संसदीय व्यवस्था भनेको बुझ्नुपर्छ, त्यो बुझाइमा कमी भएको हुनाले उहाँले आफ्नो शैली होइन मैले कसैलाई भेट्दिनँ अहिले यो यात्रा भन्ने खालको गर्नुभयो, त्यसले त्यो सम्भव हुँदैन। हाम्रो यस्तो सानो मुलुकमा प्रोटोकल मात्रै खोजेर हुँदैन, व्यावहारिकता खोजिनु पर्छ, त्यो व्यावहारिकता प्र्याक्टिस डिप्लोमेसीमा धेरै कुराहरू चाहिँ भर पर्छ, प्रोटोकलले मात्रै के नाप्दैन गर्दाखेरि त्यस्तो खालको अवस्था अहिले चाहिँ अप्ठ्यारो अवस्थामा परेको हुनाले उहाँले पछाडि फेरि हतपत्त अब उहाँले आफ्नो मान्छेलाई दिल्ली फेरि पठाएको हो भने अब अहिले उहाँले त होइन भन्नुभएको छ, तर सबै तिरबाट पुग्दाखेरि रिपेयर गर्नलाई चाहिँ फेरि सम्बन्धलाई चाहिँ साह्रै बिग्रिने हो कि भनेर पठाएको छ। अझै भारत सरकारको उनीहरूले त आउँछु भनेको छ, अहिले चाहिँ भारत सरकारको प्रवक्ताले अस्ति भने हामीले निम्ता हामीले पठाएको छौँ भनेको छ, प्रधानमन्त्रीलाई निम्ता गरेका छौँ भनेको छ, उसले त फर्मल त जोसुकै प्रधानमन्त्री भए पनि त्यो उसले त गर्ने भइहाल्यो अरू छिमेकी मुलुक भएको हुनाले, तर त्यसको हामीले चाहिँ पराक्ष नुहाजे भन्छु सानो कुराहरू सूक्ष्म कुराहरूमा चाहिँ हामी बुझ्न सकेका छैनौँ, सबभन्दा समस्या त्यही पर्यो।
0: डाक्टर जस्तो अब सुरुमा प्रधानमन्त्री भइसके पछाडि यो हिजोको निरन्तरता परम्परा वा चाहिँ नजिकको छिमेकी भारतकै भ्रमण गर्ने एउटा जुन किसिमको टेन्डेन्सी छ, यसभन्दा अगाडि केपी शर्मा ओलीको सरकार ताका भारतले नबोलाएरै उहाँको कार्यकाल गयो यो अन्तिम पटक भन्दै गर्दाखेरि चाहिँ हामीले वा नेपालले चाहिँ सुरुवातमा भारतकै भ्रमण गर्नुपर्छ, छिमेकीकै भ्रमण गर्नुपर्छ भन्ने यो टेन्डेन्सी वा चाहिँ यो निरन्तरता हो वा चाहिँ यो चाहिँ आवश्यकता हो वा चाहिँ यो के हो र छ?
1: यो आवश्यकता हो, तब हामीले भारतको गर्नैपर्छ भन्ने त केही छैन, तर कारण विभिन्न कारणले नहुन पनि सक्छ, तर के भन्दाखेरि प्रायोरिटी राजनीति अगाडि विशेष गरी कुटनीतिमा यो पदार्थ नीतिमा केही छ भने प्रायोरिटी कुन कन्ट्रीसँग कुन देशसँग बढी छ, हाम्रो प्राथमिकतामा कुन देश पर्छ हाम्रो अगाडि भन्दाखेरि पहिलो हाम्रो सन्दर्भ भारतै पर्छ। हाम्रो अहिले नै पनि तपाईँ भन्नुहोस् हरेक किसिमको सम्बन्ध सारा आन्द्रा गाँसिएको छ भारतसँग, चाहे सुरक्षाको कुरामा होस्, चाहे आर्थिक कुरामा होस्, चाहे सामाजिक कुरामा होस्, चाहे सिमानाको कुरामा होस्, सांस्कृतिकको कुरामा होस्, सबै त त्यो भारतसँग बढी सम्पर्कमा छौँ। त्यस कारणले भारतले जहिले पनि प्राथमिकता भूगोलको अवस्थाले हाम्रो भारततिरै हामीलाई त्यो प्राथमिकता इन्डोसेन्ट्रिक भन्छु म, भारत केन्द्रित हाम्रो हुन्छ, नभए भने त व्यवहारिकता हुँदैन। यहाँ समान दूरीको सिद्धान्त भनेर अब चाइना पनि हाम्रो छिमेकी अर्को छिमेकी राष्ट्र हो, तर तपाईँले भन्नुहोस् न चाइनिज कतिजनाले चाइनिज भाषा बोल्छन्, कतिजनाको हाम्रो इन्टरेक्सन हुन्छ, कतिपल्ट हामी चाइना भिजिटमा जान्छौँ, त्यो भारतको जस्तो सम्बन्ध त चाइनासँग त छैन, हाम्रो छिमेकी राष्ट्र त हो, उसँग राम्रो सम्बन्ध हुनुपर्छ, छिमेकी भएको हुनाले उसको भाइटल इन्टरेस्ट भन्छौँ, स्वास्थ्य मूल स्वास्थ्यहरूलाई हामीले ख्याल गर्नुपर्छ, उसको उसको सेन्सिटिभिटीलाई संवेदनशीलतालाई हेर्नुपर्छ, त्यो अर्को पक्ष हो, त्यसलाई हामीले भिडियो गर्न मिल्दैन। त्यस कारणले भारत जानु स्वाभाविक हो, कुनै पनि प्रधानमन्त्रीले बेस्ट रिलेसन त भारतसँग हुनुपर्छ, त्यसरी चिनसँग हुनुपर्छ, त्यसरी अरू मुलुकसँग, अहिले अमेरिकाको कुनै नाम आउँछ, अमेरिका त सात समुद्र पारको मुलुक हो, उसको त खालि स्ट्रेटेजिक इन्ट्रेस्ट र अलिकति त्यो नाताले अलिकति कहिलेकाहीँ विकासमा उसको सहयोग हुने मात्रै हो, सुपर पावर एउटा भएको हुनाले अहिले चाहिँ अहिलेको जमानामा चाहिँ अमेरिकाले पनि यहाँ चाहिँ उसको त मेन कुरा चाहिँ चाइना फ्याक्टर हो, टिबेट फ्याक्टर हो, मतलब चाइना चाइनिजलाई कसरी हुन्छ उसको प्रभाव क्षेत्रलाई कम गर्नु हो, त्यस कारणले यो आफ्नो प्राथमिकतामा कुन मुलुक पर्छन् त्यसरी हेर्नुपर्छ। त्यो दृष्टिले पहिलोपल्ट भारत जानु प्रधानमन्त्रीको लागि राम्रो हुन्थ्यो, त्यत्रो सम्मान गरेर भारतको प्रधानमन्त्रीले फोन गरेको, त्यसरी परराष्ट्र सचिवलाई स्पेसल विशेष दूत गराएर पठाउन लागेको, अब त्यसलाई भेट्दिन प्रोटोकल गरेर हुन्छ यहाँ सम्भव हुन्छ हाम्रो समयलाई कुन बेला कसलाई जसलाई पाएलाई जसलाई पाएलाई दाजुलाई जसले पाए त्यही बेला पाए पहिलाई बेडरुममा भेट्ने चलन त गर्नु हुँदैन, त्यसको त हुन्छ, तर कुन परिस्थितिमा कुन सन्दर्भमा कसरी भेट खोजिरहेछ अर्को मुलुकको विशेष दूतले त्यसलाई हेर्नुपर्छ नि। अमेरिकाको राष्ट्रपतिको विशेष दूतको रूपमा अहिले भारतको राजदूत छन् त्यहाँ, अमेरिकाको राजदूत भारतमा गोर गोर भन्ने, अब उनलाई पनि उहाँले भेट्नु भएन होइन, हिन्दो गर्नु अब सभापतिले भेटेर त हुँदैन, सभापति त उहाँको पार्टी त सरकारमा छ तर लगाम त सरकारमा लगाम त पार्लियामेन्टको हात छ नि त, पार्लियामेन्टले छानेको
0: अहिले चीन चाहिँ किन सशंकित छ नेपालको भूमिमा भइरहेका गतिविधिहरूप्रति वा चाहिँ यो सरकारप्रति सशंकित?
1: अब चीनको के छ सशंकित छ भने अब अहिले विशेष गरी हल्ला पनि छ अहिले, अब कति अब यो त धेरै गहिरो रूपमा बुझ्ने कुरा हो, अहिले अमेरिकाको अरूहरूको प्रभाव धेरै बढ्यो नेपालमा अहिले भन्ने खालको चीनलाई त्यसमा सरकार छ होइन, अब ती हाम्रो परराष्ट्र मन्त्री त भिजिट त गर्नुभयो कुरा त राख्नुभयो तर त्यस फास्ट त्यसबाट केही पनि उपलब्धि भएन नि त, अब यहाँ चीनको जुन आफ्नो कुरा छ त्यो कुरामा त उहाँले इन्डाइरेक्टली त चीनको परराष्ट्र मन्त्रीले त्यो त त्यो ऊ त पोलिटिकल मेम्बर पनि हो होइन, अनि उसले त भनिदियो त तपाईँहरू त ताराको त्यो भन्दा फोटो खोल्नुपर्छ भनेर इन्डाइरेक्टली त उसले हिन्ट दिएको छ त, तिमीहरू चाहिँ अरूतिर नकुद हामी छिमेकी त हामी नै हौ नि, हामीसँग सम्बन्ध पहिले राम्रो हुनुपर्छ भन्ने खालको त्यो सन्देशहरू दिएको छ त उहाँले, त्यो उहाँ मङ्गोलियाको कुरा उठाउँदाखेरि उसले त्यसरी उसरी कुटनीतिकै प्रश्न बुझ्ने गरे नि भनिदिएको छ, त्यस कारणले यो कुरा चाहिँ अलिकति अहिले अहिलेको सरकारको एउटा विचार, अब उहाँले के गर्नु परराष्ट्र मन्त्रीले त राम्रै गर्न खोजेको हो तर जब देशको नेतै संसदीय व्यवस्थाको नेता प्रधानमन्त्री नै अब उहाँको नै चिन्तन छैन सोच छैन भनेदेखि त गाह्रो हुन्छ नि सरकार चलाउन।
0: अब प्रधानमन्त्रीका कतिपय व्यवहारहरू कतिपय अभिव्यक्तिहरू भारतले नेपालको पनि सीमा मिसेको होइन, नेपालले पनि भारतका कतिपय सीमाहरू मिसेको रहेछ, जमिनहरू मिसेको रहेछ भन्ने अभिव्यक्तिहरू, यो सिक्कामा चुच्चे नक्सा हटाएर चाहिँ अन्य केही प्रतीकहरू राख्ने लगायतका विषयहरू, यी यावत विषयले चाहिँ हामीलाई कतिको सकारात्मक दिशातर्फ लगिरहेको छ वा
1: उहाँले भन्नु, अब उयो ल्याङ्ग्वेज भाषा कस्तो हुनुपर्छ बोल्दाखेरि कुन शब्दले कुन माने राख्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ, उहाँको भनाइ बेसिक होइन, उहाँको भनाइ के कति ठाउँमा त अब हाम्रो भूभाग पनि कति ठाउँमा उतातिर गएको हुनसक्छ, उताका मान्छेले आएर आयो खुला सिमाना छ वारी आएर चाहिँ खेतीपाती गरिरहेको हुन्छन् बोर्डरमा, हामी त बोर्डर फेरि हामी त बोर्डरको मान्छे, मतलब म पनि झापाको मान्छे बोर्डर मैले सबै घुमाएको छु होइन, गर्दाखेरि त्यो पारिपट्टि हाम्रो मेची पारी पनि दुई ठाउँमा त्यहाँ हाम्रो परिसरमा मेची पारी पनि हाम्रो भूभाग छ, त्यस्तो खालको छ क्या खोलाको त्यो भावले पनि धेरै कुरा, उहाँको भनाइ चाहिँ त्यो बोलीको त्यो जुन ल्याङ्ग्वेज गर्नुभयो हामीले पनि मिसेका छौँ भन्ने थियो होइन, हाम्रो पनि केही अब खुला सिमाना छ त यताउति कुनै बोर्डर राम्रो क्लियर भएको हुँदैन प्रश्न भएको हुँदैन त्यति बेला यताउति भएको हुन्छ भन्ने सेन्समा भनेको हो श्री मैले बुझेको, तर अब उहाँको ल्याङ्ग्वेज चाहिँ हामीले पनि अतिक्रमण गरेका छौँ भन्ने भइरहेको छ, त्यो त्यस्तै हो, मलाई त्यसमा चाहिँ म ठुलो रूप दिन्न त्यसलाई, त्यसलाई यहाँ साथीहरूले धेरै हल्ला खल्ला गरे तर त्यो उहाँको भनाइ चाहिँ त्यो तर भन्नु भन्नुमा पुगेको
0: हो। डाक्टर साहब, यो स्थिर राजनीति दुईटै नजिकको सरकार तर अस्थिर गतिविधिहरू जस्तो अस्ति भर्खरै मात्र सुनसरीमा देखिएको धार्मिक हिंसा त्यसैलाई त्यही रोक्न सकिन्थ्यो, त्यसैलाई त्यही चाहिँ निमठ्यान्न पार्न सकिन्थ्यो, धेरै ठाउँमा फैलिँदैनथ्यो, सरकारको तदारुकता र सक्रियता त्यति धेरै रहेन र अन्तिम आवरमा गएर मात्रै सरकार अलिकति बढी प्रेसर भइसकेपछि गयो भन्ने जुन किसिमको आरोप लागेको छ, यो घटनालाई कसरी लिनु भएको छ?
1: त्यो सही कुरा हो, किनभने त्यसको प्रधानमन्त्री के रहेछ घटना भइसकेपछि मात्रै टाट्ने जब रवि लामी छानेजीले पार्टीका नेताहरूलाई भेट्नुभयो गर्नुभयो उहाँलाई पनि अब के पर्यो होइन उहाँले अनि उहाँले पनि अनि थाल्नुभयो राष्ट्रपतिलाई अहिलेसम्म कहिले गरेर नभेट्ने अनि अहिले अलि बाध्यता चारैतिरबाट चाहिँ कम्प्लेन भएपछि आलोचना भएपछि राति चाँडै नगरेर भेट्ने अनि त्यस खालको उहाँको त्यसैले मैले भने नि उहाँले व्यवस्था बुझेकै छैन, सिस्टमै बुझ्नु भएको छैन, पढा फरेन पोलिसी राम्ररी बुझेको छैन, बोल्दाखेरि पहिले नै विचार गरेर लेखेर बोल्ने पनि हुन्छ कुटनीतिमा गृहनीतिमा। अब यही कुरा मैले यिनीहरूको कुरा गर्नुभयो सिंसरीको अथवा तराईको अब त्यो कुराहरू चाहिँ अब यसो कहिले काहीँ त यस्तो कहिले पनि पञ्चायतकै कायम पनि हुन्छ, अरू बेला पनि हेर्दा कुछ हुन्छ, तर यसपालि अनावश्यक रूपमा तिनजना मान्छे अहिलेसम्म मरेको अब त्यो अवस्था आउनु हुन्थेन। पाँच दिनपछि अनि उहाँ बाल्यन शाहले चाहिँ वक्तव्य निकाल्नुहुन्छ होइन, त्यो उति बेला यत्रो सुरक्षा मेसिनरी उहाँसँग छ, उहाँले अब त्यो उहाँले नै त्यसै दिन चाहिँ सब कन्टा गरेर भक्तमा निकालेर भेटघाट गरेर गराए भए पनि हुन्थ्यो, सदा कान्तालाई सारा शक्ति लाउने अहिले तिमीपछि आर्मीसम्म उतारेको छ अहिले, पहिले त्यत्रो यहाँ काण्ड मच्यो आर्मी कोही उठेन उहिले त्यो भदौमा त्यो त्यही चौबिसमा होइन, अब अहिले अहिले उहाँले पनि यसपालि साध्य आएको छ, गर्दाखेरि त्यो गभर्मेन्टले त्यो पहिले नै गरेको भए हुन्थ्यो, अलिकति ढिलो भएको हो उहाँको अब के भन्ने यस्तै शैली छ, शैली उहाँको त्यस्तै छ।
0: जाँदा जाँदै यो सरकारबाट जनताका आशाहरू धेरै छन् तर सरकारको मर्निङ सो अफ द डे भन्छ मधुमास पनि पूरा गरेका छ, हेर्दाखेरि तपाईँ कतिको विश्वस्त हुनुहुन्छ?
1: मलाई यो चार महिनाको पर्फर्मेन्स हेर्दाखेरि अब जनतालाई राहत दिने काममा केही पनि भएन, यो सरकारको एउटा प्लस पोइन्ट भनौँ सकारात्मक पक्ष के छ भने यो भ्रष्ट भयो, यता मन्त्री सबै भ्रष्ट भए, प्रधानमन्त्री भ्रष्ट भयो भन्ने त्यो छवि छैन, त्यो होइन त्यो अहिलेसम्म त्यसमा अझ अहिले राष्ट्रमा उहाँहरूले प्रतिबद्धता उहाँ जाहेर गर्नुभएको थियो जनताकोलाई राहत दिने डेलिभरी गर्ने यो गर्ने त्यो गर्ने, अब मान्छे भर्ना गरेर भाइचान्सलर भर्ना गरेर राजदूत अर्को मान्छे भएर गरेर केही ठुलो परिवर्तन आउने होइन, त्यो त मूलभूत रूपमा जनताको स्तर बढाउने काममा आर्थिक अवस्था कसरी सुधार्ने, सामाजिक सद्भाव कसरी कायम गर्ने, संविधानलाई कसरी लागू गर्ने, अहिलेको गणतन्त्र समावेशिता यो मैले यो के अरे संघीयतालाई कसरी अगाडि बढाउने यसो कुरा र जनमुखी कार्यक्रमहरू चाहिँ भएको देखिएन।
0: महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
1: हवस् हवस्।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि वास्तविक

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Baik, yuz narkos ada kadi beri dekat sendiri kira.
1: Abah, yang le bandur manor paliko ke bisa mana, mai le bandar beri, yang le bu isak nu bago bisa isah. Abah, isu bikas kan nirman lai, jun bikat mana bago gari gari air doa kan, bila gari ko saran benda yojan aru purwadar lai nirantar leher jani kurat sah. सामाजिक र मानवीय विकासलाई अलि जोड दिनुपर्ने छ हरियाली र वातावरणको व्यवस्थापन गर्नुपर्ने कुरा देखौं लिएर शिक्षा स्वास्थ्यहरूलाई त्यही अनुसार कृषि पशु एवं कृषि र पशुको पनि उर्वर भूमि हो त्यो आधारमा अगाडि बढिरहेको अवस्था छ र यहाँ जुन पूर्वाधारको कुराहरूको बारेमा गौरवको आयोजना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अगाडि बढिरहेको अवस्था छ सडक सञ्जालहरू क्लब लगायतका विविध कुराहरू लगभग 1300 कालोपत्री सड़क बनी सके अवस्था आज म पहिला वडा अध्यक्ष पनि भएको हिसाबले अब करीब 9.5 वर्ष यो महानगरपालिकाको सानोतिनो सानो ठूलो नेतृत्वमा आइपुग्दै गर्दा र विगत निवर्तमान नगर प्रमुखको पनि महत्वपूर्ण भूमिकाको आधारले हिसाबले अगाडि बढिरहेको अवस्था छ नारायण तटबन्धन लिएर व्यवस्थापन गरिएको कुरा छ हरियाली प्रबन्धन व्यवस्थापन देखि लिएर लाइट स्मार्ट लाइट 5000 स्मार्ट लाइट छ
0: सीसी क्यामेरा पूर्व मेयरले निवर्तमान मेयर रेणु दाहालले पनि राम्रो काम गर्नुभयो हैन त्यहाँ चाहिँ बसेर
1: हजुर
0: अब अहिलेको अवस्थामा चितवन राष्ट्रिय निकुञ्ज विश्व प्रसिद्ध पर्यटकीय गन्तव्य हो हैन यसबाट भरतपुरका स्थानीयले प्रत्यक्ष रूपमा आर्थिक लाभ पाउने गरी महानगरले कस्तो खालका पहलहरू गरिरहेको छ
1: अब यो हामी सीमाना एकतिर हाम्रो सीमानाले एउटा प्राकृतिक जैविक विविधताको पनि एउटा पर्यटक स्थलको रूपले राष्ट्रिय निकुञ्जले एउटा महत्वपूर्ण छ त्यसलाई प्रत्यक्ष भन्दा अप्रत्यक्ष रूपले त्यसलाई उपयोग गर्ने त्यसका व्यवस्थापन गर्ने पाटो जुन जैविक विविधता र प्राकृतिक सम्पदा भएको विश्व सम्पदा सूचीमा रहेको राष्ट्रिय निकुञ्जलाई त्यसलाई व्यवस्थापन गरी पर्यटन प्रबन्धन गर्ने कुरालाई हामीले लागिरहेका छौँ र जनता र मानवीय वन्यजन्तु र मानव बीचको द्वन्द्वलाई न्यूनीकरण गर्न त्यसको व्यवस्थापनको पनि अगाडि धेरै अहिले जंगली जनावरबाट घाइते हुने मृत्यु हुनेको पनि सङ्ख्या धेरै नै बढ्दो छ त्यसलाई व्यवस्थापन गर्ने कुरा र त्यसको पर्यटन प्रबन्धन गर्नुपर्ने नारायणी जलाशयदेखि लिएर धार्मिक पर्यटन देवघाट धामको प्रबन्धन व्यवस्थापन राप्रतिमा अवस्थित रहेको विक्रम बाबा मेला एउटा ऐतिहासिक मेला छ त्यो मेला त्यो आदिवासी थारूहरूको त्यसको पनि व्यवस्थापन गर्नुपर्ने र वन्यजन्तु लगायतका पर्यटनलाई व्यवस्थापन गर्नुपर्ने सफारीमा माटोहरू चलाउनु पर्ने हामी पर्यटनको गतिविधिमा पनि अगाडि नै बढिरहेको यहाँहरूलाई थाहा छ भरतपुर महानगरपालिका 2024 पर्यटन वर्ष घोषणा गरेर त्यसलाई निरन्तर लिएर गएर त्यसका पूर्वाधार लगायतका त्यसका व्यवस्थापन गर्ने कुरा त्यसलाई ब्रान्डिङ गर्ने कुरा त्यसलाई प्रचार गर्ने कुरामा भरतपुर महानगरपालिका त्यसलाई निरन्तरता बजेट सहितको नीति तथा कार्यक्रम राखेर नै अगाडि बढिरहेको अवस्था
0: अब यो देशको ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति त्यही क्षेत्रबाट विजयी हुनुभएको छ होइन चितवनबाट किनभने धेरैको चासोको विषय पनि हुन्छ यो चाहिँ अहिले उसैको सरकार छ चितवनलाई कतिको राहत छ यो कुराले सरकारबाट
1: अब यो विषय मलाई पनि खड्किएको विषय रहेको हिसाबले देशको अहिलेको ठूलो पार्टीको पार्टी सभापति पनि ए भरतपुर महानगरपालिकाको केही भागको क्षेत्र उहाँ दुई नम्बर क्षेत्रकोबाट निर्वाचित हो र भरतपुर महानगरपालिकाका ठूला सब जुन शहरी क्षेत्रमा रहेको वाडाहरूको 10 वाडाको नेतृत्व गर्नुपर्ने र अर्को कानुन मन्त्री सोभिता गौतम पनि यही क्षेत्रबाट माडी नगरपालिकाको एउटा रह्यो भने अरू 19 वार्ड भरतपुर महानगरपालिका भयो भने दुईटा अब एउटा राष्ट्रिय पार्टी सभापति एउटा कानुन माननीय कानुन मन्त्री हुँदै गर्दा जनता र नागरिकले जुन अपेक्षा विकास निर्माण लगायतका पूर्वाधार देखाउन लिएर र अन्य त गतिविधि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चलिरहेको छ अहिलेको सरकारप्रति देखिने आशा र भरोसाको जुन रूपले रहेको विश्वास गरेको त्यो जनता नागरिकले प्राप्त गर्नु भएको छैन र विकास निर्माणको बजेट पनि जस्तो यहाँ अब गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई मैले धेरै पटक पहल गरेँ त्यसलाई बजेट पार्न सकिएन त्यसलाई एउटा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सम्पन्न गर्न सक्ने बजेटको व्यवस्थापन गरिदिएको भए हुन्थ्यो भन्ने कुरा यहाँका अलिकति ठूला योजनाहरू नारायणी तटबन्धनलाई अलि राप्ती तटबन्धनलाई अलि व्यवस्थित गर्नुपर्ने अब एयरपोर्ट विस्तारको कुरा त आएको छ त्यो कहिले सम्भावना हुन्छ र मोटरवेल पुल जुन गण्डकोट नवलपरासी जोड्ने त्रिवेणी जान जोड्ने कुरालाई उहाँले सम्बोधन गर्नुभएको छ। जुन जनता र नागरिकले अपेक्षित गरेको योजना बजेट चाहिँ पर्न सकेको छैन यो अहिलेको आवाजमा।
0: तर अहिलेको अवस्थामा चाहिँ अब किनभने अब सरकारको नेतृत्व उहाँहरूले पनि गर्नुभएको छ, यहाँले अघि नै भन्नुभयो गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला होइन जो चाहिँ धेरैको ध्यान आकर्षित गरेको रंगशाला हो, एकदमै त्यो महत्वाकांक्षी परियोजना पनि थियो, अहिले अल्पत्र अवस्थामा छ होइन त्यसको सञ्चालन
1: छैन। महानगरपालिका र बागमती प्रदेशको साझेदारीमा बनाएको संघीय सरकारबाट अपेक्षा गर्नुपर्ने र त्यसका चियर छ लगभग 15,000 चियर राख्नुपर्ने, कुर्सी फ्लडलाइट राख्नुपर्ने, अन्य अब स्थानीय पालिकाले त्यसको व्यवस्थापन गर्ने भनेको गाह्रो कुरा हुन्छ। त्यो त्यही हुँदा हुँदै पनि मैले 14 करोड बजेट अहिलेलाई निरन्तर त्यो जुन सम्झौता अनुसार 75 करोडमा कन्ट्राक्टरसँग सम्झौता भएको छ त्यो निरन्तर कामलाई गत चालुमा पनि निरन्तर चलिरहेको छ, अब आउने चालुमा पनि भुक्तानी व्यवस्थापन गर्ने कुरालाई त्यो निरन्तर कन्ट्राक्टर बागमती प्रदेशले पनि पैसा जम्मा 7 करोड 68 लाख मात्रै छुट्याएको छ, उहाँहरूले 22.5 करोड छुट्याउनु पर्ने कुरा थियो, अब सायद अब त्यो बुझ्नु होला पछि किस्ताबन्दीमा चौमासिक अथवा त्रैमासिकमा उहाँले व्यवस्थापन गर्नुहुन्छ भन्ने अपेक्षा त छ। र स्थानीय पालिकाले 14 करोड क्रिकेट रङ्गशाला त्यो त राष्ट्रिय गौरवको योजना हो नि, उसले त आन्तरिक आफ्नो व्यवस्थापन गर्नुपर्ने, अन्य पूर्वाधार लगायतको सामाजिक मानवीय विकास गर्नुपर्ने कुरामा त्यो बाटो स्थानीय पालिकाले गर्दा स्थानीयलाई अलिकति अप्ठ्यारो पर्ने महसुस गरेको छु। अब दुईटै नेतृत्व आफै परेको हिसाबले आफभन्दा माथि नभएर कहीँ भन्नुपर्ने कुरा पनि छैन होइन, जनप्रतिनिधि कुराहरूलाई पनि मिला लिएर जानुपर्ने, वार्डका जनप्रतिनिधिहरू व्यवस्थापन गर्नुपर्ने कुरा अलिक गाह्रो विषय
0: हुँदैन। एउटा कुरा त्यहाँ जहिले पनि उठ्ने गर्छ, बढ्दो शहरीकरण छ होइन, मानिसहरू चाहिँ चितवनमा बस्न चाहन्छन् किनभने त्यहाँको फोहोर व्यवस्थापनदेखि लिएर ट्राफिक व्यवस्थापन, पार्किङ, सार्वजनिक यातायात सुधार लगायतका विषयहरूमा पनि आवाज उठ्छ, कस्तो छ, राम्रै छ अवस्था चित्तसेनजी?
1: तपाईँको मार्फतबाट यो देशको नेतृत्व लगायतका आम जनता नागरिकलाई सुशिक्षित हुने अवसर एउटा निवेदन पनि गर्न चाहन्छु। जब मैले कहा यो लामो निरन्तरता फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने हिजो जनप्रतिनिधि हुँदै गर्दा पनि यो यसको जग्गा सट्टा भर्ना गरेर माडिन

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
4: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
5: यदि त्यसो हो भने
6: अब चिन्ता नगर्नुहोस्, किनभने
7: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
8: यही साउन 23 गते शनिबार
9: भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
6: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामले, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नु।
8: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
1: याद गर्नुहोला डाक्टर आउने मिति
8: यही साउन 23 गते शनिबार
2: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
10: सम्पर्क फोन नम्बर 0674-2027 सम्पर्क मोबाइल नम्बर 98-577-2597
2: 5-11-81-918। समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444 543

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट माते दिदी बहिनी, विकट माते दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm.
2: सहिष्णुता र आपसी सम्मानको सन्देश दिनुपर्छ। विशेष गरी अफवाहको सत्यता बुझ्न प्रेरित गर्नु आजको आवश्यकता हो। राजनीतिक दलहरू पनि समाजलाई जोड्ने कि विभाजन गर्ने भन्ने प्रश्नमा जिम्मेवार हुनुपर्छ। कुनै पनि घटनालाई राजनीतिक लाभ हानिको चस्माबाट हेर्ने प्रवृत्तिले सामाजिक विश्वास कमजोर बनाउँछ। त्यसैले सबै दलले साझा रूपमा शान्ति, संवाद र कानूनी प्रक्रियालाई प्राथमिकता दिनुपर्छ। केन्द्र सरकार र सुरक्षा निकायको भूमिका अझै महत्वपूर्ण हुन्छ। सुनसरी घटनापछि समयमै प्रभावकारी पहल हुन नसकेको भन्दै विभिन्न गुनासा आएका छन्। यस्तो गुनासो दोहोरिन नदिन सरकारले संवेदनशील क्षेत्रको अवस्थाबारे समयमै जानकारी लिने, आवश्यक परे तत्काल वार्ता गराउने, सुरक्षा व्यवस्था प्रभावकारी बनाउने र दोषीमाथि निष्पक्ष कानूनी कार्यवाही गर्ने विश्वास दिलाउनुपर्छ। कानूनको समान कार्यान्वयनले मात्रै नागरिकमा न्यायको अनुभूति हुन्छ। संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी पनि कम छैन। पुष्टि नभएका सूचना, उत्तेजक अभिव्यक्ति वा समुदायबीच अविश्वास बढ़ाउने सामग्रीले सामान्य विवादलाई ठूलो द्वन्दमा बदल्न सक्छ। त्यसैले तथ्यमा आधारित सूचना प्रवाह र जिम्मेवार अभिव्यक्ति आवश्यक छ। नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। यही विविधता हाम्रो शक्ति हो, कमजोरी होइन। सामाजिक सद्भाव कायम राख्ने काम कुनै एक निकायको जिम्मेवारी होइन, यो राज्य, राजनीतिक दल, पालिका, नागरिक समाज, संचार माध्यम र हरेक नागरिकको साझा दायित्व हो। सुनसरीको घटनालाई केवल एउटा जिल्लाको समस्या भनेर होइन, भविष्यका लागि चेतावनीका रूपमा लिन आवश्यक छ। सबै पक्षले समयमै जिम्मेवारी निभाउने हो भने यस्ता घटना दोहोरिनबाट रोक्न सकिन्छ र आपसी विश्वास, सहिष्णुता र सामाजिक एकतालाई अझ मजबूत बनाउन सकिन्छ। आजको कार्यक्रममा हामी सामाजिक सद्भाव कायम राख्ने जिम्मेवारीमा केन्द्रित रहेर कुरा गर्छौ। हामीसँग हुनुहुन्छ युवा अभियन्ता एवं जेनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङ। पेमा वाङमुजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
3: धन्यवाद।
2: सबैभन्दा पहिले चाहिँ सुनसरी र त्यसपछि अरू जिल्लामा भएका पछिल्लो घटनालाई तपाईँले कसरी हेरिरहनु भएको छ?
3: सुनसरीमा भएको र सुनसरी पछि लगातार अरू जिल्लाहरूमा नै भइरहेको जति पनि अहिले द्वन्द चलिरहेको छ, यसलाई चाहिँ मैले अहिलेको मात्र घटना जुन दिन राति भयो त्यसलाई मात्र भनेर हेरिरहेको छैन। किनभने मधेसको सन्दर्भमा हेर्नुहुन्छ भने यो विभिन्न जस्तै खालको द्वन्द भए पनि, समूहको बीचमा, परिवारको बीचमै भए पनि, यसलाई एकदमै धार्मिक द्वन्दको नाम दिने चाहिँ एकदमै धेरै प्रचलन भइरहेको छ अहिले। मैले देख्दाखेरि चाहिँ यो नहुन सक्ने एकदमै हाई चान्सेस थियो। यदि हाम्रो स्टेट मेकानिजमको एउटा एकदमै महत्वपूर्ण अङ्ग पुलिसकोबाट अलिक डिफ्रेन्ट तरिकाले चाहिँ त्यसलाई पुलिसहरूले अलिक डिफ्रेन्ट तरिकाले अगाडि बढ्नु भएको भए चाहिँ अहिले यो घटना अहिले जुन स्केलमा बढेर आएको छ त्यत्रो ठूलो चाहिँ नजान्थ्यो कि भन्ने पनि एउटा कहिले कहिले विचार गर्छु। विभिन्न झै झगडा भइरहेको बेला त्यसलाई अलिकति म्यानेज मात्र गर्न सकेको भए यसले अर्कै स्वरूप लिन सक्थ्यो कि।
2: त्यस्ता घटना हुने बित्तिकै जसरी साम्य पार्न अथवा समस्या समाधान गर्न जे पहल हुनु पर्थ्यो नि, त्यस्तो खालको पहल तत्काल भएको तपाईँहरूले पाउनुभयो कि भएन?
3: पाइएन, किनकि त्यही दिन पनि हेर्नुभयो भने अब यो जेनजी आन्दोलनदेखिकै क्रममा हेर्नुभयो भने हाम्रो पुलिस निकायबाट, हाम्रो प्रहरीको निकायबाट मेटल बुलेट्सहरू किन चलाइरहेको छ भन्ने चाहिँ एकदमै ठूलो प्रश्न उठिरहेको छ। जेनजी आन्दोलनको बेला पनि चलिएको थियो, अहिले सुनसरीमा पनि चलिएको छ। रबर बुलेट्सहरू छ हामीसँग, हाम्रो त चरणबद्ध छ नि त, यदि झै झगडा भयो, यदि हुलदङ्गा भयो भने कसरी गर्ने भनेर। तपाईँको पहिलो चरणमा लाठीचार्ज हुनसक्छ, त्यसपछि तपाईँको पानी हाल्ने हुनसक्छ, टियर ग्यासहरू हुनसक्छ, विभिन्न तरिकाले अलिकति धेरै पुलिसको संख्या खटाएर हुनसक्छ कि धेरै विभिन्न विभिन्न तरिकाले मान्छेको ज्यान नजान सक्ने खालको कदमहरू पुलिसकोबाट चाल्न सकिन्थ्यो। अब यसलाई हेर्दाखेरि चाहिँ हामी जेनजी आन्दोलनकै क्रममा तपाईँको सम्झौतामा नि लेखिया छ कि पुलिस निकाय, हाम्रो जति पनि सुरक्षा निकाय छ त्यसमा चाहिँ रिफर्म, परिवर्तन चाहिँ चाहिएको छ। यसमा हाम्रो पुलिसहरूले झै झगडा हुँदाखेरि विशेष गरेर चाहिँ यो अलिकति नाजुक समुदायहरू जता हुन्छ, जति बेला भनौँ हिन्दू मुस्लिमहरूको मधेसतिर हुँदाखेरिको जति पनि झै झगडा हुन्छ त्यसमा पुलिसहरूले कस्तो खालको कदम चाल्नुहुन्छ। काठमाडौँमा पनि विभिन्न समूहहरू हुँदाखेरि हाम्रो जेनजी आन्दोलन मात्र नभइकन अगाडि जेनजी आन्दोलन केही महिना अगाडि राजावादीहरूको जुन आन्दोलन निस्क्यो त्यसमा पनि एकदमै नराम्रो खालको कदमहरू चालिएको थियो। आदिवासीहरूको आन्दोलन हुँदाखेरि अलि बेसी खालको कदमहरू चालिरहेको हुन्छ भनिसकेपछि प्रहरी निकाय र सुरक्षा निकायबाट हुने यस्ता कदमहरूमा चाहिँ हामीले कसरी परिवर्तन गर्न सकिन्छ र विशेष गरेर चाहिँ जुन ठाउँमा चाहिँ प्रहरीले गर्ने सानो कुराले पनि मान्छेको मृत्यु भनेको सानो कुरा त होइन तर प्रहरीको केही कदम प्रहरीहरूले केही विचार विमर्श नगरिकन गर्दाखेरि चाहिँ यसले जस्तो खालको अहिले यत्रो ठूलो स्केलमा बनायो मधेसमा हाम्रो साथीहरू डराई डराई भन्नुहुन्छ कि हाम्रो साथीको घर जलाइरहेको छ हाम्रो साथीलाई घरबाट तानेर पिटिरहेको छ भन्ने कुरा प्रहरी आफ्नै राज्यको निकायबाट एउटा सानो हेलचक्राई हुँदाखेरि र उहाँहरूले राम्रो कदम राम्ररी नचाल्दाखेरि चाहिँ पुरै समुदायको बीचमा दुईटा धार्मिक समुदायको बीचमा चाहिँ जबकि हाम्रो त संविधानले नै हामी धर्मनिरपेक्ष देश भन्छौँ बुद्ध जन्मेको शान्ति माया गर्ने शान्ति उत्पन्न भएको देश भन्ने खालको कुरा गर्दाखेरि चाहिँ यस्ता खालका हामीले नहुन सक्ने खालको कुराहरू देख्दाखेरि चाहिँ अलिकति यो सुरक्षा निकायबाट चाहिँ एकदमै धेरै कमी कमजोरी भएको र अब अहिलेसम्म गर्दाखेरि पनि त्यत्रो मान्छे एकजना मान्छे मृत्यु हुँदाखेरि 10-15 घाइते हुँदाखेरि त्यसपछिको अर्को दिन दिनभरि नै हुलधङ्गा मच्दाखेरि मस्जिदहरू मन्दिरहरूमा अट्याक हुँदाखेरिसम्म पनि हाम्रो गृह मन्त्रालयबाट प्रधानमन्त्री जसको हातमै आजकल फोन छ उहाँले फेसबुक स्ट्याटसबाटै केही लेख्दाखेरि पनि धेरै कुरा सम्य हुन सक्ने खालकोमा पनि अलि लापरवाही देखिन्छ। मन्त्रीज्यूले हिजो अस्ति भर्खर स्ट्याटस हाल्नु भएको छ गृहमन्त्री केही घण्टा अगाडि मात्र गए
2: अब तपाईँ र मैले कुरा गरिरहँदाखेरि गृहमन्त्रीले सुनसरी पुगेर घटनास्थल पुगेर मृतकका परिवारसँग सहमति गर्नुभयो र प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर एउटा समस्या समाधानको लागि पहल गर्नुभएको छ भने यो पहल चाहिँ छिटै हुनुपर्थ्यो कि 4-5 दिनपछि भयो होइन त
3: हजुर
2: उति धेरै हुनुपर्ने पहल चाहिँ ढिलो भयो
3: हो अलि ढिलै भएको किनभने अहिलेको जस्तो हाम्रो अवस्था छ नि यसमा चाहिँ हामीले मानौ नमानौ प्रधानमन्त्रीको एउटा स्टेटसले धेरै असर पर्छ। प्रधानमन्त्रीको एउटा स्टेटसले गर्दाखेरि आर्मी पुलिससम्म परिचालन हुन्छ भने उहाँकै एउटा स्टेटसले परिचालन भइरहेको व्यक्तिहरूदेखि लिएर पुलिसहरू अलिकति सम्य पनि हुन सक्थ्यो होला तर यसमा चाहिँ मेबी मधेसमा भएको भए यही घटना काठमाडौँमा भएको भए मेबी गृह मन्त्रालयदेखि लिएर प्रधानमन्त्रीको अलिकति नजर छिटो पुग्थ्यो कि तर यही कुरा मधेसमै भएर हो कि अलिकति उहाँहरूसम्म चाहिँ यो सूचना उहाँहरूसम्म यो अवस्थाको जुन जटिलता थियो त्यो चाहिँ अलिकति ढिला पुगेको जस्तो पनि लाग्छ।
2: अब तपाईँहरूकै आन्दोलन भनौँ न यो तपाईँहरूले पनि यो भदौ 23-24 नवयुवाहरूको आन्दोलनमा तपाईँहरू पनि अग्रस्थान हुनुहुन्थ्यो त्यति बेला अहिलेका सरकारमा रहेका प्रधानमन्त्री गृहमन्त्री लगायतहरूको पनि साथ समर्थन थियो होइन अब तपाईँहरूकै आन्दोलनको जगमा बनेको सरकार भन्दा फरक नपर्ला अहिलेको सरकारलाई तर किन तपाईँहरूले भन्या जस्तो भइरहेको छैन कि अरू धेरै कुरा जस्तै यो सद्भाव सामाजिक सद्भाव कायम राख्नको लागि छिटो समस्या समाधान गर्नको लागि पनि किन विलम्ब भइरहेको जस्तो लाग्छ तपाईँहरूलाई?
3: अब यसमा एउटा मात्र कुरा त छैन होला धेरैवटा लेयर्सका कुराहरू आउँछ तर अब हाम्रै आन्दोलनको जगमा बनेको सरकार भन्दाखेरि चाहिँ जग हामीले राखिदिएको होला तर त्यसमाथि बनेको घर चाहिँ हाम्रो हातबाट बनिएन किनकि हजुर हाम्रो जग भनेको चाहिँ आन्दोलन पश्चात गएर हेर्नुभयो भने हाम्रो जग मेन यो जेएनजी आन्दोलनको जग के थियो भन्दाखेरि हाम्रो सम्झौता थियो जुन सम्झौताको 10% पनि झण्डै यो सरकारले कार्यान्वयन गरिसक्नु भएको छैन। अब त्यही जगकै कुरा गर्नुहुन्छ भने त्यही जगमा त हाम्रो विभिन्न जति पनि मान्छेहरू हाम्रो 76 मान्छेहरू बित्नुभएछ सरकारले 42 शहीद घोषणा गर्नुभएको छ उहाँको परिवारहरू दिनकै सरकारलाई गुहारिरहनु भएको छ कि हाम्रो मागहरू कहिले पूरा गर्नुहुन्छ हाम्रो घाइते साथीहरू दिनकै हाम्रो कति घाइते साह्रो अझै पनि अपरेसनको लागि औषधिको लागि औषधिहरूको पर्खाइमै हुनुहुन्छ जुन अहिलेसम्म पूरा भएको छैन हाम्रो जब त त्यो होला नि जति पनि हाम्रो साथीहरू हामीसँगै सडकमा आउनु भएको साथीहरू जसले केही पनि गरेको थिएन मात्र फोटो एउटा खिचेको भरमा या मात्र सिंहदरबार नजिक भएको भरमा चाहिँ उहाँहरू जेलमा हुनुहुन्छ 2700 संख्या भनेर हामीले सुनेको छ 2700 युवाहरू जेलमा हुनुहुन्छ जेएनजे आन्दोलनको दिन उहाँहरू सडकमा थियो भनेको कारणले गर्दा हाम्रो जग त त्यो होला नि तर त्यो जग पनि अहिले हेर्दाखेरि त एकदमै खुकुलो भइसकेको छ त्यो जगमा सरकारले बारम्बार हानिरहेको छ त्यो जगबाट पुरै माटोहरू खुस्किरहेको छ तर त्यसमा मर्मतहरू गर्ने केही पनि खालको कामहरू सरकारले देखाइरहेको छैन भन्दाखेरि चाहिँ अब हामीले देख्दाखेरि हो यो सरकार यो जति बेला यो इलेक्सन भएको थियो त्यो हाम्रो आन्दोलनको जगमा आएको होला होला तर त्यसपछिको जति पनि सरकारले गरेको कार्य कामहरू छ सरकारले गरेको काम मात्र नभइकन काम गर्ने तरिकाहरू जुन चाहिँ छ त्यो चाहिँ हाम्रो आन्दोलनबाट आएको होइन किनकि हाम्रो आन्दोलनले पारदर्शिता माग्थ्यो हाम्रो आन्दोलनले जनता र सरकारको बीचको नजिकता माग्थ्यो र नजिक भएर हाम्रो जनताको कुरा चाहिँ सजिलोसँग सरकारमा पुगोस् र सरकारले सुनोस् भन्ने खालको कुरा मागेको सबैभन्दा ठूलो कुरा युवाहरूले अनि युवाहरूको भावना र युवाहरूको मागहरू चाहिँ सरकारले बुझिदियोस् भनेर जुन चाहिँ अहिलेको संसदमा हेर्नु भने धेरै युवाहरू छन् तर त्यो कुरा चाहिँ भए तापनि हेर्दाखेरि हाम्रो आन्दोलनबाट बनेको हेर्दाखेरि एकदमै धेरै युवा हेर्दाखेरि एकदमै युवा गृहमन्त्री देख्नु भए तापनि आन्दोलनबाटै गएको मन्त्री देख्नु देखे तापनि अलिकति हाम्रो आन्दोलन र सरकारको बीच र हाम्रो आन्दोलन मात्र नभइकन हरेक आन्दोलन छ र जनता र सरकारको बीचको त्यो नजिकता चाहिँ जुन हामीले मागेको थियो त्यो चाहिँ अझ ठूलो धेरै ग्याप चाहिँ भइरहेको चाहिँ देखिन्छ
2: भनेपछि अरू काममा जस्तै यो सामाजिक सद्भाव छिटो कायम राख्ने काममा पनि सरकार चुक्यो भन्ने तपाईँहरू लागेको छ
3: हजुर अलिकति यो अहिलेको विशेष यो घटना हेर्दाखेरि चाहिँ अलिकति चाहिँ ढिला गर्यो सरकारले किनकि अलिकति मात्र एक दुई दिन मात्र अगाडि अलि अगाडि गरिदिनु भएको भए धेरै जान मस्जिदहरू जल्दैनथ्यो होला किनकि हिजो भर्खर एउटा मस्जिदमा तोडफोड भयो भनेर सुनेको थियो हिजो भर्खर दुई तिनजनाले कुटे खायो भनेर सुनेको थियो घरमै गएर मान्छेहरूले कुटेर मान्छेलाई तानेर गरेको भन्ने हल्ला सुनिरहेको थियो हामीलाई मेसेजहरू आइरहेको थियो भनिसकेपछि त्यतिसम्मको नहुन्थ्यो कि अलि अगाडि नै भएको अब तपाईँले अहिले कति त भाइरल पनि भइरहेछ हाम्रै साथीहरूले सद्भावको र्यालीहरू पनि गरिरहनु भएको छ हाम्रै मुसलमान साथीदेखि लिएर हिन्दू साथीहरू सबै मिलेर आइरहनु भएको छ समुदायमा त्यस्तो व्यक्तिहरू पनि छन्
2: पेमा वाङमोजी तपाईँ युवा अभियन्ता हुनुहुन्छ जेनजी मुभमेन्ट एलायन्सकी सदस्य हुनुहुन्छ आज हामी तपाईँसँग सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं खास गरी सुनसरीमा उत्पन्न घटनाले पछि अरू जिल्लामा पनि फैलिएको त्यो तनाव साम्य पार्ने उपायमा हामी कुरा गरिरहेका छौँ अहिलेसम्म जे नहुनु भइसक्यो होइन अब चाहिँ त्यस्ता घटना अहिलेका घटनालाई तत्काल साम्य पार्ने र थप अरू घटना यस्ता घटना हुन नदिने उपाय चाहिँ के हुन सक्ला त्यसको लागि चाहिँ कसले के गर्नु पर्ला किनकि हामी सामाजिक सञ्जालको अहिले तपाईँले हामीले कुरा गरौँ सामाजिक सञ्जालमा जथाभावी भिडियो र फोटो राख्दाखेरि पनि त्यसले पनि अर्को समस्या ल्याइरहेको छ अघि तपाईँले भनिहाल्नुभयो सरकारले समयमै पहल कदमी नगर्दाखेरि पनि समस्या चाहिँ समाधान गर्न ढिलो भएको छ सँगसँगै अब यो समस्या समाधान गर्ने निकाय त भूमिका त धेरैको हुन्छ एउटा पालिकादेखि होइन केन्द्रसम्मको भूमिका महत्वपूर्ण हुन्छ तपाईँहरू युवाहरू हुनुहुन्छ तपाईँहरूकै युवाहरूले आह्वान गर्दाखेरि त्यो समुदायका युवाहरू चाहिँ सद्भावको लागि चाहिँ अग्रसर हुन सक्छन् होइन सबैका भूमिका महत्वपूर्ण हुन्छ सबैभन्दा पहिले चाहिँ हामी यो कसको भूमिका कस्तो हुन्छ अहिलेको घटना अब फैलिन नदिन होइन कसको भूमिका के हुन्छ भनेर क्रमैसँग कुरा गरौं त्यसपछि यो सामाजिक सद्भावको दिगो यो व्यवस्थापन चाहिँ कसरी गर्ने भनेर फेरि हामी कुरा गर्छौं सबैभन्दा पहिले चाहिँ अब सरकारले ढिलै भए पनि एउटा मृतकका परिवारसँग सहमति गरेका छ अनि प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर समस्या समाधानको लागि पहल गर्ने यो निष्पक्ष र पारदर्शी छानबिन गर्ने दोषीलाई कारवाही गर्ने भन्नुभएको छ अब यो बाहेक अरू काम सरकारले अहिले नै गर्नुपर्ने अरू कामहरू के हुन् संघीय सरकारले तपाईँलाई लागेको
3: मलाई लागेको चाहिँ सर्वप्रथम त हाम्रो जुन सुरक्षा निकाय छ त्यसमा चाहिँ एकदमै हामीले गहन रूपमा छलफल गरेर यो हाम्रो सुरक्षा निकायले जसरी पनि जति पनि द्वन्द हुन्छ या आन्दोलनहरू हुन्छ जे हुँदाखेरि पनि कसरी आफ्नो कदमहरू अगाडि चाल्दो रहेछ र के कार्य गर्छ भन्नेमा चाहिँ एकदमै गहन रूपमा विचार गर्न चाहिँ एकदम महत्वपूर्ण छ अहिलेको मात्र नभएर रिसेन्टली पनि हाम्रो जेनजी मुभमेन्ट अलायन्सकै हाम्रो सदस्य माजिद अन्सारीलाई पनि मात्र उहाँले आफ्नै संविधानले दिएको अधिकार प्रयोग गर्दाखेरि पनि पुलिसले हानथाप गर्नुभएको छ योभन्दा अगाडि सुकुम्बासीकै केसमा पनि केही गरेको थिएन हाम्रै साथीहरू एउटा ब्यानर मात्र लिएर एउटा ब्यानर पनि थिएन सानो कागजमा मात्र बोकेर साइडमा मात्र बस्दाखेरि पनि पुलिसहरूले घेरेर धम्काउने हात उठाउने खालको कार्यहरू भएको छ अब अहिले सुनसरीमा हेर्यो भने पुलिसकै निकायबाट गोली चल्नुपर्ने अवस्था नहुँदा हुँदै पनि गोली चलिएको अवस्था छ भनिसकेपछि एउटा त हाम्रो संविधानले तीन तहको पुलिसको इन्भिजन गर्नुभएको छ तर त्यो अहिलेसम्म रियालिटी भइसकेको छैन प्रदेश सरकारसँग अझै पनि आफ्नो पुलिस छैन यही कुरा हेर्दाखेरि पनि मधेस सँग आफ्नो पुलिस भएको भए मधेसले आफ्नो समस्या त अलिक राम्ररी बुझ्थ्यो होला नि. बाहिरबाट परिचालित भएको, बाहिरबाट विभिन्न ठाउँबाट आएर पुलिस ट्रेनिङ गरेर आएको पुलिसहरूभन्दा त आफ्नै मधेसको प्रोभिन्सियल यदि हाम्रो प्रादेशिक पुलिस भएको भए त्यो प्रादेशिक पुलिसले यो खालको उल्लङ्घनलाई अलिक डिफ्रेन्ट तरिकाले म्यानेज गर्न सक्थ्यो कि भन्ने पनि एउटा कल्पना आउँछ कि. भनिसकेपछि हाम्रो जुन तीन तहको पुलिसको तीन तहको सुरक्षा निकायको कल्पना छ त्यसलाई पनि अलिक छिटो सार्थकता चाहिँ दिनु पर्यो.
2: एउटा प्रहरीको व्यवहार सुधार गर्ने काम हुनु पर्यो होइन. तपाईँले भन्नुभयो पहिलादेखि नै प्रहरीले जथाभावी कुनै घटनामा होइन जथाभावी गर्दै आएको छ भने तपाईँले विरोध गर्दै आउनु भएको छ, असन्तुष्टि जनाउँदै आउनु भएको छ, त्यो सुनसरी घटनामा पनि त्यही भयो कि भन्ने खालको चाहिँ कुरो छ. भनेपछि एउटा प्रहरी परिचालन र प्रहरीको व्यवहार सुधारको लागि चाहिँ संघीय सरकारले र तपाईँले भने जस्तै प्रादेशिक प्रहरी होइन प्रदेशमा प्रहरी खटाउने प्रदेशले नै निर्णय गर्न सक्ने खटाउन सक्ने त्यो संविधानको त्यो प्रावधान चाहिँ कारण हुनु पर्यो एउटा. अब अर्को चाहिँ यो यस्ता खालका घटना हुने बित्तिकै पहिले पहिलेको हामीले हेर्दाखेरि सरकारको तर्फबाट चाहिँ प्रधानमन्त्री आफै नै अग्रसर भएर अरू दलसँग छलफल गर्ने एउटा सर्वदलीय छलफल गर्ने सर्वपक्ष बैठक गर्ने अनि यो र्याली गर्ने एउटा चाहिँ यो तदारुकता देखाउनुहुन्थ्यो होइन. अब यसमा चाहिँ अहिलेको सरकारले यो नगर्दा पनि ठिकै छ अथवा गर्नुपर्छ तपाईँलाई के लाग्छ?
3: गर्नु त पर्छ जस्तो लाग्छ. मल्टी पार्टी डेमोक्रेसीमा खडेको देशले त मल्टी पार्टीहरूको बीचको इंगेजमेन्ट उहाँहरूको सहकार्य त एकदमै धेरै देखिनुपर्छ. तर अब यो चाहिँ हाम्रो प्रधानमन्त्रीबाट आश गर्नु चाहिँ अलिक हामी नै मूर्ख हुन्छौँ होला.
2: प्रधानमन्त्री तपाईँको सुझाव के छ त? तपाईँहरू बेला भेट पनि तपाईँहरू मार्फत होइन तपाईँहरू मार्फत भेट्न पनि पाउनुहुन्छ प्रधानमन्त्रीलाई का सहयोगीहरूले कुरा सुनिरहनु भएको छ भने प्रधानमन्त्रीले के सुधार गर्नुपर्ने खाँचो छ क्या? यो हामी अरू कुरा छँदैछ यो सद्भाव अब पछाडि अरूका अबका दिनमा सामाजिक सद्भाव नखलबलियोस् भन्नका लागि सामाजिक सद्भाव कायम राख्नको लागि चाहिँ प्रधानमन्त्रीको तर्फबाट चाहिँ के कुरा सुधार गर्नुपर्ने खाँचो छ?
3: प्रधानमन्त्रीको तर्फबाट त पहिला प्रधानमन्त्रीले एक्सेसिबल हुनु पर्यो हाम्रो प्रधानमन्त्रीज्यू. किनभने हाम्रो प्रधानमन्त्री मात्र होइन अहिले त हाम्रो धेरै मन्त्रीहरू पनि एक्सेसिबल हुनु. अब म यही के भन्छ सोसियल साइडतिरै अलिक धेरै लागेको भएर हामीले विभिन्न कामहरूमा विभिन्न नीतिहरूको प्रक्रियामा विभिन्न छलफलमा पहिलातिर धेरै मन्त्रीहरूलाई रिसर्च गर्थ्यौँ कि कहिले महिला मन्त्री हुन्छ कि कहिले वन मन्त्रालयको मन्त्री हुन्छ कहिले गृहमन्त्री हुन्छ. उहाँहरू एकदमै एक्सेसिबल हुनुहुन्थ्यो. उहाँहरूको पिएहरूले पनि फोन उठाइदिनुहुन्थ्यो. मन्त्रालयमै कल गर्दा डाइरेक्ट मन्त्रालयबाट रिसर्च गर्न सकिन्थ्यो. तर आजकल चाहिँ हाम्रो मन्त्रीज्यूहरू पनि एकदमै धेरै बिजी हुनुहुन्छ. उहाँहरू पब्लिक इभेन्टहरूमा हत्तपत्त आउनुहुँदैन अनलेस तपाईँको पर्सनल कनेक्सन छ. अब प्रधानमन्त्रीज्यूबाट त झन् किनै आश गर्नु उहाँको त फेसबुक स्ट्याटसबाटै हो कमेन्टबाट हो हामीले रिच आउट गर्न सक्ने. तर के चाहिँ भन्न चाहन्छु भन्दाखेरि हाम्रो अबको यो सरकारले जुन चाहिँ ट्रान्सपेरेन्सी अकाउन्टेबिलिटी र कनेक्सनको आधारमा यो बनेको जगमा बनेको सरकारले चाहिँ त्यो भावनाहरूलाई चाहिँ पूरा गरिदिनु पर्यो कि उहाँहरू जनताबाट यति टाढा हुनु भएन कि उहाँहरूलाई रिच आउट गर्नको लागि चाहिँ उहाँहरूको स्टेटस पर्खिराख्नु पर्ने भन्ने चाहिँ एकदमै नराम्रो प्रेसिडेन्ट क्रिएट गर्छ. त्यसले गर्दाखेरि अहिलेकै यही सन्दर्भमा पनि मेरो त्यो दिनको त फिर त प्रधानमन्त्री बोलिदिनुहोस् र गृहमन्त्री बोलिदिनुहोस् मात्र यति धेरै आएको थियो. भनिसकेपछि जनताले आफ्नो समाजमा यति ठूलो द्वन्द्व भइराख्दाखेरि प्रधानमन्त्रीलाई चाहिँ यसरी रिसर्च गर्न नपरोस्. उहाँहरूले आफ्नो देशको कुनै ठाउँमा जहाँ यस्तो सेन्सिटिभिटी छ भनेर त्यो त मोनिटरिङ त पहिल्यैदेखि हुनुपर्ने सिस्टम हुनुपर्छ.
2: घटना नहुँदाखेरि पनि एउटा नागरिकसँग चाहिँ सम्बन्ध बढाउने होइन अलिकति यो खोज्दाखेरि भेटिने बोल्नुहोस् भन्दाखेरि बोल्ने खालको त्यो सुधार गर्नु पर्यो. अर्को यस्ता खालका घटना भइहाल्यो भने तत्कालै प्रतिक्रिया जनाउने त्यसलाई सम्बोधन गर्ने काममा चाहिँ ढिला गर्न भएन होइन.
3: अनि त्यो चाहिँ सकेसम्म अलि अफिसियल लाइनबाट आयो भने चाहिँ अझ राम्रो.
2: फेसबुक स्ट्याटसबाट होइन, फेसबुक स्ट्याटसबाट होइन,
3: फेरि उहाँको यो आधिकारिक प्रधानमन्त्रीको पेज पनि होइन कि त्यो बालेन व्यक्तिको पेजबाट आइरहेको हुन्छ. जहिले स्टेटस सरकारी न्यूज पनि उहाँको पर्सनल पेजबाट आइरहन्छ. अनि अब यो पर्सनल उहाँको पर्सनल धारणा हो भनौँ कि उहाँको प्रधानमन्त्रीको हिसाबको धारणा हो कि उहाँ आफू एज अ नेपाली नागरिकको धारणा हो भन्ने चाहिँ यसले चाहिँ एकदमै धेरै कन्फ्युजन क्रिएट गर्छ कि. अनि यसमाथि टेकेर फेरि काम गरौँ भने पनि प्रधानमन्त्रीले बोल्नु भएको केही न केही त होला भन्नुहुन्छ. अब गरौँ भने पनि फेरि यो त अफिसियल लाइनबाट आएको छैन भनिसकेपछि चाहिँ अलिकति यो हाम्रो जुन हाम्रो आफ्नो सिस्टम छ नि अफिसियल सिस्टमहरू छ त्यसलाई हो राम्रो थिएन तर बिगार्नै बिगार्न चाहिँ नबिगारौँ भन्ने जस्तो पनि लाग्छ.
2: धेरैले भने जस्तै तपाईँले प्रधानमन्त्रीले एउटा नागरिकले खोज्दाखेरि प्रधानमन्त्री भेटिनु पर्यो, नागरिकले प्रधानमन्त्री बोल्दै हुन्थ्यो भन्ने र चाह्यो भने प्रधानमन्त्री बोलिदिनु पर्यो र त्यो कुरा नै आफ्नो फेसबुक स्ट्याटसबाट होइन आधिकारिक निकायबाट होइन आधिकारिक ठाउँबाट प्रधानमन्त्रीले भेटिदिए हुन्थ्यो भन्ने यो धेरैको माग जस्तै तपाईँले पनि भन्नुभयो एउटा यो सुधार गर्नुपर्ने कुरा हामी यो सामाजिक सद्भाव होइन अहिले चाहिँ बिथुल्न खोजिएको सामाजिक सद्भाव कायम राख्ने त्यसलाई चाहिँ सुधार्ने र थप यस्ता घटना हुन नदिनको लागि चाहिँ यो संघीय सरकारले गर्नुपर्ने काम अन्तर्गत प्रधानमन्त्रीको पनि व्यवहार परिवर्तन भइदिए हुन्थ्यो भन्ने कुरा गर्नुभयो पेमा वाङमोजी तपाईँ सामाजिक सद्भाव सामाजिक अभियन्ता हुनुहुन्छ युवा अभियन्ता हुनुहुन्छ जेएनजी मुभमेन्ट एलायन्सकी सदस्य हुनुहुन्छ अब यो सँगसँगै अब यो पार्टीहरू होइन हामी प्रधानमन्त्रीको पार्टी सँगसँगै अरू पार्टीहरू पनि हुनुहुन्छ यो बीचमा पार्टीहरूले खेलेको भन्नुभयो एउटा यो सुधार गर्नुपर्ने कुरा हामी यो सामाजिक सद्भाव होइन अहिले चाहिँ बिथुल्न खोजिएको सामाजिक सद्भाव कायम राख्ने त्यसलाई चाहिँ सुधार्ने र थप यस्ता घटना हुन नदिनको लागि चाहिँ यो संघीय सरकार

0: स्टेजहरूबाट केही न केही कुराहरू भइरहेको देखिन्छ। उहाँहरूले पनि अब हाम्रो धेरै जस्तो पुरानो पोलिटिकल पार्टी भनेको एकदमै पुरानो हुनुहुन्छ, उहाँहरूले आफ्नो अलिकति काम गर्ने तरिका चाहिँ अलिकति युथ फ्रेन्डली बनाउँदै खोजिरहनु भएको चाहिँ कता कता देख्न सकिन्छ, तर इनफ छैन भने पनि देख्न सकिन्छ। किनकि उहाँहरूको कस्तो देखिन्छ भन्दा जुन पहिलाको नै एकदमै गरिआएको त्यो चलन चल्तीहरू छ नि, त्यो चाहिँ त्यस्तो धेरै चेन्ज हुन सकेको छैन कि उहाँहरू पनि त्यस्तो पब्लिकली आएर मजाले जनताहरूसँग कुरा गर्ने टच गर्ने, यदि गर्नु भएको हो भने नि अब हाम्रो जेनेरेसनले
1: हेर्दाखेरि अझ बढी युवालाई परिचालन गर्नुपर्थ्यो,
0: अझ बढी युवालाई परिचालन गर्नुपर्छ र अझ बढी चाहिँ समाजमा के भइरहेछ, युवाहरूले अहिलेको नयाँ नयाँ जेनेरेसनहरूले चाहिँ हाम्रो समाजलाई कसरी हेर्दै गइरहेछ भन्ने बुझ्ने चाहिँ अझ धेरै इन्टरेक्सन्सहरू चाहिँ चाहिन्छ होला। अब यही केही समयमा अब म आफू कुनै पार्टीमा चाहिँ छैन, अहिले डिस्क्लेमर दिइहाल्छु, तर अब संविधान संशोधन केही विषयमा आउँदाखेरि काङ्ग्रेस नेपाल काङ्ग्रेसको जस्तो भए पनि अलिकति राम्रो थियो पोजिसन, किनकि उहाँले एकचोटि त विचार गरेर हेर्छु, किनकि संविधान संशोधन भनेको सानोतिनो कुरा होइन। मलाई उहाँ रेणुचन्द हाम्रो माननीय रेणुचन्दजीले भन्नुभएको राष्ट्रसभाको माननीयले भन्नुभएको एकदमै राम्रो लाग्छ कि रगतसँग साटेर ल्याएको संघीयता हो भनेर उहाँले यतिकै खेलवाड नगर्नु चेतावनी भन्नुभएको थियो, र नेपाल काङ्ग्रेसको यो सँगको देखिन्छ उहाँहरूले अरूसँग कन्सल्ट गर्न खोज्नुभएको थियो, सबैलाई बोलाउनु भएको छ, सबै धेरैजनासँग कुरा गर्नुभएको छ, जबकि अरू पार्टीहरूले चाहिँ बोलाउनु भयो उहाँहरू जानुभयो तर पछि निस्किनु भयो फेरि त्यो अर्कै कुरा भयो। यो खालको चाहिँ अलिकति प्रतिपक्ष पनि हुनुहुन्छ अहिले, जस्तै भए पनि हाम्रो राष्ट्रभन्दा बाहेक त सबै प्रतिपक्ष हुनुहुन्छ, त्यसको रोल पनि अझ बेटर प्ले गर्न सकिन्छ होला। आफ्नो पार्टीको दम्ब भन्दा नि हामी पनि केही चङ्क अफ जनताको भोट लिएर आएको पार्टी हो, हामीसँग पनि जनताहरू छ भन्ने।
1: अब यसमै जोड्दाखेरि जस्तो अहिले त प्रदेश र पालिकाको कुरा गर्नुहुन्छ भने त रासोपा बाहेकका अरू दल नै हुनुहुन्छ, अरू पहिलेका पुराना पार्टी भनौँ न, पुराना पार्टीकै प्रतिनिधित्व छ। जस्तो यही खालको समस्या समाधान गर्नको लागि त पालिका स्तरबाट प्रदेश स्तरबाट उहाँहरूकै पार्टीले चाहिँ एउटा निर्देशन दिएर आफ्ना चाहिँ त्यहाँको जनप्रतिनिधिलाई ल यो भूमिका गर्नु भनेर त्यो भनेको चाहिँ नपाइया जस्तो देखिन्छ क्याको। यसमा के गर्न सक्थे र अबका दिनमा चाहिँ के गर्न सक्नुपर्छ यो पालिका र प्रदेशका आफ्ना जनप्रतिनिधि र आफ्ना कार्यकर्ताहरूलाई परिचालन गर्ने यो सामाजिक सद्भावलाई के गर्न सक्छन्?
0: यसमा चाहिँ हो, यसमा अलिकति हामी पनि डिसपोइन्ट भएको थियो कि स्थानीय तहहरूकोले पनि अलिकति प्रोएक्टिभली काम गरेको भए मेबी फेरि अरू केही हुन सक्थ्यो कि, किनकि स्थानीय तहसँग नि आफ्नो केही न केही त छ नि त सुरक्षा निकायहरू, त्यस्तो खालको परिचालन गर्न सकेको भए के हुन्थ्यो कि भनेर सोचेको थियौँ।
1: सुरक्षा निकाय त नगर प्रहरी मात्रै होला, त्यसले एउटा वातावरण संवादको वातावरण बनाउने काममा चाहिँ उहाँहरूको भूमिका हुन्थ्यो होला।
0: तर यसमा के सुन्नमा आयो भन्दाखेरि समुदायमा विशेष अरू जस्तै विशेष गरेर जब द्वन्द्वलाई धार्मिक द्वन्द
1: बनाइदिन्छ,
0: यो धार्मिक द्वन्द्व होइन तर बनाइदिन्छ, त्यो गर्दाखेरि चाहिँ स्थानीय तहको प्रतिनिधिहरूलाई झन बढी रिस्क हुँदो रहेछ कि, किनकि उहाँहरू त्यही बस्ने मान्छे हो, उहाँहरूको परिवारदेखि लिएर उहाँहरूको आफन्तहरू सबै त्यही हुन्छ, र यसमा सुन्दै आएको पनि उहाँहरूले चाहिँ त्यस्तो प्रोएक्टिभली एक्सन गर्ने हुँदैन जबसम्म संघीय सरकारबाट तपाईँको प्रोएक्टिभ अर्को खालको कुरा आउँदैन। यो खालको चाहिँ अब यो एकदमै यो अब यसलाई राम्रो भनौँ कि नराम्रो भनौँ, हुन त नराम्रो, किनकि त जस्तो भए पनि स्थानीय तहको सचिव निकायहरू छ, उहाँहरू पनि भोटै दिएर जिन्नु, उहाँ पनि जनप्रतिनिधि नै हो, उहाँहरूको पनि इक्वल जिम्मेवारी बन्छ, तर जब यो धार्मिक द्वन्द्व बनाइन्छ त्यसमा चाहिँ परिवारमाथिको रिस्क झन अझ ठूलो हुन्छ। अब उहाँहरू कुन धर्मबाट आउनुहुन्छ, उहाँहरू कुन सेक्टरबाट बिलङ गर्नुहुन्छ, त्यसकै अपोजिटबाट उहाँहरूलाई एकदमै धेरै रिस्क हुन्छ भन्ने चाहिँ सुनेको हो क्या हामीले। अनि त्यो हुँदाखेरि अब उहाँहरूले काम गर्नुपर्ने हो, तर कुन अवस्थामा काम गर्ने सिचुएसन हामीले बनाउँछौँ भन्ने पनि अब यसमा तपाईँले अघि भन्नुभएको जस्तो गरेर यसमा एकजना मात्र व्यक्तिकोलाई चाहिँ भन्न मिलेन, सबैजनाको इक्वली कन्ट्रिब्युसन हुन्छ। हामीले सामाजिक सद्भाव बनाउनको लागि हामीले न्यारेटिभ नै कस्तो, हामीले कथा नै कस्तो बनाइरहेको छ विभिन्न क्षेत्रहरूमा भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण हुँदो रहेछ भनेर चाहिँ देखिन्छ।
1: कार्यक्रम बदलिँदो नेपालमा आज हामी सामाजिक सद्भाव र जिम्मेवारीमा केन्द्रित रहेर कुरा गरिरहेका छौं युवा अभियन्ता एवं जेएनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङमा सँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुक समय में चाहन सकता कंठ पारो वा सबले देखने ठाव में राख
3: सार्वजनिक हित का लागी उज्यालो को अनुरोध।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध

तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01590 61 89 मोबाइल 97072540 89।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी सामाजिक सद्भाव र जिम्मेवारीमा केन्द्रित रहेर युवा अभियन्ता एवं जेएनजी मुभमेन्ट एलायन्सको सदस्य पेमा वाङमसँग कुरा गरिरहेका छौं। पेमा वाङबोजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले धेरै कुरा भन्नुभयो, अब चाहिँ अलिकति तपाईँले अगाडि नै यो सामाजिक सञ्जालको कुरा गर्नुभएको थियो। हिजो आज त यो सामाजिक सञ्जालको प्रभाव शहरदेखि गाउँसम्म पुगेको छ, युवा पुस्तामा मात्रै होइन सबै पुस्तामा पुगिसकेको छ। अब खासै यो सामाजिक सञ्जालको भूमिका के अहिलेको यही घटनामा पनि यो अफवाह फैलाउन चाहिँ यो सामाजिक सञ्जालको दुरूपयोग बढेको देखिन्छ, तपाईँले कतिको महसुस गर्नुभयो? तपाईँ किनकि युवाहरू अलिक बढी सामाजिक सञ्जालमा व्यस्त हुनुहुन्छ, तपाईँ आफै पनि युवा हुनुहुन्छ, यो नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ, यो सामाजिक सञ्जालको प्रयोग चाहिँ कस्तो भइरहेछ के, प्रयोग र दुरूपयोग भनौँ न?
3: अब यसको पाटो त दुई पाटो छ, राम्रो पाटो पनि छ, नराम्रो पाटो पनि छ। तर अब यसको राम्रै पाटो हेर्नु पर्दाखेरि चाहिँ यही सामाजिक तपाईँको जेएनजी आन्दोलनकै कुरा गर्नुहुन्छ भने पनि जेएनजी आन्दोलनमा किन यति धेरै युवाहरू जम्मा भयो, किनभने हामीहरू एकदमै सामाजिक सञ्जालको नजिक छ र जब हामीले देख्यौँ कि हाम्रो अरू साथीहरूले चाहिँ यसलाई सपोर्ट गरेर हामी सबै एउटा एज अ जेनेरेसन हामी आउनुपर्छ भनिसकेपछि हामी सबैजना आयो। सामाजिक सञ्जाल नभएको भए जुन थोरै समयमा पनि जति छिटो अलिकति जेएनजी आन्दोलन समय हुन सक्यो, किनभने दुई दिनकोमा हो एकदमै धेरै, तपाईँको भदौ 23 र 24 हो एकदमै धेरै दुर्घटना भएको र एकदमै छिटो पनि सबै परिचालित भएको थियो, किनभने हरेकजनाले चाहिँ जो जो त्यहाँको थियो सबैले आफ्नो भिडियो जो जोले कुरा खाएको छ जस जसले जे जे भएको छ सबै भिडियो कन्टिन्युसली हालेको भएर तपाईँको देशभरिबाट नै मान्छेहरू एकदमै यहाँ त एकदमै धेरै नराम्रो भएछ भनेर थाहा हुनु। अब अहिले सुनसरीको घटना पनि हेर्नुहुन्छ भने हामी यति छिटो यो न्युजै पाउँदैन थियो होला यदि सामाजिक सञ्जाल नभएको, एकदमै छिटो साथीहरूले पनि मेसेज गर्नेदेखि लिएर भिडियोहरू एकदमै छिटो आउन थाल्यो, मान्छेहरू कुरिरहेको छ, मान्छेहरूलाई घर घर गएर कुरिरहेको छ भने पनि एकदमै छिटो भिडियोहरू आउन थालिसकेपछि अलिकति घटना चाहिँ एकदमै अलिक सेन्सिटिभै रहेछ है, एकदमै यो इमर्जेन्सी नै यसमा एक्सन गर्नुपर्छ भन्ने देखिन्छ। यो सूचना प्रवाह गर्ने कुराहरूमा र आफ्नो मनमा लागेको कुरा प्रवाह गर्ने कुरामा हाम्रो धेरै अहिलेको जेएनजी अभियन्ताहरूलेदेखि लिएर युवा अभियन्ताहरूले सामाजिक सञ्जाललाई नै आफ्नो कुराहरू राख्ने स्थल बनाउनुहुन्छ, किनकि अरू ठाउँमा त युवाहरूलाई स्पेस दिइँदैन। त्यो नजरबाट हेर्नुहुन्छ भने सूचना लिने र सूचना दिने प्रवाहको माध्यमबाट हेर्नुहुन्छ भने एकदमै हाम्रो लागि त यो हाम्रो टुलै हो, हाम्रो सिभिक स्पेस भने के हामी सामाजिक सञ्जाल भन्छौँ नि त, त्यसैले पनि सोसियल मिडिया ब्यान हुँदाखेरि यो जेनेरेसन यति आक्रोशित भएको थियो, यति रिसाएको थियो कि हाम्रो सिभिक स्पेस किन हामीबाट लिँदैछौँ भनेर। तर फेरि त्यही ठाउँमा यो पोजिटिभ इन्फर्मेसन स्प्रेड हुनको लागि पनि त्यति नै अपर्च्युनिटी छ र अब नकारात्मक भावनाहरू स्प्रेड गर्नको लागि त्यति नै सजिलो छ। मैले तपाईँलाई अघि नै इक्जाम्पल दिइहालेँ, जुन हेट स्पिचहरू छ, हेट खालको कुराहरू छ, त्यो पनि एकदमै एल्गोरिदमले छिटो र धेरै पुस्छ।
2: दुईटा पाटा तपाईँले भनिहाल्नु, एउटा सकारात्मक र नकारात्मक पाटा। तपाईँ आफू पनि एउटा युवा हुनुहुन्छ, युवा प्रतिनिधित्व गर्नुहुन्छ, नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ र सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै युवाहरू पर्नुहुन्छ र त्यसमा तपाईँले पनि सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ। अब तपाईँ जस्तै युवालाई चाहिँ आग्रह नि, हामीले दुइटै पाटा हुन्छन् होइन, मान्छेले अब सामाजिक सञ्जाल भनेको आफ्नो रिस द्वेष पोख्ने माध्यम पनि बनाएका छन्, सूचना जानकारी दिने माध्यम पनि बनाएका छन्, आफूलाई लागेका हरेक कुरा लेख्ने माध्यम पनि बनाएका छन्। अब यो लेखिरहँदा भनिरहँदा यस्ता खालका घटना आउँदाखेरि चाहिँ हामीले के कुरामा ख्याल गर्नुपर्छ जस्तो लाग्छ क्या?
3: एउटा कुरा चाहिँ सामाजिक सञ्जाल भनेको अर्को समाज हो होइन, हामी जसरी समाजमा बस्दाखेरि तपाईँ र मैले यसरी उहाँले अडियो मात्रै सुन्यो भने तपाईँ र म यसरी हेरिरहेको छु, जुन कुरा मैले तपाईँको अनुहारमा भन्न सक्दैन त्यो कुरा मैले कमेन्टमा नि लेख्नु भएन कि, जुन कुरा मैले तपाईँको अनुहारमा भन्न सक्दैन त्यो कुरा हामीले न्युजमा पनि लेख्नु भएन कि। सबैभन्दा मुख्य कुरा सोच्ने भनेको चाहिँ त्यति नै हो, जब हामीले विचार गर्छौँ कि यो साइडमा भएको मान्छे जसकोमा हामी कमेन्ट गर्दैछौँ, जसको हामीले न्युज बनाउँदैछौँ, जसको हामीले हेडलाइन बनाउँदैछौँ, ऊ पनि अर्को एउटा व्यक्ति हो, ऊ पनि कुनै परिवारको सदस्य हो भन्ने खालको हामीले त्यतिको मानवता राखेर सोसियल मिडिया इङ्गेज गर्यो भने तपाईँ जस्तो नै नबुझ्ने मान्छेले पनि सोसियल मिडिया एकदमै पोजिटिभली इङ्गेज गर्न सक्छ। तपाईँको सबैको भावना, यदि कसैले कसैलाई एकदमै हिन्दू राष्ट्र मनपर्छ भने उहाँको भावना पनि इक्वेली भ्यालिड हो, जसलाई धर्मनिरपेक्ष राष्ट्र मनपर्छ। तर हामी त्यो कुरालाई कसरी प्रस्तुत गर्छ भन्ने कुरामा एकदमै धेरै फरक पर्छ कि, जसले हामीले कुनै पनि कुराको पोजिटिभ, मलाई किन यो कुरा मनपर्छ भन्ने खालको कुराबाट नगइकन मलाई किन अर्को कुरा चाहिँ मन पर्दैन भन्ने कुराबाट जान्छौँ, त्यसले आफसे आप हेट क्रिएट गर्छ नि, त्यसले आफूले आफ द्वन्द र भाइलेन्ट र हाम्रो समाजलाई भार्ने खालको काम हुन्छ। र साथसाथै अलिकति एडिसनल कुरा चाहिँ जति पनि गर्छ हेट स्पिच अझ अहिलेकोमा के साह्रो यस्तो भएको भन्ने कुरा मलाई कस्तो अचम्म लाग्छ, महिलाहरूमाथि गरिने अट्याक को त तपाईँको सीमै सामाजिक सञ्जालमा ओपनली रेप थ्रेट जान्छ, ओपनली डेथ थ्रेट जान्छ, ओपनली म तपाईँ मैले तिम्रो घर देखेको छु म तिम्रो घरमा आउँछु भन्ने थ्रेट जान्छ र त्यसको मनिटरिङ कहीँ पनि हुँदैन। अलिकति एउटा चाहिँ यो संरचनाको हिसाबले पनि यसमा अलिकति सोसियल मिडियालाई हामीले अर्को समाज भनेपछि यो समाजलाई हेर्नको लागि चाहिँ हामीले विभिन्न सुरक्षा निकायहरू राखेको छ भने सोसियल मिडिया भन्ने अर्को समाजलाई मोनिटर गर्नको लागि चाहिँ कस्तो खालको हामीले सुरक्षा निकायहरू राखिदिएको छौँ, कस्तो खालको हामीले सेफ्टी नेट्सहरू राखेको छौँ भन्ने कुरा पनि गर्नुपर्छ।
4: अघि तपाईँले भने एकदम महत्वपूर्ण कुरा म फेरि दोहोऱ्याउन चाहन्छु, जसरी हामी दुईजना बसेर कुरा गर्दाखेरि हामी जे कुरा भन्न सक्छौ जे कुरा भन्न सक्दैनौ, जे कुरा भन्न मिल्छ जे कुरा भन्न मिल्दैन, सामाजिक सञ्जाल पनि त्यस्तै हो। तपाईँ दुईजना तीनजना वरपरका साथीहरू समाजका चाहिँ गण्यमान्य अथवा चाहिँ समाजका जोसँग बस्दा पनि दुईजना मान्छेसँगै बसेर कुरा गर्दाखेरि तपाईँले जे कुरा भन्न मिल्छ सामाजिक सञ्जालमा पनि तपाईँले त्यही कुरा लेख्नुहोस्, जे कुरा भन्न मिल्दैन त्यो नलेख्नुहोस्, तपाईँलाई भन्न मन लागेको छ भने पनि अरू नै माध्यमबाट होइन चाहिँ अब कसैसँग रिस उठ्या छ भने उसलाई भेटेर होला, उसँग छलफल गरेर होला, केही कुरा चाहिँ भन्न मन लागेको छ भने अर्को मान्छेसँग भन्ने होला, तर सामाजिक सञ्जालमा चाहिँ नलेख्नुहोस् नभन्नुहोस्। त्यो जुन कुरा भन्न हुन्न दुईजना मान्छे बसे बेला जुन कुरा भन्न हुन्न जुन कुरा लेख्नुहुन्न त्यो कुरा सामाजिक सञ्जालमा भन्न नि भएन लेख्न नि भएन, एकदम महत्वपूर्ण कुरा भन्नुभयो। अब युवाहरूले चाहिँ खास गरी अब के सुधार्ने त यो लेखौँ लेखौँ लाग्छ भन्नु पनि आउला, अरूले पनि ओहो यसले भाइरल हुँला भन्ने त्यो सोच हुन्छ नि, कसरी परिवर्तन गर्ने?
3: अब त्यो परिवर्तन भनेको चाहिँ एउटा एकदमै स्टेपै एउटा केही कदमै चाल्नु पर्यो भने फ्याक्ट चेकिङ एउटा एकदमै महत्वपूर्ण स्टेप हुनसक्छ है। हरेक कुरा गर्नुभन्दा अगाडि तपाईँले आफ्नो विचार बनाउनुभन्दा अगाडि पनि जे कुरा गर्नुभन्दा अगाडि नै हाम्रो भाइरलनेस चाहिँ अब तपाईँको नेपालमा मात्र होइन विश्वभरि नै सोसियल मिडिया जसरी फ्लरिस हुँदै गयो भाइरलनेस पनि त्यति नै धेरै बढ्दै गएको, मान्छेले एकदमै छिटो भाइरल हुनुपर्छ। हरेक कुराको न्युज अहिले भएको कुरा म पाँच मिनटमै निकालिहाल्छु, म अझ एक मिनट दस सेकेन्ड हुने बित्तिकै हालिहाल्छु भन्ने सबैजनाले एकदमै धेरै चाख हुन्छ। तर त्यो गर्दाखेरि तपाईँले तपाईँको आफ्नो मनको खुसीको लागि गर्ने कुराले अरू कतिजनालाई असर पार्छ भनेर चाहिँ अलिक विचार गर्नुपर्छ कि, त्यसैले गर्दा तपाईँले हाल्ने हरेक कुरालाई तपाईँले फ्याक्ट चेक गर्नुहोस् न, तपाईँले गर्नु जे पनि लाग्छ, तपाईँले कुनै कुरा हाल्दै हुनुहुन्छ भने यदि तपाईँले फ्याक्ट चेकै गर्न नसक्ने कुरा छ भने तपाईँ हाल्दैन हाल्नुहोस्, किनकि यो फ्याक्ट चेक गर्नै नसक्ने कुरा भनेको तपाईँले हाल्नै नहुने कुरा नै हो, किनकि तपाईँले कुनै पनि कुराको विचार बनाउँछ जे कुरा पनि हाल्नुहुन्छ भने तपाईँको नजिक तपाईँ कि त एक्सपिरियन्स गरेको होला कि त कसैबाट सुनेको होला कि कतै देखेको होला भनेपछि त्यो फ्याक्ट चेक गर्न इजी हुनुपर्छ। त्यसैले जब तपाईँले फ्याक्ट चेक गरेर यो कुरा मैले हाल्नुहुन्छ कि हुँदैन विचार गरेर हाल्नुहुन्छ नि, त्यसपछि तपाईँले त्यहाँ आफै आफ राम्ररी लेख्न थाल्नुहुन्छ कि, त्यसमा तपाईँले सत्य हाल्नुहुन्छ, त्यसमा तपाईँले तथ्य हाल्नुहुन्छ, त्यसमा तपाईँले सम्मान हाल्नुहुन्छ, त्यसमा तपाईँले राम्रो बोली हाल्नै पर्ने हुन्छ कि, तपाईँले रिसर्च गर्नुहुन्छ फ्याक्ट चेक गर्नुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ एउटा एकदमै राम्रो टिप्स भनेको चाहिँ फ्याक्ट चेकिङ, त्यो गर्न थाल्ने बित्तिकै तपाईँ आफै आफ तपाईँको त्यो हतार हतार लेख्ने पनि समय भइहाल्छ, तपाईँको म गाली दिन्छु भने पनि ए अँ ए ए भनेर तपाईँले लेख्नै
4: पर्ने सामाजिक सञ्जालमा के कुरा राख्दा र लेख्दाखेरि चाहिँ यो युवाहरूले सोच्नु पर्यो, तपाईँ युवा प्रतिनिधि भएको हुनाले मैले आज तपाईँसँग यो कुरा गरिरहेको छु। र अब यो सामाजिक सञ्जाल प्रयोग गर्नेहरूले पनि नलेख्ने तर हेर्ने क्या, त्यो चाहिँ यही के रहेछ भन्दाखेरि हो कि क्या हो जस्तो लाग्छ नि, अब यो चाहिँ कसरी चाहिँ त्यो हो कि होइन भनेर चाहिँ आफू सजग हुने के आग्रह गर्नुहुन्छ?
3: अब एकदमै प्यासिभली हामी डुम स्क्रोलिङ भन्छ क्या हाम्रोमा, डुम स्क्रोलिङ भनेको केही नहेरिकन सचसच स्क्रोल गर्दै हेर्दै जाने, हेर्दा हेर्दै तपाईँको दुई तिन घन्टा बितिसके हुन्छ डुम स्क्रोलिङ, अनि यो चाहिँ हाम्रो धेरै जस्तो हुने भनेको डुम स्क्रोलिङ हो, अनि धेरै जस्तो हाम्रो विचार तिनीहरूलाई इम्प्याक्ट गर्ने भनेको डुम स्क्रोलिङ हो, किनकि तपाईँको स्क्रोल गर्दै गर्दाखेरि तपाईँको एल्गोरिदमले पनि त्यही पुस गर्छ, तपाईँ केही नबुझिकन केही नहेरिकन खरर त्यही एउटै न्यारेटिभ हेरेर हेरेर हेरेर गर्नुहुन्छ कि। अब हेर्ने व्यक्तिहरूलाई के भन्न सकिन्छ भन्दाखेरि उहाँहरूलाई पनि विचार गरेर हेर्नुहोस्, अब यो बेसी सोसियल मिडियामा हामीले केही दिन सक्ने
4: अब हो कि होइन भनेर तपाईँले चाहिँ यो सामाजिक सञ्जालको मात्रै भर्न पर्नुहोस्, एउटा चाहिँ मुख्य सञ्चार माध्यम होइन प्रतिष्ठित सञ्चार माध्यममा यो कुरा आएको छैन भनेर विचार गर्नु, सामाजिक सञ्जाललाई मात्रै नपत्याउनु, त्यसो हो भने तपाईँ यो सामाजिक सद्भाव भड्काउने क्रियाकलापबाट तपाईँ जोगिनुहुन्छ सामाजिक।
3: अनि अर्को भनेको चाहिँ तपाईँको न्युज लिने आउटलेट्सहरू पनि छन् कि, जस्तो कि अहिले हामी उज्यालोमा आएको छौँ, उज्यालोलाई हामी जस्तो भए पनि फ्याक्ट चेक गरेर प्रतिष्ठित एउटा राम्रो न्युज आउटलेट भनेर हेर्छौँ नि, त्यस्तै गरेर न्युज आउटलेटहरू पनि फिल्टर चाहिँ गर्नुपर्छ,
4: अरू अरू सञ्चार माध्यमहरू त्यस्तै खालका अरू सञ्चार माध्यमहरू पनि फिल्टर गरेर हेर्ने एकदम महत्वपूर्ण कुरा भनिरहनु भएको छ पेमा वाङमोजी। तपाईँ युवा अभियन्ता एवं चेन्जिङ मुभमेन्ट एलायन्सकी सदस्य हुनुहुन्छ, सामाजिक सद्भावको विषयमा आज हामी केन्द्रित रहेर कुरा गरिरहेका छौँ। यो सामाजिक सद्भाव भड्किन नदिन, सामाजिक सद्भाव कायम राख्न चाहिँ यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको पनि भूमिका महत्वपूर्ण हुने भएकाले हामीले यो सामाजिक सञ्जालमा लेख्दा भन्दा र त्यो प्रयोग गर्दा हेर्दाखेरि पनि विचार पुर्याउनु पर्छ भनेर तपाईँले भन्नुभयो। अनि तपाईँहरूको एउटा यो एलायन्स छ नि, तपाईँहरू युवाहरू हुनुहुन्छ होइन, युवाहरूले आफू जस्तै युवाहरूलाई सम्झाउन बुझाउन सक्छ कि, अब यो कुरामा चाहिँ तपाईँहरूले कतिको आफ्नो तर्फबाट अभियान चलाइरहनु भएको छ कि यो हामी सामाजिक सद्भाव सँगसँगै अरू कुराहरूमा चाहिँ यो सामाजिक सञ्जालको सदुपयोग गरौं, यो सामाजिक सद्भाव बढाउनको लागि चाहिँ भूमिका खेलौं भनेर तपाईँहरूले आफ्नो तर्फबाट केही अभियान चलाउनु भएको छ?
3: हजुर, हामीले गरिरहेको छौँ। हाम्रो अब जेन्जी आन्दोलनकै टाइमदेखि नै हेर्नुभयो भने हामीले यो जेन्जी आन्दोलन पछि चाहिँ कुनै नै आन्दोलनलाई विश्राम दिनको लागि, कुनै नै आन्दोलनलाई कुनै तहमा पुर्याउनको लागि चाहिँ केही न केही डकुमेन्टेसन हुनुपर्छ, हरेक आन्दोलनको आफ्नो केही मागहरू हुन्छ भनेर हाम्रै समूहबाट चाहिँ हामीले ल सम्झौता चाहिँ हामीले गर्नुपर्छ भनेर हामीले सम्झौता ड्राफ्ट गर्नेदेखि लिएर सबै समूहहरूलाई, अरू जेन्जीहरूलाई रिच आउट गर्ने र जति पनि मन्त्रालयमा जति पनि तपाईँको पत्रहरू लेखिएको थियो त्यो सबैलाई रिड गरेर त्यो सबैलाई फिल्टर गरेर सबैको मागहरू राख्ने खालको हामीले काम गर्यो। त्यही गर्दाखेरि पनि हामीले सबैलाई के भनिरहेको थियो भन्दाखेरि आन्दोलनको क्रममा पनि संविधान पढ्नुहोस्, यो कानूनहरू छ हाम्रो हातमा भएको, हामी सड़कमा झर्दाखेरि हाम्रो कानूनहरू यो छ भन्ने खालको, र विशेष गरेर सूचनाहरू चाहिँ हामी आफैले पनि फ्याक्ट चेक गरेर सूचनाहरू हाल्ने प्रक्रियाहरू चाहिँ हामीले जहिले नै गरिरहेको छ। हाम्रो जेन्जी मुभमेन्ट अलायन्सको तपाईँको पेजहरू हेर्नुभयो भने हामीले धेरै जस्तो हाल्ने न्युजहरू फ्याक्ट चेक गरेरै हालिरहेको हुन्छौँ। अनि हामीले साथसाथै अहिले रिसेन्टली चाहिँ हामीले अब अर्को पनि यो अलिकति बुली गर्ने खालको पत्रकारहरूलाई र मिडियाहरूलाई पनि कल आउट गर्नुपर्छ भनेर पनि अहिले भर्खर हामीले हाम्रो केही दिन अगाडि मात्र साथी जुन चाहिँ 4 वर्षदेखि हाम्रो घर छोडेर मिडिया ब्याज र लघुवित्तबाट पीडित समुदायहरूको लागि बारम्बार आफ्नो घर छोडेर कसले चाहिँ गर्न सक्छ कि त्यतिको युवा मान्छे जसले आफ्नो घर छोडेर 4 वर्षदेखि उहाँहरूसँग पीडितहरूसँग हिँडिरहनुहुन्छ, उहाँहरूको आन्दोलनमा गरिराख्नु भएको व्यक्तिलाई गएर पत्रकारले अट्याक गर्छ, अनि त्यसलाई पनि हामीले कल आउट गरिरहेको छ। हाम्रो लक्ष्मीजीमाथि गरेको अट्याकलाई हामीले कल आउट गरिरहेको छ भनिसकेपछि यो खालको कामहरू पनि हामीले गरिरहेको छ। र विशेष गरेर जेन्जी मुभमेन्ट अलायन्स भनेको चाहिँ हामीहरू तपाईँको नाममै जेन्जी आन्दोलन मात्र होइन, विभिन्न अरू नागरिक आन्दोलनहरूको चाहिँ हामी अलायन्स हो, जसमा आदिवासी आन्दोलन, मुस्लिम आन्दोलन, मधेस आन्दोलन, दलित आन्दोलनहरूका सबै प्रतिनिधि
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: गभर्मेन्ट सेक्टरतिर लाग्दाखेरि हामीले स्टेट फन्डेड मिडियालाई र इन्डिपेन्डेन्ट मिडियालाई कम्प्लिट डिफ्रेन्ट तरिकाले हेर्छौँ। जस्तो कि हामी नेपाल टिभी भनेको हाम्रो राष्ट्रिय समाचार हो र राष्ट्रिय समाचार राष्ट्रकै फन्डबाट आउने भइसकेपछि उहाँहरू जसो भए पनि राष्ट्रभन्दा नजिक हुन्छ भनेर, तर इन्डिपेन्डेन्ट मिडियाहरूलाई चाहिँ हामीले जहिले पनि उहाँहरूले चाहिँ हो समाजमा भइरहेको सरकारले गर्ने राष्ट्रिय निकायबाट भएको एकदमै तथ्य लिएर आउने ठाउँ भनेर। तर अहिले के भइरहेछ भन्दाखेरि अहिले इन्डिपेन्डेन्ट मिडिया अलि मिडिया इन्डिपेन्डेन्ट नभइकन एजेन्डा इन्डिपेन्डेन्ट भइरहनु भएको छ कि उहाँहरूले चाहिँ केही स्पेसियल एजेन्डा पुस गर्ने, इधर त्यो भाइरल हुने एजेन्डा पुस गर्नुहुन्छ कि इधर त्यो कुनै आफ्नो नजिक यदि उहाँहरूलाई एकदमै बालेन मनपर्छ भने बालेन प्रो बालेन प्रो प्रधानमन्त्रीज्यू प्रो प्रधानमन्त्रीज्यू न्युजहरू पुस गर्ने हो कि अहिले होइन उहाँहरू एकदमै एन्टाई बालेन हुनुहुन्छ भने एन्टाई प्रधानमन्त्री नेगेटिभ पुस गर्ने हो कि भन्ने खालको चाहिँ अहिले मिडियाहरूको एकदमै धेरै ट्रेन्ड देखिरहेको छौँ कि हामीले। अनि अझ एक टाइममा त युट्युबको लाइक न्युजहरू हेऱ्यो भने एकदमै अननेसेसरी न्युज के अब बुढाले बुढीलाई छोडेको बुढीले बुढालाई छोडेको खालको गरेर एकदमै यो नचाहिने मसाला खालको न्युजहरू मात्र लिएर आउने जबकि समाजमा हाम्रो समाजमा त्योभन्दा धेरै खालको
4: सामाजिक सद्भावकै कायम राख्ने कुरा सामाजिक सद्भाव भड्काउने खालका सामग्री होइन कि सामाजिक सद्भाव चाहिँ बढाउने खालको धार्मिक सहिष्णुता आपसी चाहिँ मेलमिलाप बढाउने खालको सामग्री चाहिँ संचार माध्यमहरूले दिनुपर्छ भनेर भन्नुभयो. तपाईँ पेमा वाङबोजी युवा अभियन्ता हुनुहुन्छ, जेनजी मुभमेन्ट एलायन्सको सदस्य हुनुहुन्छ. हामी सामाजिक सद्भाव कसरी बढाउने, यो बिथोल लिने ठाउँका जहाँ जहाँ बिथोल लिन खोजिया छ त्यहाँ कसरी अझै सामाजिक सद्भाव बढाउने र अरू ठाउँमा पनि अहिले भइरहेको सामाजिक सद्भावलाई कायम राख्ने भनेर कुरा गरिरहेका छौँ. अब हामी कुराकानीको अन्त्य अन्त्यतिर आइपुगेका छौँ. तपाईँले धेरै कुरा भन्नुभयो, एउटा चाहिँ युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ, सरकारको भूमिका महत्वपूर्ण हुन्छ, अहिलेका यो घटनालाई यो मत्थर पार्नको लागि जहाँ जहाँ समस्या छ मत्थर पार्नको लागि र यो सामाजिक सञ्जालको प्रयोग र आम सञ्चार माध्यम र अरू सञ्चार माध्यमहरूले दिने विषयहरू पनि महत्वपूर्ण हुन्छ भनेर तपाईँले भन्नुभयो. युवा प्रतिनिधि हुनुहुन्छ तपाईँ. अब चाहिँ हामी अन्त्यमा चाहिँ यो केही कुराहरू जस्तो यस्ता घटना नहुन नदिन दीर्घकालीन उपाय चाहिँ के हुन सक्छ, जस्तो हाम्रो देश भनेको बहुभाषी बहुधार्मिक होइन, धेरै भाषा धेरै जात जाति भए पनि मिलेर बसेको, सबैले चाहिँ यो अरू देशकाले पनि प्रशंसा गर्ने होइन, सबै धर्म सबै जात जाति मिलेर बसेको यो देशलाई चाहिँ यसै गरी मिलेर बस्ने वातावरण बनाउनको लागि चाहिँ के गर्नु पर्ला, यस्ता घटना जुन सुनसरीमा उत्पन्न घटना त्यस्ता खालका घटना दोहोरिन नदिने दीर्घकालीन उपाय चाहिँ के होला जस्तो लाग्छ?
3: दीर्घकालीन उपाय एउटा अब राष्ट्रिय निकायबाट राज्यको निकायहरूबाट गर्न सकिने भनेको चाहिँ एउटा चाहिँ अब हाम्रो जस्तो पनि शिक्षा प्रणाली छ, शिक्षा प्रणालीमा हामीले सबै खालको कुराहरूकोलाई चाहिँ सेलिब्रेट गर्नु पर्यो, मनाउनु पर्यो. जस्तो कि हाम्रो धेरै जस्तो हामीले पनि सानै म आफै बुद्धिस्ट समुदायबाट अझ विशेष गरेर माथि मुगुम भन्ने एकदमै थोरै संख्या भएको आदिवासी मुगुम हजुर थोरै संख्याकोबाट हाम्रो 2100-200 भन्दा मान्छे छैन नेपालमा हाम्रो समुदायको भनिसकेपछि मैले त आफ्नो समुदायको बारेमा मेरो किताबमा कहिले नै पनि पढ्न पाइएन कि. तर हामीले के चाहिँ पढ्थ्यौँ, जहिले हामीले दसैँको बारेमा पढ्थ्यौँ, हामीले गाईको बारेमा पढ्थ्यौँ, हामीले राष्ट्रिय सबै जनावरहरूको राष्ट्रिय चराहरू सबैको बारेमा पढ्थ्यौँ. ल्होसारको बारेमा चाहिँ 8 क्लास हो कि 7 क्लासमा एउटा पान्ना थियो, तर त्यो तरिकाले मैले ल्होसारै मनाउँदैन थिएँ. मैले
4: पहिलाको कुरा
3: हजुर आफ्नै तरिकाले ल्होसार मनाउँछु,
4: पछि भएपछि त ल्होसारमा पनि बिदा हुन थाल्यो
3: हजुर. अनि बिदाको कुरा भन्दा नि तपाईँले त्यो कुरालाई कसरी हेर्नुहुन्छ भनेर भन्ने खालको
4: महत्व दिनुपर्छ सबै धर्म भाषाभाषीलाई.
3: अनि हामीले हाम्रो किताबहरूमा चाहिँ कुनै एउटा चाडपर्वको बारेमा नि लेख्नु पर्दैन कि. हाम्रो समाजको जुन यो सोसियल फ्याब्रिक छ एकदमै डाइभर्स सोसियल फ्याब्रिक छ, त्यो डाइभर्सिटी भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ देखिनु पर्यो कि किताबहरूमा. हामीले
4: सानैदेखि
3: अनि इभन स्कुल्सहरूको इन्भाइरोमेन्ट पनि हेर्नुभयो भने अब तपाईँको मैले देख्दै आउँदाखेरि पनि हाम्रो अब मेरो कति दिदीहरूको सानसानो भाइ बहिनीहरू छ, उहाँहरूले अब कतिजनाले अब मेरो दिदीको बच्चाहरूले त अभियसली ल्होसार मनाउनुहुन्छ नि, तर ल्होसारको दिन केही पनि इभेन्टहरू हुँदैन स्कुलमा तपाईँको अर्को. अनि इभन ईदहरूको बेला नि कुनै नै इभेन्ट हुँदैन. क्रिसमस डेमा चाहिँ क्रिसमस डेको चाहिँ गिफ्टहरू प्रोभाइड गर्छ, अब त्यो अलिक वेस्टर्न नेरेटिभ पनि भएर पनि होला. अनि कृष्ण जन्माष्टमीको दिन पनि मजाले कार्यक्रमहरू हुन्छ, अब त्यो चाहिँ फेरि स्कुलहरूलाई दोष दिन मिलेन किनकि उहाँलाई ल्होसारको बारेमा थाहा नै छैन. भनेपछि यस्ता खालको प्रोग्रामहरू चाहिँ यो जुन हाम्रो सामाजिक सद्भाव बढाउने काम भनेको चाहिँ सेयरिङबाट हुन्छ नि त. अनि अहिलेको जति हामी अब जति मोडर्न डेमा जाँदै गयो हाम्रो समाजमा हुने काम, पहिला सानोमा हुँदा त हामी ल्होसार मनाउँदाखेरि बाहिरै गर्थ्यौँ, अरू मान्छेहरू पनि हाम्रो टोलको अरू मान्छेहरू पनि आउँथ्यो, तर अहिले हामी घरभित्रभित्रभित्र र फोनभित्रभित्रभित्र सर्दै गइरहेको छौँ. भनिसकेपछि यस्ता खालको सामाजिक क्रियाकलापहरू चाहिँ अझ धेरै गराउनु पर्छ होला, जसले गर्दा
4: एउटा संघ प्रदेश र पालिका स्तरबाट सबै धर्म सबै भाषा सबै जात जातिको चाहिँ त्यो विशेष महत्वका कुराहरू चाहिँ सानैदेखि सबै धर्मका मान्छेले अघि तपाईँले भनिहाल्नुभयो हिन्दू धर्ममा हुने कुराहरू बुद्ध धर्मका मान्छेले पनि पढ्न पाउन्, बुद्ध धर्मका कुराहरू हिन्दू धर्मका मान्छेले पनि पढ्न पाउन्, एउटा जातिले मनाउने चाहिँ कुराहरू होइन त्यो चाडपर्वदेखि संस्कृतिका कुराहरू चाहिँ अरू जात जातिले पनि थाहा पाउनु पर्यो, जुन चाहिँ पछिल्लो पटक थोरै हदसम्म त्यो सुधार भइरहेको छ तपाईँले भने होइन. अर्को यो अन्तर धार्मिक र अन्तर समुदायको संवाद हुनुहुन्छ नि एउटा जुन महत्वपूर्ण त्यो आपसी संवाद भइरह्यो भने पनि त्यसले यो सामाजिक सद्भाव बढाउन भूमिका खेल्छ होला, त्यसलाई कसरी संस्थागत गर्न सकिएला?
3: अब त्यसलाई संस्थागत गर्न सक्ने भनेको चाहिँ राज्य निकायबाट नै अफिसियली यस्तो खालको संवादहरू अगाडि बढायो भने हो. अब मधेसमा चाहिँ भइरहेको हाम्रो साथीहरूले नै हामी मधेस दुई महिना जति अगाडि जाँदाखेरि साथीहरूले सुनाउँदै हुनुहुन्थ्यो कि उहाँहरूले टाइम टाइममा के अरे पण्डितजीहरूलाई र हाम्रो मस्जिदको
4: हेडहरूलाई
3: धर्मगुरूहरूलाई बोलाउनु भएर छलफल गरिरहनु हुन्थ्यो अरे कि के हुन्छ कस्तो हुन्छ भनेर. तर यो भनेको चाहिँ एकदमै सामुदायिक स्तरमा समूहको बीचमा जसकोमा चाहिँ अलि सजिलो छ बोलाउन सजिलो छ उहाँहरूको बीचमा संवाद गरिराख्ने ताकि कसरी चाहिँ यो धार्मिक द्वन्द्वहरू कम गराउन सकिन्छ भनेर. तर यस्तो कुराहरू त फेरि बाहिर आउँदैन, अलिकति उहाँ धर्मगुरुहरूलाई नि सेफ पनि नहुन सक्छ, आफ्नै धर्मको समुदायहरूबाट पनि उहाँहरूले फेरि अट्याकहरू आउन सक्छ भन्ने रिस्पेक्ट गर्नु हुँदैन. तर यो कुरा चाहिँ राष्ट्रिय स्तरबाट नै उहाँहरूले टाइम टाइममा यो यस्तो खालको स्ट्रक्चर लिने तपाईँले भन्नुभयो जस्तो संरचनागतै यसरी खालको छलफलहरू गर्न थाल्यो भने चाहिँ मेबी अझ मान्छेहरूले धेरै कुरा बुझ्ने, अझ मान्छेहरूले यो कुरालाई किनकि कति हिँड्नुहुन्छ भने मान्छेहरूलाई आफ्नो धर्मभन्दा बाहेक अरू धर्महरूको बारेमा हामीले धेरै बुझ्या हुँदैन अनि त्यो चाहिँ एकदमै केही न केही हो अलिक छुट्टै हो अब छुयो भने नै बिरिहाल्छ कि भन्ने खालको डर पनि हुन्छ कि जुन चाहिँ अब जुन कि जस्तो कि हामीलाई पशुपति जाँदाखेरि हत्तपत्त कसैलाई डर हुँदैन किनभने त्यो पहिल्यैदेखि नेसनल स्पेस भनेर सेलिब्रेट गर्यो. बौद्धमा आउँदा कसैलाई डर हुँदैन किनकि त्यो पहिल्यैदेखि नेसनल स्पेस भनेर हामीले सेलिब्रेट गरिरहेको होइन. त्यस्तै गरेर अरू धर्मको नि जुनमा चाहिँ गर्न मिल्छ जसलाई सेलिब्रेट गर्न मिल्छ त्यसलाई चाहिँ हामीले नेसनल नेरेटिभमै यसरी सेलिब्रेट गर्यो भने चाहिँ यसमाथि हुने यो डर एकअर्कासँग हुने अलिकति अर्कै पो हो कि फरक पो हो कि भन्ने खालको कुराहरू पनि अलिक कम हुँदै चाहिँ जान्थ्यो.
4: एकदम महत्वपूर्ण कुरा गर्नुभयो पेमाजी. अर्को चाहिँ यो पालिकामा शान्ति र सद्भाव प्रवर्तनको लागि छुट्टै नीति चाहिन्छ कि चाहिँदैन?
3: चाहिन सक्छ होला, विशेष गरेर किनकि हाम्रो फेडरल सिस्टम हाम्रो संघीयता ल्याउनुको कारण पनि विभिन्न ठाउँको निडको हिसाबले आफ्नो संघले आफ्नो तरिकाले काम गर्छ भनेर हो नि त. अब यदि हाम्रो प्रदेश एकको कुराहरूमै पनि गर्यो भने त्यहाँ किरात समुदायको एकदमै ठूलो छ, त्यहाँ आफ्नो किसिमको कुनै खालको नीतिहरू चाहिन्छ कि अब मधेसमा पहिले यो द्वन्द्वहरू अझ धेरै बढाइरहेको भएको भएर त्यसमा आफ्नो छुट्टै खालको नीति चाहिन्छ कि त्यो चाहिँ प्रदेश सरकारहरूले एकदमै गहन तरिकाले गर्नुपर्ने काम चाहिँ हो. र चाहिन्छ पनि अब मधेसमा तपाईँको यो द्वन्द्व त अहिले मात्र होइन नि त, विभिन्न टाइममा मुसलमान साथीहरूलाई विशेष गरेर अझ मुस्लिम मुसलमान साथीहरूलाई त टार्गेट गरी गरी पुलिसहरूले अट्याक गर्नेदेखि लिएर अरू मान्छेहरूले विभिन्न मान्छेहरूले अट्याक गर्ने घटना त हामीले एकदमै धेरै सुन्दै आएको कि बाहिर न्युजमा नआएको मात्र हो, तर यो बारम्बार भइरहेको छ. भनेपछि यसलाई निर्मूल पार्नको लागि के गर्नुपर्छ भने त प्रदेश सरकारले यसलाई एकदमै गहन रूपमा सोच्नुपर्ने कुरा हो र चाहिन्छ पनि होला.
4: एकदम. अब नागरिक आफैले नि व्यक्तिगत रूपमा के योगदान गर्न सक्छन् यो सामाजिक सद्भावको लागि?
3: व्यक्तिगत रूपमा भनेको त सबैभन्दा पहिला चाहिँ आफ्नो मन अलिक खुला गरेर एकअर्कासँग गफ गर्नु पर्यो. हामी जति कम गफ गर्छौँ त्यति एकअर्काबाट टाढिन्छौँ, त्यति एकअर्काको कुराहरू बुझ्दैनौँ र त्यति एकअर्काको हामीले जस्तो खालको पनि हामीले आफ्नै दिमागमा कथाहरू बनाउन सक्छौँ. हामी जति धेरै एकअर्काको संस्कार संस्कृतिको बारेमा अब मलाई चिन्ने जति पनि हुनुहुन्छ धेरै जस्तोको लागि म फर्स्ट मुगुम पर्सन हो कि म मात्र उहाँहरूले चिन्नु भएको मुगुम जातिको मान्छे भनेको मै मात्र हो. अनि म जोसँग पनि भेट्छु म उहाँहरूलाई एकदमै आफ्नो समुदायको बारेमा के हो कस्तो भनेर एकदमै धेरै भन्ने गर्छु किनकि हाम्रो समुदायमा गर्ने कति क्रियाकलापहरू एकदमै फरक हुन सक्छ, उहाँहरूको लागि एकदमै नयाँ हुन्छ. तर कुरा गर्दै गइसकेपछि त बुझिन्छ नि त, अनि मलाई पनि अझ कति कुराहरू थाहा हुँदैन उहाँहरूसँग कुरा गर्छु म बुझ्छु र अर्को पालि म यदि कुनै त्यस्तै खालको इन्भाइरोमेन्ट छ भने म त्यसमाथि रेस्पेक्टफुल पनि हुन सक्छु. भनिसकेपछि हाम्रो एज अ नेपाली नागरिक जुन हामी डाइभर्स सोसाइटीमा बस्छौँ हाम्रो जिम्मेवारी भनेको चाहिँ एकअर्काको बारेमा बुझ्नु, एकअर्काको बारेमा कुनै आफ्नो नेरेटिभ नबनाइकन खुला मनबाट चाहिँ एकअर्कालाई अप्रोच गर्नु चाहिँ सबैभन्दा बेस्ट तरिका हुन्छ.
4: एकदम राम्रो कुरा भन्नुभयो पेमा वाङमोजी. अब कुनै एउटा समुदायमा तनाव बढ्न थाल्यो भने त्यो समाधानको लागि पहिलो कदम के हुनुपर्छ?
3: पहिलो कदम भनेको त जहाँबाट थाहा भइरहेछ ए अब अलिकति यहाँ चाहिँ केही हुन लागेको छ भनिसकेपछि सर्वप्रथम त निकायसँग गएर निकायले अलिकति यसलाई पोजिटिभली अब अस्ति भएको जस्तो तरिकाले होइन वार्ता गराउन सकिन्छ कि के रहेछ त कारण. यदि कसैले इन्स्टिगेट धेरै जस्तो चाहिँ तपाईँको यो द्वन्द्वहरू कसैले इन्स्टिगेट गरेर हुन्छ कि समुदायबाट अर्ग्यानिकली आएको हुँदैन, कोही एउटाले घोचिरहेको हुन्छ कोही एउटाले पुल गरिरहेको हुन्छ होइन. त्यो मान्छेहरू को हो त्यस्तो शक्ति को हो भनेर पत्ता लगाउनु पर्यो र उहाँहरूको थ्रुबाट चाहिँ काम गर्नु पर्यो कि किनभने अहिलेसम्म देखेको त म्याक्सिमम धेरै जस्तो इन्स्टिगेटेड नै हुन्छ. कसैले पनि समुदायमा अचानक दुईजनाको बीचमा झगडा भएर भएको भन्दा नि कसैले गराएर गरिरहेको हुने भएको भएर चाहिँ उचित निकायहरूले यस्तो त्यसैले गर्दा तपाईँले अघि नै भएको कुरा विभिन्न प्रदेशको आफ्नो हिसाबको यस्तो मोनिटरिङ निकाय पनि चाहिन्छ होला जसमा चाहिँ मान्छेहरूले अनोनमस रूपमा आफ्नो सेफ्टीलाई ध्यानमा राखेर यस्तो खालको रिपोर्टहरू गर्न सकोस्, यस्तो खालको काहीँ घटना हुन लागेको छ किनकि समुदायमा त कतै कतै थाहा भइरहेको हुन्छ नि यहाँ चाहिँ केही भइरहेको छ अब यो बेला चाहिँ केही हुन सक्छ है भनिसकेपछि त्यस्तो रिपोर्ट गर्ने सेफली रिपोर्ट सपोर्ट गर्ने ठाउँहरू होस् र त्यसलाई चाहिँ शान्तिपूर्वक नै एकदमै स्ट्राटेजिक रूपमा निर्मूल पार्ने पनि स्ट्राटेजीहरू चाहिँ निकायहरू विभिन्न जुनै पनि निकायहरू त्यसमा परिचालित हुन्छ उहाँहरूले चाहिँ परिचालन हुँदाखेरि त्यस्तो खालको काम गर्नेहरू स्टेप्सहरू चाहिँ सोच्नु नै पर्ने हुन्छ।
4: एकदम महत्वपूर्ण कुरा भन्नुभयो पेमा वाङबुजी, तपाईँ युवा नवयुवाको प्रतिनिधि हुनुहुन्छ होइन, विभिन्न ठाउँमा बसेर अभियान चलाइरहनु भएको छ, आज हामी सामाजिक सद्भावको विषयमा तपाईँसँग धेरै कुरा गरिरहेका छौँ। अब हामी अन्त्यमा जाँदा जाँदा चाहिँ अघि नै हामीले धेरै कुरा भन्यौँ, युवाको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ किनकि तपाईँहरूकै यो भर्खरकै भदौको एक वर्ष अगाडिको भदौको नवयुवाको विद्रोहको कुरा गर्ने हो भने पनि युवाहरूकै अग्रसरतामा होइन यो परिवर्तन भएको, अनि युवाहरूले गाउँ ठाउँमा आफ्नो भूमिका बढाउन सके भने जे कुरा पनि गर्न सक्छन् होइन, यो सामाजिक सद्भाव बढाउनको लागि कतै सामाजिक सद्भाव बिथुलिन खोजेको छ भने त्यहाँ चाहिँ शान्ति स्थापना गर्नको लागि आपसी सद्भाव बढाउनको लागि पनि युवाहरूको भूमिका अझ महत्वपूर्ण हुन्छ। अब जाँदा जाँदा चाहिँ देशभरका युवाहरूलाई तपाईँको के आग्रह छ?
3: देशभरिको युवाहरूलाई मेरो आग्रह भनेको चाहिँ हामीहरू हाम्रो नेपालको पहिल्यैदेखिकै हेऱ्यो भने जब चाहिँ हामी मोडर्न नेपाल बनेर आयौँ त्यसपछि इतिहास हामी धेरै जस्तो समुदायहरू एकअर्कासँग मिलेरै बसेको इतिहास छ हामीसँग। हामीहरू सबैजनाले आफ्नो खालको किसिमको जति पनि भावना छ आफ्नो खालको धार्मिकदेखि लिएर आफ्नो खालको आस्था जस्तो पनि आस्था छ त्यसलाई पहिल्यैदेखि नै सम्मान गर्दै आएको। तपाईँको धेरै ठाउँमा देख्यो भने स्तूपा र मन्दिर जस्तो सँगसँगै हुन्छ होइन, त्यसले गर्दाखेरि चाहिँ मेरो एकमात्र आग्रह के हो भन्दाखेरि आफूसँग अगाडि भएको मान्छे आफ्नो यदि उहाँहरू आफ्नो हाम्रो जस्तो ब्याकग्राउन्डबाट सिमिलर ब्याकग्राउन्डबाट आएको छैन भने पनि एकअर्को बारेमा बुझ्न खोजौँ। हरेक कुरालाई चाहिँ हामी हुर्किँदाखेरि हामीले जस्तो पनि कुरा सुन्दै हुर्क्यौँ त्यसलाई चाहिँ हामीले केही नुन मसालासँग चाहिँ बुझौँ, त्यसमा केही न केही चाहिँ पहिलाको जेनेरेसनहरूको आफ्नो केही पूर्वग्राही विचारहरू हुनसक्छ जुन चाहिँ हाम्रो जेनेरेसनले त्यस्तो तरिकाले सोच्नु नपर्ने पनि हुनसक्छ। त्यसले गर्दाखेरि हामीले गर्ने हामीले बोल्ने हामीले लेख्ने हरेक कुरामा चाहिँ हामीले एकअर्काप्रतिको सम्मान र तथ्य हो कि होइन भन्ने खालको कुराहरू रिसर्च गरेर फ्याक्ट चेक गरेर हाल्ने गरौँ र सकेसम्म हामी बसिरहेको समाजमा चाहिँ एकअर्काको बारेमा बुझ्ने सेयरिङ गर्ने र हाम्रो जस्तो खालको डाइभर्सिटी युनिटी इन डाइभर्सिटी भन्छौँ त्यो डाइभर्सिटीलाई रेस्पेक्ट गरेर युनिटी गर्ने खालको काम चाहिँ हाम्रै जेनेरेसनले गर्नुपर्छ किनकि अब हामी पछि आउने भनेको हामीभन्दा यङ्गर जेनेरेसन हो जसले फेरि यस्तै कुरा सुन्दै आयो भने उहाँहरूकोमा झन् अर्कै खालको इम्प्रेसन पर्न सक्छ। त्यसैले हाम्रो समाजलाई चाहिँ हामीले जस्तो चाहेको छौँ जुन सद्भावपूर्ण चाहिएको छ त्यो चाहिँ हामीले नै निर्माण गर्ने हो भन्ने खालको कुरा चाहिँ भन्न चाहन्छु र एकअर्कासँग अझ धेरै गफ गरौँ एकअर्काको कुराहरू अझ धेरै बुझ्न खोजौँ भनेर चाहिँ भन्न चाहन्छु।
4: सँगसँगै तपाईँले अघि नै सामाजिक सञ्जाल प्रयोगको कुरा गर्नुभयो, सामाजिक सञ्जाल प्रयोगमा युवाहरूले अझ बढी सावधानी अपनाउने हो भने पनि त्यो सामाजिक सद्भाव बढाउनको लागि चाहिँ भूमिका महत्वपूर्ण हुन्थ्यो।
3: तर सामाजिक सञ्जालमा चाहिँ युवा मात्र होइन युवा भन्दा बाहेक जति पनि हुनुहुन्छ सामाजिक सञ्जालमा उहाँहरूले चाहिँ अलिक विशेष ध्यानै पुर्याउनु पर्छ किनकि कति हाम्रो साथीहरूको फिडमा आउने कमेन्ट चाहिँ सबै युवाको मात्र चाहिँ छैनन्।
4: धेरै धेरै धन्यवाद पेमा वाङमुजी तपाईँको यो महत्वपूर्ण विचार भनाइ र अनुभवको लागि
3: धन्यवाद।
4: उहाँ हुनुहुन्थ्यो युवा अभियन्ता एवं जेनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङमा। आजको कार्यक्रममा हामीले सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन्ती मिल्सिना विदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 0142-35-888, 98-12-35-888।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
10: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेस भित्रको आन्तरिक विवाद विभाजन उन्मुख, संस्थापनितर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र। सामान वा सेवा खरीद गरेर बिल लिँदा उपहार पाउने सरकारी योजना शुरू। डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन। पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले 30 लाख रूपियाँसम्म बुझाउनु पर्ने। नेपाल सहित विभिन्न 50 देश सूचीमा समावेश। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना, 13 जनाको ज्यान गयो। र काबा च्याम्पियन्स लीग महिला भलिबल नेपालमा हुने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि एक हप्तासम्म अशान्त बनेको तराई मधेसको जनजीवन विस्तारै लयमा फर्किन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघ संस्था, विभिन्न धर्मका गुरू र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि तनाव कम हुँदै गएको हो। सुनसरी, सिराहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी संवादले निरन्तरता पाएको छ। आज सुनसरी, सप्तरी लगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकाल्ने तयारी पनि छ। सप्तरीको बोधे वर्साइन र राजविराजमा अहिले बिहान 11 बजेसम्मका लागि कर्फ्यूको आदेश केही खुकुलो पारिएको प्रशासनले जनाएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजारमा कर्फ्यू आदेश आज बेलुका 7 बजेसम्मका लागि खुकुलो बनाएको छ। यसैबीच गृहमन्त्री सुधन गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिबीच 13 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा गैराती सम्पन्न वार्तामा 13 बुधे सहमति भएको हो। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढ़ाउने, धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर लगायतका उपकरणको प्रयोगलाई व्यवस्थित गर्ने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाउने लगायत उल्लेख छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले यही साउन 29 देखि 31 सम्म काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढ़ीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर 16 वटा उपसमिति बनाएको छ। संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ। सुनदेवीमा रहेको सम्पर्क कार्यालयमा हिजो शनिबार पत्रकार सम्मेलन गरी प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समिति सहित विभिन्न समिति गठन गरिएको जानकारी दिनुभयो। डाक्टर कोइरालाले देशको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागि दावी गर्नुभएको छ। तत्कालीन पार्टी सभापति शेरबहादुर देउबा र तत्कालीन केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउबामाथि गएको भदौ 23 र 24 को नवयुवा आन्दोलनको क्रममा भएको आक्रमण र पार्टी कार्यालयमा भएको तोड़फोड़बाट उत्पन्न अवस्थाको स्मरणसहित उहाँले यस्तो संकटका बेला एकताको आवश्यकता भए पनि त्यसो हुन नसकेको बताउनुभयो। पत्रकार सम्मेलनमा इतर समूहका अधिकांश नेताहरू सहभागी भए पनि 14 महाधिवेशनमा देउबासँग प्रतिस्पर्धा गरेका नेता डाक्टर शेखर कोइराला भने अनुपस्थित हुनुभयो। यो समूहले 44 औं बीपी स्मृति दिवसको अवसर पारेर गएको साउन 6 मा नै राष्ट्रिय भेलाको घोषणा गरेको थियो। योसँगै 2007 सालको क्रान्तिदेखि 62-63 को जनआन्दोलनसम्म बीपी कोइराला र गिरिजा प्रसाद कोइरालाको वैचारिक तथा सांगठनिक जगमा उभिएको नेपाली कांग्रेस इतिहासकै गम्भीर मोड़मा पुगेको छ। आउँदो मंगिरमा 15 औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय भए पनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द 6 महिना बित्दा समेत टुंगोमा पुग्न सकेको छैन। काठमाण्डुमा भएको दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापा र संस्थापन इतर पक्षबीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ। विशेष महाधिवेशनपछि संस्थापन इतर पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेला मार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ। पार्टी एकताका लागि निरन्तर प्रयास र लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ। तर सभापति थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर सांगठनिक सुदृढ़ीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। 100 रूपैयाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लटरी मार्फत उपहार पाउने सरकारी योजना शुरू भएको छ। सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1,00,000 र हरेक 15 दिनमा 10,00,000 रूपियाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको हो। आन्तरिक राजस्व विभागले यही साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकको आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। विभागले हिजो सार्वजनिक सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा आएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा विवरण प्रविष्ट गरेपछि उपहार कुपन स्वत उत्पन्न हुनेछ। कुपनमा रहेको नम्बर लकी ड्रमा समावेश हुनेछ। विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सकिने व्यवस्था गरिएको छ। नगद र विद्युतीय भुक्तानीका लागि फरक फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ। तर क्यूआर कोड वा कार्ड मार्फत गरिएको विद्युतीय भुक्तानी स्वत प्रणालीमा समावेश हुने भएकोले विवरण भर्नुपर्ने छैन। सरकारले कर चली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। यो कार्यक्रम कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले ई सेवा, खल्ती लगायत अनुमति प्राप्त डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन दिइसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अमेरिकाले पर्यटक वा व्यावसायिक भिसाका लागि आवेदन गर्दा धरौटी बुझाउनु पर्ने एउटा कार्यक्रमलाई स्थायी बनाउँदै त्यसका लागि बुझाउनु पर्ने धरौटी रकमलाई बढ़ाएर $20,000 अर्थात 30,41,000 नेपाली रूपियाँ भन्दा धेरै पुर्याएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विभिन्न 50 देशलाई भिसा बण्ड बुझाउनु पर्ने सूचीमा राखेको छ। नयाँ व्यवस्था अनुसार नेपाल बंगलादेश र भूटानसहित 50 देशका नागरिकले अमेरिकी B1 अर्थात व्यावसायिक र B2 अर्थात पर्यटक भिसाका लागि आवेदन दिँदा यो धरौटी राख्नुपर्नेछ। एक वर्षको समीक्षापछि यो कार्यक्रम प्रभावकारी देखिएकोले स्थायी बनाउने निर्णय गरिएको अमेरिकी फेडरल रजिस्टरमा प्रकाशित सूचनामा उल्लेख छ। यसअघि परीक्षण कार्यक्रम अन्तर्गत 5,000, 10,000 र $15,000 बन्ड राख्ने व्यवस्था थियो। अब भने $5,000 विकल्प हटाइएको छ भने अधिकतम रकम $20,000 पुर्याइएको छ। अब बन्ड रकम $10,000 वा $20,000 मात्र हुनेछ। नयाँ नियम अनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ता अघि नै बन्ड रकम जम्मा गर्नुपर्नेछ। भिसा अस्वीकृत भयो भने रकम फिर्ता हुनेछ। भिसा स्वीकृत भई अमेरिका पुगेपछि पनि यात्रुले भिसाका सबै नियम पालना गरेमा बन्ड रकम फिर्ता पाइनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गएको वर्ष अगस्तमा अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम शुरू गरेको थियो। आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मनसुनी वायुको प्रभाव कायमै रहेको र आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती, पर्सा, बारा, चितवन र नवलपरासीमा ठूलो पानी परेको थियो। पर्साको ठोरी, बाराको सिमरा, नवलपरासीको नवलपुर, सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको महाशाखा जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। कुवेतमा गएको बिहिबार भएको ड्रोन आक्रमणमा ज्यान गुमाएका 13 थुमका 44 वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ। कुवेत एयरवेज मार्फत तामाङको शव गैराती नेपाल ल्याइएको हो। वहाँ विगत 4 वर्षदेखि कुवेतको एक कम्पनीमा गाड़ी चालकको रूपमा कार्यरत हुनुहुन्थ्यो। अब विदेशको खबर। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा 13 जनाको ज्यान गएको छ। विमान दुर्घटना हुँदा त्यसमा रहेका 11 जना यात्रु र 2 जना चालक अर्थात पायलट गरी सवार सबै 13 जनाको ज्यान गएको पेरूका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। सेस्ना क्याराभाना C-208 विमान पेरूको प्रसिद्ध नास्का रेखा रहेको पुरातात्विक क्षेत्रमाथि उड़िरहेका बेला हिजो बेलुका दुर्घटना भएको हो। विमान दुर्घटनाको कारण खुलिसकेको छैन। नास्का रेखा दक्षिणी पेरूमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य तथा युनेस्को विश्व सम्पदा क्षेत्र हो। अब खेल खबर। काबा च्याम्पियन्स लीग महिला भलिबल नेपालमा हुने भएको छ। यो लीग आउँदो कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले लीग नेपालमै आयोजना गर्ने निर्णय गरेको नेपाल भलिबल संघले जनाएको छ। 14 पूर्ण बैठकले काबा च्याम्पियन्स लीग आयोजना सहित अन्य विभिन्न निर्णय पनि गरेको छ। संघको 83-84 वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी त्यसलाई अनुमोदन पनि गरिएको छ। त्यस्तै नेपाल भलिबल संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा यो वर्षलाई विशेष उत्साहका साथ मनाउने निर्णय पनि भएको छ। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख, संस्थापनेतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र। सामान वा सेवा खरिद गरेर बिल लिँदा उपहार पाउने सरकारी योजना शुरू। डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन। पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले 30,00,000 रूपियाँसम्म बुझाउनु पर्ने, नेपाल सहित विभिन्न 50 देश सूचीमा समावेश। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना, 13 जनाको ज्यान गयो। र काबा च्याम्पियन्स लीग महिला भलिबल नेपालमा हुने।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू: रु 2 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल

0: साथी भयो नि यति सानो भुइँचालो पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
3: जसको नाम नै पर्याप्त छ
4: दिदी बहिनी
3: दिदी बहिनी
4: दिदी बहिनी
3: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ।

0: नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी,
1: हामी गर्न सक्छौ,
0: हामी गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरी तथा मधेसका जिल्लाको कर्फ्यू र निषेधाज्ञा थप खोकलो पारिँदै गृहमन्त्री गुरूङ र धार्मिक संगठन बीच हिन्दू राष्ट्रसहितका विषयमा छलफल गर्ने सहमति।
0: निम्स दाई लगायत आरोहीको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दियो शोक विदा। आरोहीहरूको शव सुरक्षित रूपमा नेपाल ल्याउने तयारी भइरहेको सांसद शेर्पाद्वारा जानकारी।
1: कुवेतमा इरानी आक्रमणमा मारिएका सोम तामाङको शव नेपाल ल्याइयो। नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु।
0: अमेरिकाले आक्रमण गरे शक्तिशाली जवाफ दिने इरानको चेतावनी। आफ्ना नागरिकलाई पश्चिम एसिया छोड्न तयार रहन अमेरिकाको निर्देशन।
1: र फिफाको निलम्बनका कारण नेपालको साफ च्याम्पियनशीप यात्रा अन्यलमा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
3: नमस्कार।
2: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसरी त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवनभर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरी सहित मधेसका विभिन्न जिल्लामा बढ़ेको तनाव मथ्राउँदै गएपछि कर्फ्यू तथा निषेधाज्ञा खुकुलो पारिएको छ। सुनसरीका विभिन्न स्थानमा कर्फ्यू हटाई निषेधाज्ञा लगाइएकोमा केही स्थानको निषेधाज्ञा पनि हटेको छ। आज बिहान प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी विज्ञप्ति अनुसार देवानगंज, भोकरा, नरसिंह र कोशी गाउँपालिका र हरिनगर गाउँपालिकामा बिहान 9:30 बजेदेखि साँझ 5 बजेसम्म निषेधाज्ञा कायम रहे पनि अन्य स्थानको हटाइएको छ। सिरामा कर्फ्यू खुकुलो बनाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराले गोलबजारमा जारी कर्फ्यू आदेश आज साँझसम्मका लागि खुकुलो बनाएको छ। प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचना अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म कर्फ्यू खुकुलो बनाइएको हो। प्रशासनले स्थानीय परिस्थितिको थप मूल्याङ्कनपछि कर्फ्यू थप खुकुलो गर्ने वा पुनः लागू गर्ने बारे आवश्यक निर्णय लिने जानकारी दिएको छ। सप्तरीमा भने कर्फ्यू जारी नै छ। जिल्ला प्रशासन कार्यालयले बिहान कर्फ्यू केही खुकुलो पारेको थियो। अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद बिक्रीका लागि बिहान 7 बजेदेखि 11 बजेसम्म कर्फ्यू खुकुलो पारिएको हो। यस्तै कार्यालयको अनुमति लिई सद्भाव र्याली गर्ने प्रयोजनका लागि पनि कर्फ्यू केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। सप्तरीको बुधेवर साइनमा गत साउन 14 गते राति 10 बजेदेखि र राजविराजमा 15 गते 8 बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यूको आदेश जारी भएको थियो। सुनसरी र सिरामा भएका घटनाका पीड़ित परिवारसँग गृहमन्त्री सुदन गुरूङले सम्झौता गरेसँगै माहौल शान्त बन्दै गएको हो।
1: यसैबीच गृहमन्त्री सुदन गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरू बीच 13 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा गैराति सम्पन्न वार्तामा 13 बुधे सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद तलमिटेलले जानकारी दिनुभयो। वार्तामा आन्दोलनरत हिन्दू सम्राट सेना लगायतका संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय उठाउँदै 13 बुधे मागपत्र पेश गरेको थियो। सोही मागपत्रका आधारमा सहमति भएको हो। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढ़ाइने, धार्मिक स्थलमा हतियार प्रदर्शन तथा उत्तेजक गतिविधि नियन्त्रण गर्न मठ मन्दिर, मस्जिद, गुम्बा र चर्च लगायतका धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर तथा ध्वनि विस्तारक उपकरणको प्रयोगलाई व्यवस्थित गरिने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाइने सहमति भएको छ। यस्तै धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिहरूको अभिलेखीकरण गर्न, विदेशी नागरिक भए सम्बन्धित निकाय मार्फत निगरानी र व्यवस्थापन गर्न तथा सामाजिक सञ्जाल मार्फत धार्मिक साम्प्रदायिक वा जातीय द्वेष फैलाउने व्यक्तिमाथि कानूनी कार्यवाही गरिने, सुनसरीको दिवानगंज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गरी आवश्यक निर्णय लिने, आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार तथा स्वास्थ्य सेवाको व्यवस्था गर्न र धार्मिक आयोगहरूको औचित्य आवश्यकता तथा कानूनी आधारको पुनरावलोकन गरिने सहमतिमा उल्लेख गरिएको छ। यस्तै गरी आन्दोलनमा सहभागी नागरिकहरूको सुरक्षा सुनिश्चित गरिने, नेपाली नागरिकता वितरण प्रक्रियाको छानबिन गरी विदेशी नागरिकसँग सम्बन्धित विषयमा कुरा कानूनी प्रक्रिया अघि बढ़ाउन तथा मदरसा मस्जिद वा अन्य धार्मिक संस्थामा प्राप्त हुने विभिन्न स्रोतको आर्थिक अनुगमन गरिने, धार्मिक संस्थामा आउने आर्थिक स्रोतको पारदर्शिता कायम गर्न र आवश्यक परे नियमन तथा कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने सहमति भएको छ। वार्तामा गृहमन्त्री गुरूङ, मध्य प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई, गृह संचार तथा कानून मन्त्री फकीरा महतो, प्रतिनिधि सभा सदस्य मनीष झा, जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह तथा हिन्दू सम्राट सेना लगायतका हिन्दूवादी संगठनका प्रतिनिधि लगायत सहभागी रहेका थिए।
0: पर्वतारोही निर्मल पूर्जा निम्स्थाई तथा आरोहण टोलीका सदस्यहरूको निधनको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीनले शोक विदा घोषणा गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले दिवंगत आरोहीहरूप्रति श्रद्धांजलि अर्पण तथा सम्मान प्रकट गर्दै भोलि सोमबार शोक विदा दिने घोषणा गरेको हो। गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीप्रति श्रद्धांजलि अर्पण गर्न तथा शोकको घड़ीमा एकताबद्ध हुन आग्रह गरेको छ। पूर्जाको असामयिक निधनले नेपाल मात्र होइन विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मल पूर्जाको बाल्यकाल चितौनमा बितेको थियो। निर्मल पूर्जा सहित 6 नेपाली आरोहीका साथै 10 जनाको पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा बिहिबार हिउँ परिमा परेर निधन भएको हो। यसैबीच प्रतिनिधि सभा सदस्य एवं आरोही मिङमा डेभिड शेर्पाले आरोहीको शव सुरक्षित रूपमा नेपाल ल्याउने प्रयास जारी रहेको जानकारी दिनुभएको छ। दुर्घटनास्थलबाट जापानी क्याम्पसम्म शव बोकेर ल्याउने र त्यहाँबाट हेलिकप्टर मार्फत सुरक्षित रूपमा ल्याउने तयारी भइरहेको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो।
1: कुवेतमा मिसाइल आक्रमणमा परिमृत्यु भएका 44 वर्षीय नेपाली कामदार सोम कुमार तामाङको शव नेपाल ल्याइ पुर्याइएको छ। तेह्रथुम जिल्ला निवासी तामाङको शव गए राती कुवेत एयरवेजको उडान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइ पुर्याइएको हो। सन् 2022 खाड़ी राष्ट्र कुवेतमा चालकका रूपमा कार्यरत तामाङको गत बिहिबार उत्तरी कुवेतमा रहेको एक चिनिया कम्पनीको भवनमा इरानी मिसाइल आक्रमणमा परिमृत्यु भएको थियो। कुवेत स्थित नेपाली दूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव नेपाल पठाएको हो। पश्चिम एशियामा चर्किएको द्वन्दमा ज्यान गुमाउने सोमबहादुर दोस्रो नेपाली कामदार हुने सकि युएईमा गोर्खाका दिवस श्रेष्ठको मृत्यु भएको थियो।
0: नवलपरासी पश्चिमको पारिनन्दन गाउँपालिका दुई हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पछाडि सवार 2 जना घाइते भएका छन्। दुर्घटनामा घाइते मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला रामकोला गाउँ मा घर भएका 25 वर्षीय विजय चौहानको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलका पछाडि सवार भारत घर भएका 23 वर्षीय सतीश कुमार चुमार र रूपन्देहीको बुटौल उपमहानगरपालिका 3 बस्ने 36 वर्षीय कमल राणाको उपचार भइरहेको प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटको UP57BP4162 नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: बीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: मसँग नै सँगै मर्ने अठोट थियो, तर तिम्रो नाटकीय मायाले आज पागल बनेको छ। भन न, यही निष्ठुरी कुन जन्मको बदला लियो?
1: नेपाली लोक तथा दोहोरी गीत अनुरागीहरूका लागि फेरि अर्को उत्कृष्ट स्वाद, भोजराज गदालको लोक दोहोरी गीत हिजो माया। भोजराज गदालको मनछुने लय तथा शब्द सृजना भित्र फुलेन्द्र विश्वकर्मा र अप्सरा खरेलको सुमधुर आवाज। विशेष डिजिटल म्युजिक प्राली मार्फत अब बजारमा। सल्लाह र सुझावका लागि भोजराज गदाल, मोबाइल नम्बर 98 40 54 26 96। विशेष सहयोगी कपिलराज गिरी।

0: Mania. Extreme energy drink.
1: Radio Divi Bahini, 95.2 MHz.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी
0: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ।

आवाज बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz समय गतिशील छ। जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो महासंचार नेटवर्क समयको आवाज। समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुलुकमा कुनै पनि प्रकारको धार्मिक द्वन्द हुन नहुने गृहमन्त्री गुरूङको भनाई। राजविराज र बोधे वर्साइनमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी।
0: देश र कंग्रेस जोड्ने अभियानद्वारा राष्ट्रिय एकता भेला आयोजना, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने।
1: वैशाखदेखि हालसम्म विगतका विभिन्न घटनामा 196 जनाको मृत्यु, सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए, 5000 भन्दा बढ़ी परिवार प्रभावित।
0: इरान विरूद्धको आक्रमण रोकिएको ट्रम्पको घोषणा, शान्ति सम्झौतालाई अन्तिम रूप दिइएको दावी।
1: र पाकिस्तान र वेस्ट इण्डिज बीचको दोस्रो टेस्ट आजदेखि शुरू हुँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। गृहमन्त्री सुधन गुरूङले मुलुकमा अब कुनै पनि प्रकारको धार्मिक द्वन्द हुन नहुने बताउनु भएको छ। धनुषामा हिन्दू सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरूङले यस्तो बताउनु भएको हो। सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबैको साझा दायित्व भएको पनि बताउनुभयो। छलफलका क्रममा गृहमन्त्री गुरूङले देशको शान्ति र सुरक्षा र एकतालाई मजबूत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। गृहमन्त्रीले पछिल्लो समय देखिएका विवादहरूलाई संवादका माध्यमबाट समाधान गर्दै अघि बढ़न सरकारवालाहरूलाई आग्रह समेत गर्नुभएको छ।
1: जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोधे वर्साइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट उक्त स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। दुवै नगरपालिकामा 5 जना भन्दा बढ़ी व्यक्ति भेला हुन, सभा, जुलुस, धरना तथा प्रदर्शन गर्न नपाइने गरी अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू

0: यको जनाइएको छ। स्थानीय प्रशासन ऐन 2028 दफा 6-3 बमोजिम जारी गरिएको निषेधाज्ञा उल्लंघन नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। सूचना अनुसार राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुराकी राजमार्गको जमुनी थलही, उत्तरतर्फ रूपनी रोडको बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र निषेधाज्ञा तोकिएको छ। त्यस्तै बौद्ध वर्षाई नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको सड़क खड़गपुर, पश्चिमतर्फ प्रीतमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मान राजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई संयमित रहन तथा प्रशासनको निर्णयमा सहयोग गर्न आग्रह गर्दै निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहने उल्लेख गरेको छ।
1: नेपाली कंग्रेसको एकताका लागि देश र कंग्रेस जोड्ने अभियानले राष्ट्रिय एकता भेला आयोजना गर्ने भएको छ। अभियानले आज पत्रकार सम्मेलन गर्दै कुनै व्यक्ति वा गुट विशेषका लागि नभए र एकताबद्ध कंग्रेस सुदृढीकरण लोकतन्त्र र समृद्ध नेपालको साझा संकल्पका रूपमा अभियान अघि बढ़ाइएको जनाएको छ। अभियानका अनुसार राष्ट्रिय एकता भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनताको सम्बन्धलाई पुनर्जीवित गर्ने तथा आगामी कार्ययोजना सार्वजनिक गरिनेछ। कंग्रेसमा विभाजनको प्रक्रिया औपचारिक रूपमा अघि बढ़िरहेको बेला पार्टीभित्र एकताको वातावरण बनाउन दवाब सिर्जना गर्ने उद्देश्यले रंजित कर्ण, नयन सिंह महर, शुभन गिरी लगायतका नेताहरूले अभियानको नेतृत्व गरिरहेका छन्। हिजो मात्रै कंग्रेसको संस्थापनेतर समूहले साउन 29 गतेदेखि 31 गतेसम्म काठमाण्डमा हुने राष्ट्रिय भेलाका लागि शशांक कोइरालाको नेतृत्वमा मूल आयोजक समिति बनाएको थियो।
0: गएको वैशाखदेखि हालसम्म विपदका विभिन्न घटनामा 196 जनाको मृत्यु भएको छ, 4 अझै बेपत्ता रहेका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4053 विपदका घटनाहरू दर्ता भएका छन्। विपदका घटनामा 5188 परिवार प्रभावित भएका छन्, यस्तै 1218 जना घाइते भएका छन्। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार सर्पदंशबाट सबैभन्दा बढ़ी मानिसको मृत्यु भएको छ। सर्पदंशका कुल 716 घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यसबाट 718 परिवार प्रभावित भएका छन्। चट्याङका 231 घटनामा 25 जनाको मृत्यु र 132 जना घाइते भएका छन्। त्यस्तै 277 परिवार प्रभावित भएको छ। लेक लाग्ने 57 घटनामा 22 जनाको मृत्यु र 26 जना घाइते भएका छन्। त्यस्तै यस अवधिमा पहिरोका 685 घटनामा 20 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता र 30 जना घाइते भएका छन्। 586 परिवार प्रभावित बनेका छन्। आग लागेका कुल 1024 घटनामा परि 20 जनाको मृत्यु र 139 जना घाइते भएका छन्। 1133 परिवार प्रभावित बनेका छन्। जनावर आक्रमणका 225 घटनामा 18 जनाको मृत्यु र 1220 जना घाइते भएका छन्। 200 बाढ़ीका घटनामा 14 जनाको मृत्यु भएको छ भने 3 जना बेपत्ता र 10 जना घाइते भएका छन्। त्यस्तै बाढ़ीबाट 450 परिवार प्रभावित भएका छन्।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर थाहा संचार नेटवर्क thahasanchar.com र thahakhabar.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। मध्य प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ। यस खण्डमा 24 पुल निर्माण भइसकेका छन् भने 90% भन्दा बढ़ी सड़कका

0: पत्र भएको छ। यहाँ स्थित हुलाकी राजमार्ग निर्देशालयका अनुसार सिराहादेखि सर्लाहीसम्मको 406.83 किलोमिटर मध्ये 347.63 किलोमिटरमा कालो पत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा 3 गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58.8 किलोमिटर सड़क मध्ये 12.8 किलोमिटर सड़कको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्ण कुमार महोत्तले बताउनु भएको छ। सिराहामा 29.98, महोत्तरीमा 91.56, सर्लाहीमा 151.51 किलोमिटर निर्माण भएको छ।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 100 भन्दा बढ़ी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भइरहेका विभिन्न प्रकारका मालिस तेल, स्याम्पो, चिया, खाद्य पूरक आहार लगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो। ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारेमा परीक्षण भइरहेको विभागले जनाएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतीराम सापकोटाले नक्कली उत्पादनको बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पार्नु भएको छ। वहाँका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइनेछ। बजारमा शंकास्पद वा नक्कली उत्पादन देखिएमा जानकारी गराउन विभागले आग्रह समेत गरेको छ।
0: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध आक्रमण अस्थायी रूपमा रोकिएको घोषणा गर्नुभएको छ। विश्वको भविष्य र इरानको स्थिरता र समृद्धिलाई ध्यानमा राख्दै आफूले आक्रमण रोक्ने निर्णय गरेको उहाँले बताउनु भएको हो। उहाँले आज सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत शान्ति सम्झौतालाई अन्तिम रूप दिएको पनि बताउनुभयो। ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्ध यता कहिल्यै नदेखिएको सैन्य तागत र शक्तिका साथ इरान विरूद्ध उत्रिन पूर्ण रूपमा तयार रहेको दावी समेत गर्नुभयो। तर इरान र मध्य पूर्वका अन्य देशहरूले सम्झौताका लागि समय दिन आक्रमण स्थगित गर्न अनुरोध गरेपछि आफूले आक्रमण रोकेको उहाँको भनाइ छ। उहाँको दावी अनुसार प्रस्तावित सम्झौतामा होर्मुज स्ट्रेटको तत्काल पुनर्निर्वाद खुला गर्नुपर्नेछ, साथै इरानको आणविक खतरा अन्त्य गर्ने कुरा पनि समावेश हुनेछ। ट्रम्पले यो निर्णयमा इजरायलले पनि समर्थन गर्ने दावी गर्नुभएको छ। उहाँले सबै पक्षले सम्झौता चाँडै पूरा गर्न आग्रह पनि गर्नुभयो।
1: अब खेल समाचार। पाकिस्तान र वेस्ट इण्डिज बीचको टेस्ट क्रिकेट श्रृंखला अन्तर्गत आजदेखि दोस्रो खेल शुरू हुँदैछ। दुई टोली बीचको खेल आज साँझ 7:45 क्वीन्स पार्क ओभलमा शुरू हुनेछ। यो खेल जितेर वेस्ट इण्डिज पाकिस्तानलाई 2-0 हराउँदै सिरिज कब्जा गर्न चाहन्छ। वेस्ट इण्डिजले पहिलो टेस्ट 90 रनले जितेको थियो। यदि वेस्ट इण्डिजले दोस्रो टेस्टमा पनि जित निकाल्न सफल भयो वा यो टेस्ट बराबरीमा सकियो भने उसले पाकिस्तान विरूद्धको श्रृंखला जित्नेछ। पाकिस्तान दोस्रो टेस्टको नतिजा आफ्नो पक्षमा पार्ने योजनाका साथ मैदानमा उत्रने भएको छ। दोस्रो टेस्टमा पाकिस्तानले जीत हात पारेमा दुई खेलको टेस्ट श्रृंखला बराबरीमा सकिनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: मुलुकमा कुनै पनि प्रकारको धार्मिक द्वन्द हुन नहुने गृहमन्त्री गुरूङको भनाई। राजविराज र बोधे वर्षाइनमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी।
1: देश र कंग्रेस जोड्ने अभियानद्वारा राष्ट्रिय एकता भेला आयोजना, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने।
0: वैशाखदेखि हालसम्म विपदका विभिन्न घटनामा 196 जनाको मृत्यु, सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए, 5,000 भन्दा बढ़ी परिवार प्रभावित।
1: इरान विरूद्धको आक्रमण रोकिएको ट्रम्पको घोषणा, शान्ति सम्झौतालाई अन्तिम रूप दिइएको दावी।
0: र पाकिस्तान र वेस्ट इण्डिज बीचको दोस्रो टेस्ट आजदेखि शुरू हुँदै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
5: देख्नु भएन, औषधी हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
8: करोडौं नेपालीका आआफ्नै दृष्टि,
9: तर उन्नतिका लागि हाम्रो प्रयास,
10: वास्तविकताको एउटै सम्बोधन,
8: कार्यक्रम आवाज आवाज
9: आवाज
10: आवाज
11: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म।
8: अब तपाईँ आफै बोल्नुहोस्,
10: तपाईँको रेडियोमा तपाईँकै आवाज।
12: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईँसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
2: नेपाल भाषाको कार्यक्रम नेवा दुपु।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: तुरन्त कार्यक्रम फिर्ता रूपन्देहीमा सद्भाव कायम राख्न अपील।
2: ब्रड पिकको 5,700 मिटर उचाइमा निर्मल पूर्जाको स्थल भेटियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भोलि शोक विदा। बजारमा भरि सिलिन्डर पठाउन थालिएसँगै फेरि शुरू भयो ग्यासको शास्ति।
1: सरकारी विधेयकमा राष्ट्रपतिबाटै संशोधन प्रस्ताव दर्ता। सार्वजनिक लेखा समितिमा 17 उजुरी। संघीय संसद भवन निर्माणको म्याद 7 पटक थपिँदै।
2: पेरूमा पर्यटक विमान दुर्घटना। 13 जनाको मृत्यु। क्षमता भन्दा बढी कैदी रहेको श्रीलंकाली जेलमा दंगा। सयौं सैनिक र विशेष कमाण्डो परिचालन। अत्यधिक गर्मीले हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
1: र बंगलादेशमा हुने 7 च्याम्पियनशीपको खेल तालिका सार्वजनिक। नेपाल भने फिफाको कार्यवाहीले सहभागी हुन नपाउने। साभा महिला भलिबल च्याम्पियनशीप नेपालमा आयोजना हुने।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्नेछ। अनि त महिनाभरिमा कुत्रीले भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी सधैँ किन एक नासु थियो तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नगेल ब्याङ्क। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे। कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नेपाली भूमि सुस्ताभित्र पसेर भारतीय एसएसपीले अस्थायी बाँध भत्काए सम्बन्धी खबरबाट। पश्चिम नवलप्रासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसपी नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ। स्थानीयका अनुसार आज दिउँसो 3:30 बजेतिर करिब 15 जना सादा पोशाकमा र अरू हतियारसहित 60 जनाको संख्यामा एसएसपी नेपाली भूमि पसेका। उनीहरूले सुस्ता गाउँपालिका 5 थारू टोलमा बन्दै गरेका 132 मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएको स्थानीय

0: सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादीको समन्वयमा बसेको एघार दलको संयुक्त बैठकले सुनसरी र सिरा लगायतका देशका पूर्वी जिल्लामा भएका घटना र समसामयिक राष्ट्रिय तथा जनसरकारका विषयमा गम्भीर छलफल गरी संयुक्त प्रेस विज्ञप्ति मार्फत सरकारसँग विभिन्न आठ विषयमा ध्यानाकर्षण सहित माग गर्ने निर्णय भएको जानकारी गराएका छन्।
1: पाकिस्तानको ब्रड पीक हिमालमा बेपत्ता भएका विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल निम्स दाई पूर्जाको शव करिब 5,700 मिटर उचाइमा फेला परेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अहमद खानले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै उद्धार टोली निम्स दाई रहेको स्थानमा पुगेको र सोही क्षेत्रमा तीन अन्य शव पनि देखिएको तर ती शवहरूको पहिचान भने अझै पुष्टि हुन बाँकी रहेको बताएका छन्। खानका अनुसार उद्धार कार्य अत्यन्त कठिन भौगोलिक अवस्थामा जारी छ। पाकिस्तान स्थित ब्रड पीक 8,047 मिटर हिमालमा गएको भीषण हिम पहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित आरोहण टोलीका सदस्यहरूको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विदा घोषणा गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर श्रद्धाञ्जली व्यक्त गरेको छ। अन्नपूर्ण गाउँपालिकाले पनि भोलि सदस्यहरूको शोकमा विदा दिने घोषणा गरेको हो। अन्नपूर्ण गाउँपालिका पूर्जाको जन्मस्थल हो। उहाँ अन्नपूर्ण गाउँपालिका दुई दाना निवासी हुनुहुन्छ। दिवंगत आरोहीप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान स्वरूप भोलि गाउँपालिका स्थित अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय वडा कार्यालय स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
0: बजारमा भरी सिलिण्डर ग्यास 14.2 किलो पठाउन थालिएसँगै खाना पकाउने ग्यासको आपूर्ति प्रणालीमा समस्या देखा परेको छ। नेपाल आयल निगमले बजारको मागभन्दा बढ़ी नै ग्यास आयात भइरहेको दावी गरे पनि उपभोक्ताहरू भने खाली सिलिण्डर बोकेर डिलरहरूमा लाइन लाग्न बाध्य भएका छन्। यसअघि पनि बजारमा ग्यास अभाव चर्किएपछि आयल निगमले 2082 फागुन अन्तिम 13 आधा मात्र भरिएको 7.1 किलो सिलिण्डर बेच्ने व्यवस्था मिलाएको थियो। फेरि 31 असारदेखि लागू हुने गरी निगमले सम्पूर्ण ग्यास उद्योगीलाई तौलको सिलिण्डर बिक्री गर्न निर्देशन दियो। निगमको सोही निर्देशन अनुसार अहिले बजारमा पूरा तौलका सिलिण्डर गइरहेका छन्। भारतबाट ग्यासको आयात पनि पूर्ण क्षमतामा भइरहेको निगमले दावी गरेको छ तर बजारको वास्तविक दृश्य भने निगमको दावी भन्दा उल्टो छ। टोल टोलमा रहेका ग्यास डिपोमा ग्यास नपाएपछि उपभोक्ता सिधै उद्योगमा धाउन थालेका छन्। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको वितरण कक्ष बाहिर आज रित्तो सिलिण्डर लिएर पालो पर्खिएका सयौं सर्वसाधारणको लामो लाइन नै लागेको थियो। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। मनसून जन्य विपदका कारण पछिल्ला 24 घण्टामा एकजनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका 25 जिल्लामा 34 विपदका घटना भएका हुन्। ती घटना मध्ये एकमा सर्पले डस्ता एकजनाको मृत्यु भएको र 20 जना घाइते छन्। उक्त अवधिमा सर्पदंशका 14, आगलागीका 11, पैह्रोका 6 र जनावर आक्रमणका 3 घटना छन्। घटनाबाट 27,25,000 बराबरको अनुमानित क्षति भएको छ। यसैबीच प्राधिकरणले गत वैशाख 1 आज बिहानसम्म देशभर 4,053 विपदका घटना भएका, ती घटनामा 196 जनाको मृत्यु भएको र 4 जना बेपत्ता भएका र 1,291 जना घाइते भएको जनाएको छ। विपदबाट 5,188 परिवार प्रभावित भएका छन्।
2: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन 24 गतेका लागि बोलाइएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक साउन 24 गते आइतबार दिनको 1 बजेका लागि आह्वान गरिएको हो। बैठक ललितपुरको सानेपा स्थित

0: कार्यालयमा बस्नेछ। बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यलाई उपस्थित हुन आह्वान गरिएको छ।
1: राष्ट्रिय सेवादल विधेयक 2083 सत्तारूढ़ दल राष्ट्रपाबाट समेत संशोधन प्रस्ताव दर्ता भएको छ। यो विधेयकमाथि 78 संशोधन प्रस्ताव दर्ता भएका हुन्। 14 सांसदले राष्ट्रिय सेवादल विधेयकमाथि संशोधनको सूचना पेश गरेका छन्। सरकारी विधेयकमाथि संशोधन प्रस्ताव गर्नेमा राष्ट्रपाका सांसद 6 छन्। क्रान्ति शिखा दिताल, लिमा अधिकारी, रंजु नेपाने, सुशील खड्का, नीतिमा भण्डारी र डाक्टर तोसिमा कार्कीले संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ।
0: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन खारेज गर्ने विधेयक 2083 15 संशोधन प्रस्ताव दर्ता भएका छन्। 6 सांसदले 15 संशोधन प्रस्ताव राखेका हुन्। यही साउन 14 बसेको प्रतिनिधि सभाको बैठकले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले स्वीकृत गरेको थियो। यो सँगै अब सांसदहरूले संशोधन प्रस्ताव र विधेयकलाई एकै ठाउँमा राखेर संसदीय समितिमा दफावार छलफल गर्नेछन्।
1: प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा 17 उजुरी परेका छन्। प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक राखेको छ। दिउँसो 2 बस्ने बैठकमा प्राप्त उजुरीको विवरणका सम्बन्धमा छलफल हुने समितिका सभापति भरत बहादुर खड्काले जानकारी दिनुभयो। साथै ती विवरण सांसदहरूलाई वितरण गरिनेछ। लेखा समितिमा चालू कार्यकालमा 17 उजुरी परेका हुन्।
0: संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले चालू आर्थिक वर्ष 2083-84 नेपालको दूरसंचार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढ़ाउने घोषणा गर्नुभएको छ। आज बिहान फेसबुक मार्फत आफ्नो योजना सार्वजनिक गर्दै मन्त्री तिमिल सिन्हाले यसै वर्षभित्र नेपालमा व्यावसायिक 5G सेवाको शुरूआत गर्ने जानकारी दिनुभएको हो। तिमिल सिन्हाले यस वर्ष नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी दूरसंचार क्षेत्रमा सुधार, गुणस्तरीय र भरपर्दो सेवा, आधुनिक दूरसंचार पूर्वाधार निर्माण तथा सुदृढ सार्वजनिक संचार प्रणालीको विकास गर्ने लक्ष्य सरकारले लिएको बताउनु भएको छ। परिणाममुखी कार्य सम्पादन मार्फत समग्र संचार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उहाँको उद्घोष छ।
1: संघीय संसद भवन निर्माणको म्याद 7 पटक थप्ने तयारी भएको छ। 6 पटक थपिएको म्याद सकिएको छ। सिभिल ओर्कका लागि थपिएको म्याद जेठ 9 र इन्टेरियरको जेठ 15 म्याद सकिएको हो। लगत्तै निर्माण व्यवसायले निवेदन दिए त्यस आधारमा शहरी विकास तथा भवन निर्माण विभागले समग्रमा 6 म्याद थप्ने प्रस्ताव अगाडि बढ़ाएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। रुकुम पूर्वको भूमि गाउँपालिका तीनका स्थानीयले धान बालीको संरक्षण, प्राकृतिक विपत्तिबाट बचाउ तथा गाउँमा सुख समृद्धिको कामना गर्दै परम्परागत हरेली पूजा गरेका छन्। पुस्तौंदेखि चलिआएको यो मौलिक परम्परा अनुसार स्थानीयले साउन 15 20 गते भित्र पर्ने आइतबार धान खेतमै पुगेर पूजा गर्ने गरेका छन्। स्थानीय परम्परा अनुसार असारको अन्तिम सातासम्म धान रोपाई सकिएपछि साउन 15 20 गते भित्र पर्ने आइतबार हरेली पूजा गर्ने चलन रहेको स्थानीय सिप सुनारले बताउनु भएको छ। हरेली पूजा धानबारीलाई मुसा, किरा, फट्याङ्ग्रा तथा अन्य प्राकृतिक प्रकोपबाट जोगाउने विश्वाससँग जोड़िएको स्थानीयको भनाई छ।
2: लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन नेपालले काठमाण्डको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। सम्पूर्ण किसानलाई मजदूरलाई एक हुन आह्वान गर्दै उनीहरूले मूल नारा लगाउँदै पीड़ितहरूले काठमाण्डका विभिन्न क्षेत्रमा राजधानी मार्चका साथ आज माइतीघरमा प्रदर्शन गरेका हुन्। लघुवित्त संस्थाहरूबाट पीड़ित बनेका सर्वसाधारणले आफ्नो हकित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष जारी नै राखेका छन्।
1: अब विदेशका खबर। क्षमता भन्दा बढ़ी कैदी बन्दी रहेको एक जेलमा भएको दंगा नियन्त्रण गर्न श्रीलंकाले आज संयुक्त सैनिक र विशेष कमाण्डो परिचालन गरेको छ। घटनामा एक कैदीको मृत्यु भएको छ भने 6 घाइते भएका छन्। प्रहरी नायब महानिरीक्षक संजीव मेदाबाटेकका अनुसार राजधानी कोलम्बिया नजिकै रहेको महारा जेलमा हिजो कैदीहरूले विभिन्न भवनमा तोड़फोड़ गरेपछि उत्पन्न अवस्था नियन्त्रणमा लिइएको हो। उनका अनुसार दंगाका क्रममा कैदीहरूले जेलको भान्साघर, अस्पताल, नवनिर्मित पुनस्थापना भवन तथा व्यावसायिक तालिम केन्द्रमा क्षति पुर्याएका छन्। महाराज जेलमा 4,100 कैदी बन्दी राखिएका थिए, जुन जेलको क्षमता भन्दा करिब 4 गुणा बढ़ी हो। श्रीलंकाका अन्य कारागारमा पनि क्षमता भन्दा बढ़ी कैदी राख्ने समस्या रहेको अधिकारीहरूले बताएका छन्।
2: दक्षिण अमेरिकी मुलुक पेरूमा सानो पर्यटक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै 13 जनाको मृत्यु भएको खबर छ। स्थानीय संचार माध्यम र पेरूका अधिकारीका अनुसार सेन्सा क्याराभान सी 208 विमान विश्व प्रसिद्ध नाजका रेखामाथि पर्यटकलाई हवाई भ्रमण गरिरहेको अवस्थामा दुर्घटनामा परेको हो।
1: ड्यानुब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। प्रधानमन्त्री पीटर म्याग्यारले आज यसबारे जानकारी दिएका हुन्। युरोपभर लामो समयदेखि जारी खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा संकटको पछिल्लो प्रभावका रूपमा हंगेरीले पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको हो। बुडापेस्टको दक्षिणमा रहेको उक्त केन्द्रले सामान्य अवस्थामा हंगेरीको करिब 1/3 विद्युत माग पूरा गर्दै आएको छ। केन्द्रका उपकरण चिस्याउन ड्यानुब नदीको पानी प्रयोग गरिन्छ, तर मे महिनादेखि वर्षाको कमी र निरन्तरको उच्च तापक्रमका कारण नदीको जलस्तर अत्यधिक घटेको छ।
2: अब खेल खबर। आगामी नोभेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनको खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिका अनुसार प्रतियोगितामा 6 देशको सहभागिता रहनेछ। समूह एमा आयोजक बंगलादेशसँगै श्रीलंका, भूटान छन्। समूह बीमा साबिक विजेता भारतसँगै पाकिस्तान र मालदिव्स रहेका छन्। प्रतियोगिता नोभेम्बर 4-17 संचालन हुनेछ। साथमा 7 देश रहे पनि नेपाल भने फिफाको कार्यवाहीका कारण सहभागी हुन नपाउने भएको छ।
1: भेटरान्स 40 क्लबले कर्पोरेट क्रिकेट लीग सीसीएलको तेस्रो संस्करण आगामी भदौ 18-21 गतेसम्म आयोजना गर्ने भएको छ। पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिता बुढेलकण्ठ स्थित रोयल स्पोर्ट्स पार्क चुनी खेलमा संचालन हुने जानकारी दिएको छ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि प्रत्येक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 दिनसम्म संचालन हुने प्रतियोगितामा कुल 47 खेल खेलाइने आयोजकले जनाएको छ। फाइनल अघि दर्शकको मनोरञ्जनका लागि कलाकार र कर्पोरेट क्षेत्रका कार्यकारी बीच प्रदर्शनी एक्जिबिशन खेल पनि आयोजना गरिनेछ।
2: र काफा महिला भलिबल च्याम्पियनशीपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काफा महिला भलिबल च्याम्पियनशीप आगामी कार्तिक 15-21 काठमाण्डुमा हुने भएको जनाएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकमा यससँगै अन्य विषयको पनि उठान र निर्णय भएको छ। भलिबल संघको स्थापना भएको 50 वर्ष पुग्न लाग्दा आगामी अक्टोबरमा भलिबल संघले गोल्डेन जुब्ली, स्वर्ण जयन्ती मनाउँदैछ। बैठकले आगामी असोजमा संघको जिल्ला र प्रदेशको चुनावी साधारण सभा गराउने निर्णय पनि गरेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्ष पुनः एकपटक।
1: नेपाली भूमि सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्काएको स्थानीयको दावी। सुनसरी लगायतका जिल्लामा जनजीवन सामान्य बन्दै संयुक्त हिन्दू मोर्चाद्वारा आन्दोलनका कार्यक्रम फिर्ता। रूपन्देहीमा सद्भाव कायम राख्न अपील।
2: ब्रडपिकको 5,700 मिटर उचाइमा निर्मल पूर्जाको शव भेटियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भोलि शोक विदा। बजारमा भरि सिलिण्डर पठाउन थालिएसँगै फेरि शुरू भयो ग्यासको सस्ती।
1: सरकारी विधेयकमा रासोपाबाटै संशोधन प्रस्ताव दर्ता। सार्वजनिक लेखा समितिमा 17 उजुरी। संघीय संसद भवन निर्माणको म्याद 7 पटक थपिँदै।
2: पेरूमा पर्यटक विमान दुर्घटना 13 जनाको ज्यान गयो। क्षमता भन्दा बढ़ी कैदी रहेको श्रीलंकाली जेलमा दंगा। सैन्य कमाण्डो परिचालन। अत्यधिक गर्मीले हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
1: र बंगलादेशमा हुने साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक। नेपाल भने फिफाको कार्यवाहीले सहभागी हुन नपाउने। काबा महिला भलिबल च्याम्पियनशीप नेपालमा आयोजना हुने।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio N Aryan
1: 99.1. Oi Sati, hera na yo. Kya khatra samachar aisakyo? Baap re, aba chai ke hune ho?
2: Khoi khoi, kya aayo testo? Ha, ettike patte halche Rohan. Samajik sanjal ma aaudaina ettike patte aunu parcha ta. Mithya ra bhramak sujana hun sakcha. Yesai naati na. Yesto ta jalle ni lekhihalcha ni.
1: Are, mithya bhramak bhancha. Ke ho yo bhaneko chai?
2: Timlai thaha thiyena?
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन

0: थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: पालिका क्रियाशील सदस्यता नवीकरण र अत्यावधिक गर्ने समय सीमा विधानमा बाधा अटकाउ फुकाउने वा विधानकै अक्षरांश पालना गर्ने भन्ने विवाद कायमै छ। चार महिनामा देशभर सर्पदंशका 716 घटनाबाट 54 जनाको मृत्यु भएको छ, 668 जना घाइते भएका छन्। आजै मात्रै सर्पदंशबाट एकजनाको मृत्यु भएको छ, 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरिएको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशका विभिन्न स्थानमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको र 4 जना अझै बेपत्ता रहेको प्राधिकरण प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
1: चार महिनामा अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्वदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1253 घाइतेमा चाहिँ 600 भन्दा बढी चाहिँ सर्वदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्वदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो, तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरा भएर पनि देखेको छ भने
0: यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25 लेक लागेर 22 पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यावधिक वर्षा, ढुंगा पल्टिएर वन डढ़ेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्। यसैबीच देशभर मनसूनी गतिविधि सक्रिय रहेकाले आज राति वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाइ छ। यसले नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणधीन अस्थायी बाँध भत्काएको आरोप लगाएपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रविन्द्र जैसवालले भारतीय पक्ष आइए र उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभयो। स्थानीयवासीले वर्षैयामा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण शुरू गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको सेवाले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय पक्षले शुरूदेखि नै बाँध निर्माणको काम गर्न नदिएको 132 मिटर क्षेत्रमा नेपाली पक्षले सहमति अनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो, तर आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोशाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उहाँको भनाइ छ। साझा खबरमा अब खेल खबर। काबा च्याम्पियनशीप लीग भलिबल महिला नेपालमै हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 15 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काबा च्याम्पियनशीप लीग आयोजना गर्ने निर्णय गरेको हो। संघको आसन्न 13 चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज 15 गतेदेखि देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय समेत गरेको छ। यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन 7 प्रदेशमा केन्द्रीय प्रतिनिधि संयोजकहरूको चयन गरिएको छ। कमर्सियल क्रिकेट लीग एसएससीएल सिजन 3 आगामी भदौ 18-21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढानीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनल अन्तिम 8 प्रवेश गर्नेछन्।
2: सन्तोषी रावल बाँकेको नरैनापुर गाउँपालिकाले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश

0: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
1: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो।
2: धर्म फरक तर मन एउटै रिपोर्ट सँगै बालबालिकालाई डेंगीबाट जोगाउने उपाय सहितको सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सुनसरी लगायत तराई मधेशका केही जिल्लामा साम्प्रदायिक सद्भाव बिग्रिने गरी तनाव देखियो। यसबीचमा भएका घटनामा परि तीन जनाले ज्यान गुमाए भने स्थितिलाई साम्य पार्न प्रधानमन्त्री, मन्त्री, सांसददेखि सरकारवाला सबै सक्रिय भएका छन्। बाँकेको नरेनापुर गाउँपालिकाले भने धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिन फरक शैलीमा कार्यक्रम सञ्चालन गरेको छ।
8: बाँकेको नरेनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढ़ाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
0: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
1: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो। हिन्दू धर्म प्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी, एकदमै सकारात्मक कुरा हो।
9: विभिन्न समुदायमा अहिले द्वन्द भइरहेको स्थितिमा यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन। यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ। त्यसकारण यहाँ त्यस्तो कुनै असहिष्णु विवाद वा त्यस्तो धार्मिक द्वन्दहरूको स्थिति छैन।
8: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
10: अहिले जुन सुनसरीमा घटना भएछ त्यो एकदम दुःखद घटना हो, नहुने पर्ने काम भएछ। नरेन्द्रपुरको इतिहास हेर्नुहोस् तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो, लेकिन मैले यति माया दिएँ समाजले कि आज सबै सँगैसँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
8: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्त्याकले स्वागत गर्नुभयो। अधिवक्ता वसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
1: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमुनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
8: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्ति को सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
11: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न, हामी सबै नेपाली हौ, हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्यै चाहिँ विडम्बना हो।
8: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
12: निष्पक्ष छानबिन भई दोषी पर कारवाहीको माग राख्ने जुन छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
8: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति, सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खामा डेंगी संक्रमणको जोखिम उच्च, बाल बालिकाका लागि कति घातक?
13: अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन त्यो एउटा भयो, अथवा मस्किटो रिपेलेन्ट्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो, अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिप फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने ताकि
2: डेंगी संक्रमणबाट जोगिन अपनाउने पर्ने उपाय के होला? बाल बालिकाको प्रश्नमा विज्ञको जवाब। संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
3: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 313 खण्डमा छौं। बर्खामा डेंगीको संक्रमण तीव्र हुने गरेको छ। डेंगीबाट बालबालिका पनि प्रभावित हुने गरेका छन्। यस्तो अवस्थामा कसरी बस्ने? आज हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँग कुराकानी गरेका छौं।
17: नमस्कार, मेरो नाम अनुज। बालबालिकालाई डेंगू हुन सक्ने जोखिम कति हुन्छ? ठूलो मान्छेलाई जस्तै हामीलाई पनि डेंगू हुन सक्छ?
13: डेंगू जोखिम चाहिँ बालबालिकाहरू स्पेसली 1 वर्षभन्दा कमको बच्चाहरूलाई अझ बढी हुन्छ, र अरू जोखिम भनेको चाहिँ वृद्ध वृद्धाहरू, प्रेग्नेन्सी अथवा सुत्केरी महिलाहरू, र अर्को चाहिँ दीर्घ रोगीहरू, अब डायबिटिस, हाइपरटेन्सन अथवा अरू विभिन्न लिभर किडनी सम्बन्धीको प्रब्लम्स भएको मान्छेहरू बढी जोखिम हुन्छ। तर जोखिम चाहिँ सबैलाई हुन्छ। अब बच्ने तरिका पनि उस्तै नै हो। जस्तो कि बालबालिकाहरूले बच्नलाई पनि उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन त्यो एउटा भयो, अथवा मस्किटो रिपेलेन्ट्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो, अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिप फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने ताकि त्यो मस्किटोले आफूलाई नटोकोस्, र जुन जुन हात खुट्टाहरू चाहिँ एक्सपोज भएको हुन्छ घाँटीतिर, त्यसमा चाहिँ मस्कुलर रिपेलेन्ट क्रिमहरू लगाउनु।
18: नमस्ते, मेरो नाम नम्रता हो। हामीलाई डेङ्गी भयो भने कस्तो कस्तो लक्षण देखा पर्छ डाक्टर साहब?
13: हस्, प्रश्नलाई धेरै धन्यवाद। अब डेङ्गी एउटा भाइरल डिजिज हो र अरू भाइरल डिजिज जस्तै यसमा चाहिँ ज्वरो आउँछ, जुन अरूमा देखिन्छ। यसमा डेङ्गीमा के देखिन्छ भन्ने कुरा म भन्न चाहन्छु। सुरुमा तपाईँलाई ज्वरो आउँछ, ज्वरो चाहिँ एकदमै हाई ग्रेड पनि आउन सक्छ, 102-103 ज्वरो आउन सक्छ। र ज्वरो आउँदाखेरि चाहिँ तपाईँको टाउको दुख्ने, जिउ दुख्ने हुन्छ। र डेङ्गीमा चाहिँ डेङ्गीलाई अर्को नामबाट चाहिँ यसलाई ब्रेक बोन डिजिज पनि भन्छ। भन्नुपर्दा चाहिँ तपाईँको ढाड एकदमै दुख्छ र टाउको एकदमै दुख्छ, र टाउको पनि तपाईँको आँखाको पछाडिपट्टि अथवा आँखाको गेडाहरू चाहिँ एकदमै दुख्छ। त्यो एउटा ढाड एकदमै दुख्नु, जिउ एकदमै दुख्नु, टाउको एकदमै दुख्नु, त्यो चाहिँ अरू रोगमा देखिन्छ, डेङ्गीमा अझ बढी देखिन्छ। र त्यो बाहेक चाहिँ तपाईँलाई एकदमै शरीरमा फुर्ती नभएको जस्तो फिल हुन्छ। धेरै जस्तो मान्छेमा चाहिँ यो हुन्छ र ज्वरो आएको दुई तिन दिनपछि चाहिँ यो शरीरमा चाहिँ विभिन्न फोकाहरू, रातो रातो डाबर फोकाहरू जस्तो आउँछ। अब फोका भन्दा पनि कलर चेन्ज हुन्छ, रातो रातो कलर चेन्ज हुन्छ। त्यस्तो खालको ऱ्यासहरू देख्यो भने डेङ्गीको सिम्टम्सहरू हुनसक्छ। तर यति भन्दै गर्दाखेरि यो सिम्टम्सहरू फेरि स्क्रब टाइफसमा पनि देखिन्छ, अनि कोभिडमा पनि पहिला देखिएकै हो र अरू भाइरल डिजिजहरूमा पनि देख्न सक्छ। र धेरै जस्तो मान्छेमा यति मात्र हुन्छ भने कति कति मान्छेलाई चाहिँ डेङ्गीको अरू कम्प्लिकेसन्स पनि हुनसक्छ। कम्प्लिकेसन्स भएअनुसार चाहिँ कतिपय मान्छेको चाहिँ लिभरमा प्रब्लम आउन सक्छ, कसैको चाहिँ ब्लड बोन म्यारोमा प्रब्लम आउन सक्छ, अथवा कसैलाई मेनिन्जाइटिस होइन त्यो अथवा निमोनिया पनि हुनसक्छ। त्यो त अब सबैलाई हुँदैन, कसै कसैलाई हुन्छ। अब आम मानिसमा जान्नुपर्ने कुरा चाहिँ के छ भने चाहिँ हजुरको यो सिम्टम्सहरू आएपछि लगभग एक हप्तामा तपाईँको ज्वरो कम हुन थाल्छ र तपाईँलाई ठिक भएको अनुभूति हुन्छ। धेरै जस्तो मान्छेले त्यहीँ ठिक पनि हुँदै जान्छ, तर सर्टेन मान्छेहरूलाई चाहिँ जुन बेला ज्वरो घट्न थाल्छ त्यो बेला कम्प्लिकेसन्स आउँछ। र प्रब्लम के छ भने मान्छे ज्वरो आएपछि मलाई ठिक भयो भन्न थाल्छ र त्यही बेला चाहिँ कम्प्लिकेसन हुने मान्छेको चाहिँ प्राणघात कम्प्लिकेसन्सहरू त्यो बेला सुरु हुन्छ। ठ्याक्कै एक हप्तामा ज्वरो घट्न थालेपछि कम्प्लिकेसन्स हुने मान्छेहरूको चाहिँ अब कम्प्लिकेसन देखिन्छ। कम्प्लिकेसनको अर्ली साइन्स भनेको चाहिँ तपाईँको पेट दुख्न थाल्छ। तपाईँको पेट कहिले नदुख्ने मान्छेलाई पेट दुख्न थालेको छ, अथवा पहिला पेट दुखिराख्ने मान्छेलाई नयाँ खालको अथवा अझ सिभियर पेट दुख्न थालेछ भने त्यो डेङ्गीको प्राणघातक कम्प्लिकेसन हुनसक्छ। तपाईँले तुरन्त ब्लड टेस्ट गर्नुहोस्।
18: नमस्कार डाक्टर साहब, मेरो नाम श्रेया, मेरो घर लमजुङ हो। एकपटक डेङ्गी भएको मान्छेलाई फेरि हुने सम्भावना कति हुन्छ डाक्टर साहब?
13: एउटै सिजनमा पनि मान्छेलाई पटक पटक डेङ्गी हुनसक्छ, अथवा यो सिजनमा डेङ्गी भयो भने अर्को सिजन पनि हुनसक्छ। र अर्को एउटा मान्यता कुरा के पनि थियो भने चाहिँ एकपल्ट डेङ्गी भयो भने अर्कोपल्ट डेङ्गी हुँदाखेरि अथवा तेस्रोपल्ट डेङ्गी हुँदाखेरि अझ सिभियर हुन्छ भन्ने मान्यता पनि छ। पछिल्लो लिटरेचर साइन्टिफिक रिभ्यू अनुसार चाहिँ त्यसमा अलिकति कन्ट्रोभर्सियल भएको छ, तर हामीले मुख्यतया त्यसमा पनि सतर्क हुनुपर्छ। त्यसै कारणले तपाईँलाई एकपल्ट डेङ्गी भयो भनेर अर्कोपल्ट डेङ्गी हुँदै हुँदैन भन्ने चाहिँ त्यो गलत कुरा हो, फेरि पनि हुनसक्छ। मैले कारणहरू स्पष्ट पारे।
18: नमस्कार डाक्टर साहब, मेरो नाम सरस्वती। डेङ्गी भएको बिरामीको उपचार कसरी हुन्छ, यसका लागि दबाई छ कि छैन?
13: हस्, डेङ्गीको चाहिँ खास चाहिँ यसको उपचार अथवा एन्टिभाइरल औषधि अहिलेसम्म अप्रुभ छैन। अहिले हामीले डेङ्गीमा प्रयोग गर्ने भनेको चाहिँ अब ज्वरो आयो भने ज्वरोको औषधि प्रयोग गर्ने, अनि त्यसले दुखाइ पनि कम गर्छ होइन, अनि त्यसपछि प्रशस्त पौष्टिक खानेकुराहरू खाने, प्रशस्त पानी पिउने, यसलाई चाहिँ सपोर्टिभ मेजर्सहरू भन्छ। र ब्लिडिङ हुनु थाल्यो भने ब्लड ट्रान्सफ्युजन अथवा प्लेटलेट ट्रान्सफ्युजन के गर्नुपर्ने त्यही अनुसार चाहिँ गर्ने, ब्लड प्रेसर घट्यो भने त्यही अनुसार ट्रिटमेन्ट गर्ने भन्नुको अर्थ डेङ्गीको एन्टिभाइरल छैन तर सपोर्टिभ मेजर्सहरू हामीले गर्न सक्छौँ, त्यही नै गर्ने हो। तपाईँले एज अ पेसेन्ट चाहिँ तपाईँले घरमा चाहिँ डायग्नोसिस भएपछि तपाईँले आफ्नो सिम्टम्सहरू वाच गर्नु पर्यो, अनि प्रशस्त पौष्टिक खानेकुराहरू खानु पर्यो, पानी प्रशस्त पिउनु पर्यो। र गर्ने नहुने भनेको चाहिँ युजली तपाईँको चाहिँ दुखाइको चाहिँ सिटामोल खाँदा ठिकै हुन्छ, तर त्योभन्दा कडा खालको औषधिहरू जस्तो कि फ्लेक्जोन अथवा मोट्रिन भन्ने हुन्छ, त्यो खालको कडा खालको औषधिहरू चाहिँ नखाइदिनु होला, किनभने त्यसले अझ हानि गर्न सक्छ। र त्यो बाहेक चाहिँ अरू अप्रुभ नभएको मेडिसिनहरू पनि युज नगर्नु होला होइन, किनभने त्यसले के गर्छ भने कसैलाई पनि थाहा।
18: नमस्कार, मेरो नाम नम्रता। डेङ्गु सार्ने लामखुट्टे छुट्टै हुन्छन् कि सबै लामखुट्टेहरूले डेङ्गु सार्न सक्छन्?
13: अब डेङ्गी सार्ने लामखुट्टे अरू लामखुट्टे जस्तो नै हो, तर लामखुट्टेको विभिन्न प्रजातिहरू हुन्छ। डेङ्गी सार्ने जुन प्रजातिको लामखुट्टे चाहिँ बिहान बेलुका बढी सक्रिय हुन्छ भन्छ, तर त्यो भन्दैमा यसले दिउँसो टोक्दै टोक्दैन अथवा राति टोक्दै टोक्दैन भन्ने हुँदैन। त्यसै कारणले चाहिँ हामी हरेक समयमा हामी सतर्क हुनुपर्छ। लामखुट्टे सबैतिर हुनसक्छ र लामखुट्टे हेर्दैमा यसले चाहिँ डेङ्गी सार्ने लामखुट्टे हो कि होइन भन्ने छुट्याउन पनि गाह्रो हुन्छ। त्यसै कारणले बिहान र बेलुका सक्रिय हुन्छ भनेको हो, तर यसले टोक्दै टोक्दैन अरू बेला केही पनि गर्दैन भन्ने होइन। त्यसै कारणले चाहिँ हामी हर समय चाहिँ यसबाट सतर्क हुनु पर्यो र लामखुट्टेबाट नटोक्नलाई चाहिँ त्यही अनुसारको प्रिकसन्सहरू लिनु पर्यो।
3: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
2: चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। चार महिनामै सर्पको टोकाईबाट 54 जनाको मृत्यु भएको छ भने 700 भन्दा बढ़ी घटना भएका छन्। कांग्रेसमा महाधिवेशनको रस्ताकसी साउन 24 गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ। महाधिवेशनको मुख्य एजेण्डा रहेको छ। मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य बन्दै गएको छ। धनुषामा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भयो। शनिबार बिहान 10 बजेदेखि जारी गरिएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हटाइने भएको जिल्ला प्रशासन कार्यालय धनुषाले आज साँझ सूचना मार्फत जानकारी गराएको हो। स्थानीय तहले भने विश्वास पुनस्थापनामा जोड़ दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्। सुस्तामा भारतीय एसएसपीले अस्थायी बाँध भत्काएको आरोप छ। सीमा क्षेत्रमा विवाद बढ़ेको छ। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना। बर्खायामसँगै डेंगीको जोखिम पनि बढ़दै गएको छ। र काभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो साता नेपालमा हुने भएको छ। कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाडौँमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
2: अहिले रातिको ठिक 8 बज्यो.

0: नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
0: नेपाली भूमि सुस्तामा फेरि भारतीय एसएसबीको दादागिरी। निर्माणाधीन बाँध भत्काउन खोज्दा स्थानीय बीच केही बेर तनाव।
1: सुनसरी तथा मधेशका जिल्लाको कर्फ्यू र निषेधाज्ञा थप खुकुलो पारिँदै गोलबजार राजविराज र बोदेवरसाइनमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी।
0: गृहमन्त्री गुरूङले हिन्दू राष्ट्र बनाउने सहमति गरेको भन्दै आलोचना। कसैसँग पनि सम्झौता नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइटेलको भनाई।
1: इण्डोनेसियामा यात्रुवाहक डुंगामा आग लागि 5 जनाको मृत्यु, 41 जना अझै बेपत्ता। इरान विरूद्धको आक्रमण रोकिएको ट्रम्पको घोषणा।
0: र भारतका जसप्रीत बुमराहले श्रीलंका विरूद्धको टेस्ट सिरिज गुमाउने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल एसएसपीले हतियार सहित नेपाली भूमिमा प्रवेश गरेर दादागिरी देखाएको छ। स्थानीयले सुस्ता गाउँपालिका 5 मा निर्माणाधीन बाँध एसएसपीले भत्काइदिएको आरोप समेत लगाएका छन्। भारतीय सुरक्षा फौजको एक टोली दुई देशको सीमा स्तम्भ मानिने सिमली रूख भन्दा करिब 300 देखि 400 मिटर भित्र नेपाली भूमिमा प्रवेश गरेको स्थानीयको भनाई छ। स्थानीयले प्रतिकार गरेपछि केही बेर भारतीय सुरक्षाकर्मी र स्थानीय बीच तनाव समेत उत्पन्न भएको थियो। नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले भने सामान्य विवाद भएको पुष्टि गर्दै अहिले अवस्था सामान्य भइसकेको बताउनु भएको छ। उहाँका अनुसार दुवै पक्ष बीचको विवाद साम्य भइसकेको छ भने घटनाबारे थप छलफल गर्न भोलि नेपाली र भारतीय पक्ष बीच बैठक बस्नेछ। यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी निर्माणाधीन बाँधको काम रोक्दा दबाव दिएको थियो। नेपाल भारत बीच लामो समयदेखि सुस्ता क्षेत्र सीमा विवादको विषय बन्दै आएको छ।
0: सुनसरी सहित मधेशका विभिन्न जिल्लामा बढ़ेको तनाव मत्थर हुँदै गएपछि कर्फ्यू तथा निषेधाज्ञा खोकुलो पारिएको छ। सुनसरीका विभिन्न स्थानमा कर्फ्यू हटाई निषेधाज्ञा लगाइएकोमा केही स्थानको निषेधाज्ञा पनि हटेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा आज जारी विज्ञप्ति अनुसार देवानगंज, भोकराहा, नरसिंह, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकामा आज साँझ 7 बजेदेखि भोलि बिहान 10 बजेसम्म निषेधाज्ञा कायम रहे पनि अन्य स्थानको हटाइएको छ। सिराहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आदेश आज राति 7 बजेदेखि हटाइएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासनले 2028 दफा 6 क बमोजिम जारी गरिएको कर्फ्यू हटाइएको उल्लेख छ। गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ।
1: जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेवरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट उक्त स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। दुवै नगरपालिकामा 5 जना भन्दा बढ़ी व्यक्ति भेला हुन, सभा, जुलुस, धरना तथा प्रदर्शन गर्न नपाइने गरी अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको जनाइएको छ। सूचना अनुसार राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी थलही, उत्तरतर्फ रूपनी रोडको बस बिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम पुल नहर क्षेत्रसम्म निषेधाज्ञा क्षेत्र तोकिएको छ। त्यस्तै बोधे वर्षाई नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको खड़क पुल, पश्चिमतर्फ प्रीतमपुर चोक, उत्तरतर्फ नगेडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई संयमित रहन तथा प्रशासनको निर्णयमा सहयोग गर्न आग्रह गर्दै निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म जारी रहने उल्लेख गरेको छ। सुनसरी र सिराहमा भएका घटनाका पीड़ित परिवारसँग गृहमन्त्री सुधन गुरूङले सम्झौता गरेसँगै माहौल शान्त बन्दै गएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले राज संस्था र हिन्दू राष्ट्रको पक्षमा छैन भनेकै भोलिपल्ट गृहमन्त्री सुधन गुरूङले हिन्दू राष्ट्र कायम गर्ने गरी छलफल अघि बढ़ाएको भन्दै आलोचना भइरहेको छ। सुनसरीदेखि तराई मधेशमा फैलिएको तनावलाई साम्य बनाउने नाममा गृहमन्त्री गुरूङले संयुक्त हिन्दू मोर्चासँग विवादित विषयमा सहमति नै गरेको दावी गरिएको छ। मोर्चाको तर्फबाट जिल्ला प्रशासन कार्यालय धनुषामा नेपाल सरकार समक्ष 19 माग प्रस्तुत गरिएको छ। यसअघि हिजो बुझाइएको 13 बुधे मागपत्रमा आज थप 6 बुदा विषय समेटेर 19 बुधे प्रस्ताव सरकार समक्ष प्रस्तुत गरिएको हो। यी सबै बुदामा गृहमन्त्री गुरूङले सहमति जनाएको जसमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने कुरा पनि समावेश रहेको समाचार सार्वजनिक भएका छन्। तर सार्वजनिक पत्रमा कतै पनि गृहमन्त्री गुरूङले हस्ताक्षर नगरेको पाइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले कुनै द्विपक्षीय सम्झौता वा हिन्दू राष्ट्र घोषणा गर्ने लिखित सहमति नभई आन्दोलनरत नागरिकका मागहरूलाई राज्यले लोकतान्त्रिक पद्धति अनुरूप सुनेर ग्रहण मात्र गरेको प्रश्न पार्नु भएको छ। संचार माध्यममा आए जस्तो गृहमन्त्री र आन्दोलनरत हिन्दू सम्राट सेनाबीच कुनै पनि औपचारिक द्विपक्षीय सम्झौता वा सहमति पत्रमा हस्ताक्षर नभएको उहाँको भनाई छ।
3: हिजो जुन 13 बुधे उहाँहरूले माग पत्र प्रस्तुत गर्नुभयो नेपाल सरकार समक्ष गृहमन्त्रीज्यूलाई दिएर, हो त्यसैमा केही अस्पष्टता चाहिँ छ कि उहाँ भनेर केही जिज्ञासा उहाँहरूले राह अभियान छलफल गर्नुभएको थियो, अनि पछि चाहिँ गृहमन्त्रीज्यूले स्पष्ट पार दिएपछि यसो हाम्रो चित्तलाई बुझ्यो भनेर उहाँहरूले सहमति जनाएर जान्नुभयो। अनि माग पत्र हो, त्यहाँ चाहिँ सहमति त दुई पक्ष बीचमा हुन्छ नि त। सहमति भनेको त एउटा पक्ष लिने पक्ष दिने पक्ष भन्ने हुन्छ। धनुषा एउटा सुनसरीमा मृतक परिवार पीड़ित पक्ष र सरकार पक्ष भन्ने भयो, सिराहमा पनि त्यस्तै पीड़ित पक्ष सरकार भन्ने भयो, तर धनुषामा त कुनै त्यस्तो चाहिँ घटना छैन। यहाँ चाहिँ माग राखेको अनि माग पत्र ग्रहण गर्नुभयो, सबै सामान्य छ, शान्ति सुरक्षा व्यवस्था सबै सामान्य छ, तर निषेधाज्ञा पनि छ, अब निषेधाज्ञा पनि भोलिदेखि हट्छ।
1: यसैबीच हिन्दू सम्राट सेनाका तर्फबाट सरकारसँग वार्तामा सहभागी मध्ये एकजना राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य रहेको भन्दै आलोचना भएपछि रासोपाले अतिरञ्जित नगर्न भनेको छ। रासोपा सांसद मनिष झाले यस विषयलाई लिएर अतिरञ्जित गर्न आवश्यक नरहेको बताउनु भएको हो। उहाँले पार्टीको सदस्य र धार्मिक आस्थाका आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको जिकिर गर्नुभएको छ। उहाँले रासोपाका पार्टी सदस्य भएको कारणले नै आन्दोलनलाई हिंसात्मक बाटोबाट नभई वार्ताबाट समाधान गर्न सफल भएको दावी समेत गर्नुभयो।
4: एकजना पार्टीको सदस्य कुनै धर्मप्रति आस्था राख्ने व्यक्ति पनि हुनसक्छ, ऊ बुबा पनि हुनसक्छ, छोरा पनि हुनसक्छ, श्रीमान पनि हुनसक्छ, श्रीमती पनि हुनसक्छ, दाजुभाइ काका भजा भतिजा जे पनि हुनसक्छ। तिमी रासोपा हौ त्यसैले तिमी छोरा हुन पाउँदैनौ, तिमी रासोपाको सदस्य हौ तिमी कसैको भाइ हुन पाउँदैनौ भन्ने त कहाँ कम्ती कहाँ कसको कर्म। त्यसैले गर्दा उहाँहरूको बौद्धिक दरिद्रताप्रति दया राख्दै म यो भन्न चाहन्छु कि रासोपाको सदस्यहरूको जीवनको अर्को अंश पनि हुन्छ र उहाँहरू त्यहाँबाट वार्ताको टेबलमा पनि आउन पाउनुहुन्छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।

0: मात्र होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
3: थाहा संचार नेटवर्क काठमाण्डुबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
4: सरकारले भरि एलपी ग्यास सिलिण्डर बजारमा पठाउन थालेको तीन साता नबित्दै काठमाण्डु उपत्यकाका साथै देशका विभिन्न जिल्लाहरूमा पुनः ग्यासको अभाव देखिन थालेको छ. ग्यास सहजै नपाएपछि सर्वसाधारणहरू सिलिण्डर बोकेरै डिलर र सप्लायरसम्म पुग्न र घण्टौं खाली सिलिण्डर लाइनमा बस्न बाध्य भएका छन्. उपभोक्ताहरूले एक सिलिण्डर ग्यास खरिद गर्नका लागि साताभन्दा बढ़ी समय कुर्नुपर्ने स्थिति सिर्जना भएको छ. आखिर बजारमा 81 ग्यासको यस्तो अभाव किन सिर्जना भयो त? हामीले नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरलाई सोधेका छौं.
5: हाम्रो खपत भनेको 45-46 हजार मेट्रिक टन हो. त्यो अनुसारको आपूर्ति भएको थियो. पछि जुन बेलामा अलिकति बजारमा ग्यास आजभन्दा 4 महिना अगाडि फाल्गुनको 29 गतेभन्दा अगाडि भनौँ न त्यो अनुपातमा ग्यास आएको थियो. यहाँ चाहिँ ग्यास पाइएन, जुन अनावश्यक होल्डिङ हुन थाले त्यसपछि चाहिँ 7.1 जाने निर्णय भएर त्यही अनुसारको बजारमा गइरहेको थियो. यो 3-4 महिना बीचमा चाहिँ ग्यास पाइएन भने कहीँ कतैबाट गुनासो आएको थिएन. त्यो के देखियो भने 45 हजारको ठाउँमा चाहिँ जम्मा चैतको महिनामा 38 हजार, वैशाखको महिनामा 32 हजार, त्यसपछि जेठको महिनामा 33 हजार ग्यास खपत भएको देखियो. आफ सिलिन्डरमा जाँदाखेरि जुन कि नर्मल बेला नर्मल 14.2 हुँदाखेरि 45 हजारदेखि 46 हजार मेट्रिक टन खपत हुने गरेको थियो. यसले के देखाउँछ भन्दाखेरि जुन उपभोक्ताले जसरी ग्यास फिलिङ गर्नुपर्ने त्यो राखिएको देखिएन. त्यो त तथ्याङ्कले देखाउँछ. भनेपछि अहिले त जिज्ञासा के थियो भने आमो भोगमा 14.2 आएपछि चाहिँ त्यही लिउँला भन्ने जुन एउटा कन्सेप्ट बस्यो. त्यसले गर्दाखेरि सिलिण्डरहरू धेरै चाहिँ खाली बसे बजारमा, उपभोक्ताको घरमा चाहे डिलर कहाँ होस् चाहे उद्योगमा होस्, त्यो सिलिण्डरहरू चाहिँ अहिले 14.2 जाँदा गर्दाखेरि एकैचोटि चाहिँ सबै सिलिण्डर चाहिँ बजारमा चाहिँ आएको पायौँ हामीले. सबै सिलिन्डर त एकैचोटि त फिल गर्न त सकिँदैन. त्यो चिज चाहिँ बजारमा देखिएको हो र आपूर्तिमा कुनै समस्या छैन. जति हाम्रो खपत हो त्यो खपतभन्दा पनि 10% बढी नै आयात भइरहेको अवस्था छ. यो प्यानिक बाइङ हामीले रोक्यौं भने चाहिँ यो हामीले चाँडै चाहिँ यो समस्यालाई समाधान गर्न सकिन्छ. र अहिले समस्या कहाँ थियो भन्दाखेरि जोसँग अलरेडी ग्यास छ घरमा उहाँहरूले पनि सिलिन्डर चाहिँ क्यूमा लगाइदिनु भएको छ. अनि उद्योगबाट डिलर कहाँ ग्यास गयो र त्यो तत्कालै सिद्धिने अवस्था चाहिँ सिर्जना भएको छ. ग्यास कहाँ उपभोक्ताकै घरमा गइरहेछ तर जोसँग चाहिँ एउटा मात्रै सिलिन्डर विद्यार्थी वर्ग त्यसपछि भनौँ न निम्न वर्ग जो चाहिँ अब कोठा भाडामा बस्ने एउटा मात्रै सिलिन्डर उहाँहरूलाई चाहिँ अलिकति असहज देखियो.
6: अब यो अभाव यो समस्या कहिलेसम्म हट्ला? के छ यसमा के तयारी गर्नु भएको छ उहाँहरूलाई जस्तो विपन्न गरिबहरूका लागि?
5: हजुर, यसमा चाहिँ पहिला हामी उपभोक्ता नै सचेत हुन जरुरी छ. किनभने अलरेडी मसँग ग्यास छ भनेपछि म किन त्यो सिलिन्डर चाहिँ बजारमा पनि र त्यो समस्या समाधानको लागि जुन जुन ग्यासको चाहिँ अलिकति बढी यो कम्प्लेन आएको छ पाइएन भनेर लागि चाहिँ निगमले हिजो बढे निगमको टेकु स्थित कार्यालयमा चाहिँ नेपाल ग्यास, एयरप्रेस ग्यास, एचपी, सुगम र सिरेसको सम्बन्धित उद्योगलाई भनेर त्यो काउन्टर चाहिँ राखिएको छ र त्यो काउन्टरबाट बिक्री वितरण हिजोबाट सुरु भएको छ.
6: अब यहाँ सम्पर्क नम्बर पनि राख्नु भएको छ तर त्यहाँ फेरि त्यो नम्बर नउठ्ने रेस्पोन्स नहुने खालको पनि
5: कार्यालय समयभित्र त्यहाँ कार्यालय समय पनि भनेको छ समयभित्र भनेको छ. आज बिदाको दिन भयो. 11 बजेदेखि 5 बजेसम्म चाहिँ त्यो ग्यास वितरण चाहिँ हुने भनेर हामीले जानकारी विज्ञप्ति मार्फत गराएको छ.
3: पाकिस्तानको ब्रडपेक हिमपहिरोमा बेपत्ता भएका 10 जना मध्ये 7 जनाको शव उद्धारकर्ताले फेला पारेका छन्. आज दिउँसोसम्म हिमपहिरोमा हराइरहेका आरोही मध्ये 7 जनाको शव उद्धारकर्ताले फेला पारेका हुन्. बिहिबार गएको हिमपहिरोमा परेर विश्व प्रख्यात नेपाली मूलका आरोही निर्मल पूर्जा सहित 10 जना हराएका थिए. हालसम्म हराइरहेका नेपाली आरोहीहरू पूर्वबहादुर गुरूङ युक्ता र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ. दुर्घटनामा निधन भएका नेपाली आरोही मध्ये बाँकीको शव उद्धारका लागि निरन्तर प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ. नेपाली आरोहीहरू निर्मल पूर्जा, किली पेम्बा, शेर्पा किलु र निमा शेर्पाको शव उद्धारकर्ताले फेला पारेर बेस क्याम्पतर्फ ल्याइरहेको बताइएको छ. हराइरहेका नेपाली आरोही मध्ये नवाङ थेण्डो शेर्पाको अवस्था भने अझै अज्ञात छ.
4: पर्वतारोही निर्मल पूर्जा निम्स्ताई तथा आरोहण टोलीका सदस्यहरूको निधन भएकोमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीनले शोक विदा घोषणा गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले दिवंगत आरोहीहरूप्रति श्रद्धांजलि अर्पण तथा सम्मान प्रकट गर्दै भोलि शोक विदा दिने घोषणा गरेको हो। गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीप्रति श्रद्धांजलि अर्पण गर्न तथा शोकको घड़ीमा एकताबद्ध हुन आग्रह गरेको छ। पूर्जाको असामयिक निधनले नेपाल मात्र होइन विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा जन्मिनु भएका निर्मल पूर्जाको बाल्यकाल चितवनमा बितेको थियो। निर्मल पूर्जा सहित 6 नेपाली आरोहीका साथै 10 जनाको पाकिस्तानको ब्रोड पीक आरोहणका क्रममा बिहिबार हिउँ पहिरोमा परेर निधन भएको हो। यसैबीच प्रतिनिधि सभा सदस्य एवं आरोही मिङमा डेभिड शेर्पाले आरोहीको शव सुरक्षित रूपमा नेपाल ल्याउने प्रयास जारी रहेको जानकारी दिनुभएको छ। दुर्घटनास्थलबाट जापानी क्याम्पसँग शव बोकेर ल्याउने र त्यहीबाट हेलिकप्टर मार्फत सुरक्षित रूपमा ल्याउने तयारी भइरहेको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो।
3: गएको वैशाखदेखि हालसम्म विपदका विभिन्न घटनामा 196 जनाको मृत्यु भएको छ। 4 जना अझै बेपत्ता रहेका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4053 विपदका घटनाहरू दर्ता भएका छन्। विपदका घटनामा 5188 परिवार प्रभावित बनेका छन्। यस्तै 1218 जना घाइते भएका छन्। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार सर्पदंशबाट सबैभन्दा बढ़ी मानिसको मृत्यु भएको छ। सर्पदंशका कुल 716 घटनामा 54 जनाले ज्यान गुमाएका छन् भने 668 जना घाइते भएका छन्। यसबाट 718 परिवार प्रभावित बनेका छन्। चट्याङका कारण 231 घटनामा 25 जनाको मृत्यु भएको छ र 132 जना घाइते भएका छन्। त्यस्तै 277 परिवार प्रभावित बनेका छन्। लेक लाग्ने 57 घटनामा 22 जनाको मृत्यु हुनका साथै 36 जना घाइते भएका छन्। त्यस्तै यसै अवधिमा पहिरोका 685 घटनामा 20 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता र 30 जना घाइते भएका छन्। 586 परिवार प्रभावित बनेका छन्। आगलागीका कुल 1024 घटनामा परि 20 जनाको मृत्यु हुनका साथै 139 जना घाइते भएका छन्। 1133 परिवार प्रभावित बनेका छन्। जनावर आक्रमणबाट 225 घटनामा 18 जनाको मृत्यु भएको छ भने 1220 जना घाइते भएका छन्। 200 बाढ़ीका घटनामा 14 जनाको मृत्यु हुनका साथै 3 जना बेपत्ता छन् र 10 जना घाइते भएका छन्। यस्तै बाढ़ीबाट 450 परिवार प्रभावित बनेका छन्।
4: नेपाली कंग्रेसले यही साउन 24 गते केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज विज्ञप्ति जारी गरी साउन 24 गते दिउँसो 1 बजे ललितपुर स्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाउनु भएको हो। महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर स्पष्ट दुईधार देखिएका बेला बैठक आह्वान भएको हो। बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुनेछ।
3: नेपाली कंग्रेसको एकताका लागि देश र कंग्रेस जोड्ने अभियानले राष्ट्रिय एकता भेला आयोजना गर्ने भएको छ। अभियानले आज पत्रकार सम्मेलन गर्दै कुनै व्यक्ति वा गुट विशेषका लागि नभई एकताबद्ध कंग्रेस सुदृढ लोकतन्त्र र समृद्ध नेपालको साझा विकल्पका रूपमा अभियान अघि बढ़ाइएको जनाएको छ। अभियानका अनुसार राष्ट्रिय एकता भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने तथा आगामी कार्ययोजना सार्वजनिक गरिने भएको छ।
4: काठमाडौँ उपत्यकामा महिला तथा वृद्धालाई लक्षित गरी श्रृंखलाबद्ध रूपमा सुनका सिक्री र बहुमूल्य गरगहना लुटपाट गर्दै आएको कुख्यात कर्मा समूहका नाइकी सहित 5 जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गर्दै समूहका नाइके 34 वर्षीय कर्मा तामाङ सहित प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरूङ र मनोज तामाङलाई पक्राउ गरिएको जनाएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त समूहले बिहान वा साँझ एक्लै हिँडिरहेका महिला तथा वृद्धालाई पछ्यै मोटरसाइकल प्रयोग गरेर सिक्री लुट्ने गरेको खुलेको छ। प्रतिकार गर्ने व्यक्तिमाथि घाँटी थिच्ने, लछार पछार गर्ने तथा कुटपीट गर्ने शैली अपनाउने गरेको प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार समूहले मुख्य रूपमा 220 सीसीका पल्सर मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर लुटपाटमा प्रयोग गर्ने र घटना सम्पन्न भएपछि पुनः स्वरूप परिवर्तन गरी उपत्यका बाहिर सस्तोमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो हाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर

समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz। निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
0: गए
1: तर फर्के,
0: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
1: तयारी त पुग्छ नि, किन नपुग्नु होइन। फिल्ड गइन्छ, अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व

0: माझ भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा।
1: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो, र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
0: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिश गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्। यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउन सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अर्जलाई उठाइराखेका छौं र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहलकदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
1: हुनुहुन्छ
0: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
1: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
0: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि 4-5 जना कर्मचारी जो यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्थ्यो त्यसरी यो कामलाई लिनु पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले, त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौं।
1: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
0: हामी त गरि नै रहेछौ, हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाई भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाई भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाई भइरहेछ होइन, गृहमन्त्रीसँग आफै पनि बसिरहेछौ, छलफल गरिरहेछौ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
1: के हो यो डिडिए भनेको?
0: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो त्यो जुन इएन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
1: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्न भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
0: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
1: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
0: म आफै भोगिरहेको छु, होइन, म आफै पीडित हो। लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने, हामी चुनावमा जाँदै गर्दा पनि, मैले धेरै अन्त त जानु पाइनँ, जिल्लामा त जिल्लाभरि नै गएको थिएँ, त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो कि। सो आम नागरिकको त्यस्तो थियो, हाम्रो प्रतिबद्धता पनि, हामी तपाईँहरूको घर बनाउनेमा सक्छ।

0: जति हाम्रो सबै तागत लगाएर लाग्नेछौ भन्ने नै थियो।
1: अनि त्यस अनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
0: मान्छेहरू त घर टौराले जस्तो अस्ति हावाहुरी थियो टौरा उडाए, आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छ नि, अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले।
1: तपाईँ अनि के भनेर जवाब दिनुहुन्छ?
0: अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ, होइन उहाँहरूले सुन्नु पनि हुन्छ, फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्यै राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि, नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
1: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढ़ाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढ़ाइदिए हुन्थ्यो भन्ने लागेको कि, अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ़न सक्छ, त्यो गति लिन सक्छ?
0: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डिडिएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू टन्नै होइन जति आवश्यकता छ कम्तीमा 50-60 जना त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
1: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
0: त्यो एकदम अहिले कस्तो छ भने प्राय सबै सरकारी अफिसहरू भन्नु न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिनी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ, मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस्, होइन कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्रै पनि अर्थ रहँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन किनकि सबै त्यो त्यहाँको भरि संघले हेर्ने भन्ने छ, अब संघले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले, त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि, जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागज जागजहरू हराइराखेका छन् होइन, त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
1: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो, त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
0: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन, त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जो होस् मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जो सबैको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन कर्णालीका समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्र देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीड़ा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या, त्यसले गर्दाखेरि मैले त्यो जो यो सामान मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्ष अब एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु भने यो अन्तिमसम्म।
1: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नुभयो, चाहे त्यो सोती घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने त्यो त एकातर्फ छ नि, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक त्यपनाको महसुस गर्नु परिराखेको अवस्थामा चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ, सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो, विगतमा कति काम भयो त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
0: सामाजिक सुधारका काम सायद जनयुद्ध शुरू भएदेखि नै भएका हुन्, जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो। म यसरी आइराखेको छु, एउटा के हो मजदूर परिवारमा जन्मेको एउटा मजदूरको छोरी भूमान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन, त्यसले गर्दाखेरि म जस्ता त कति छन् कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू, आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन, त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान गिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनु पर्ने यावत समावेशी सिद्धान्तका कुराहरू आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने, होइन यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको होइन। त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि, पार्टी कहाँनिर आयो, त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन, सरकारले केही गर्न सक्यो कि सकेन होइन। मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि होइन, त्यो उहाँले के भन्नुभएको थियो भने सही धाटाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो। त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ।
1: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो?
0: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत जातको आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि, कति विडम्बना मान्छेलाई आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जो अवस्था छैन हामी कहाँ होइन, जातको आधारमा छुवाछुत यस्तो छ मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त, मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा होइन, त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति जो 5 दिनसम्म महिनावारि बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ क्या, त्यो त्यो सामाजिक नियम अझ पनि यति दरो ढुङ्गाले चलिराखेको छ होइन। त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र
1: चाहन्थ्यौ। समीक्षा गर्दाखेरि यसमा कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
0: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अलि हटेको छ, विभेद बढेको छ अहिले होइन, यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन। छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त, त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद यसै गर्न सकेको राखेका छैनन् के। अस्ति भने मैले सदनमा केही कुरा बोलेका थिएँ, दुई तिनवटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् छैन, त्यो भीम उपाध्यायबाट शुरू भयो, म उहाँलाई चिन्दिनँ होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्टाटस हेरेको थिएँ, उहाँबाट शुरू भएको लहर सहित शिवसेना र हिन्दू महासंघ भन्नेहरूसम्म पनि गइकन जोडिएर उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर, त्योसम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो। भनेपछि समाज त कति विकराल अवस्था छ, म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि। अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन, मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ, सायद त्यसले यति धेरै राम्रो सन्देश थियो, पहिलो गाछमै ढुङ्गा भन्ने जस्तै गरिकन सुती घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन, त्यो त्यस्तो घटनाको जो ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु होइन, कोही मान्छे त्यति पीड़ित हुन नपरो तर म लगाई सिंह जाजरकोटीले त्यो सामना गर्यौं कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो। त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ होइन, त्यो आन्दोलनको संयोजक उहाँ हुनुहुन्थ्यो, उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि, तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे हो भनेर भन्दो रहेछ, अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छु नि शान्ता भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाई भनेर भने मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि, स्वभावली उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन, यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ? त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सायद दलित कम्युनिटीको त रोदन मात्रै हो नि हो त होइन, दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीड़ा भइराखेको छ पीड़ितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि।
1: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढङ्गबाट केही गर्छौँ भनेर कुरा उठाउनु भयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन, अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
0: सरकार र संसद भनेको